0: 82-83 5,48,717 जनाले 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5,56,68 करोड़ रूपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढ़ाईसँगै कामको अवसरका लागि पनि विदेशी लहर बढ़दै गएको देखाउँछ। नेपालबाट विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ़दै जाँदा शिक्षातर्फको खर्च पनि बढ़ेको छ। विद्यार्थीले विश्वविद्यालय शुल्क, आवास, खाना, यातायात तथा अन्य शैक्षिक गतिविधिमा पैसा खर्च गर्ने गरेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 मात्रै नेपाली विदेश अध्ययन गर्न जाँदा 1,41,00,000 रूपियाँ र घुम्न जाँदा 67,18,00,000 रूपियाँ खर्च भएको छ। एकै वर्षमा शिक्षा र भ्रमणमा 2,00,000,000 बाहिरियो शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: कलंकीमा खाना खाजा पसल सञ्चालन गर्दै आएका दोलखाका हरिबहादुर बस्नेत आइतबार कालीमाटी तरकारी बजारमा तरकारी किन्न आएका थिए। केही दिन अघिको तुलनामा अधिकांश तरकारीको मूल्य बढ़ेकाले तरकारीको मूल्यसँगै आफ्नो व्यवसायमा थपिएको दबाव बारे उनले गुनासो पोखे। हरेक जसो तरकारी किलोमै 15-20 रूपियाँदेखि 50-60 रूपियाँसम्म महँगो भएको छ। हामीले यहाँबाट महँगोमा किनेर लगे पनि होटलको खानाको मूल्यमा त्यसलाई तत्काल जोड्न मिल्दैन। बस्नेतले भने दुई दिन अघि खाना खान आएको ग्राहकले दुई दिनपछि खानाको मूल्य किन बढ़्यो भनेर सोध्न थाल्छ, तर हामीले महँगो मूल्य तिरेर तरकारी किनेर ल्याएका हुन्छौं। बस्नेतको समस्या अहिले काठमाडौँका होटल तथा खाजा पसल सञ्चालन गर्ने व्यवसायीले भोगिरहेको लागत दबावको एउटा उदाहरण हो, साथै हरेक उपभोक्ताले भोगिरहेको समस्या हो। सड़क अवरूद्ध भएपछि महँगियो ताजा तरकारी शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा छापिएको खबर हो।
0: मलेसियाली ट्रेड्स युनियन कांग्रेसले श्रमिकको न्यूनतम ज्यालामा 82% भन्दा बढ़ीले वृद्धि गर्न माग गरेको छ। हाल मलेसियामा कार्यरत स्वदेशी तथा विदेशी सबै श्रमिकको न्यूनतम ज्याला 1,700 रिंगेट छ। एमटीयूसीले मलेसियाको आगामी बजेटमा हालको तलबमा 82% भन्दा बढ़ीले वृद्धि गरी 3,100 रिंगेट पुर्याउन माग गरेको हो। हाल मलेसियामा 4,00,000 भन्दा बढ़ी नेपाली श्रमिक वैधानिक हैसियतमा कार्यरत छन्। उनीहरू प्रत्येकले प्रति महिना 1,700 रिंगेट अर्थात 64,000 रूपियाँ हरारीमा तलब पाइरहेका छन्। माग अनुसार तलब बढ़ीमा उनीहरूले मासिक 1,16,000 रूपियाँ भन्दा बढ़ी पाउनेछन्। प्रत्येक वर्षको जनवरी 1 देखि मलेसियाको आर्थिक वर्ष प्रारम्भ हुने गरेको छ। मलेसियामा कामदारको तलब 3,100 रिंगेट पुर्याउन माग शीर्षकमा आजको मध्यान्न राष्ट्रिय दैनिकमा यो खबर छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनका लागि वडा तहमा देखिएको सर्वसम्मतिको प्रयास गाउँ नगर अधिवेशनसम्म आइपुग्दा कमजोर बनेको छ। देशभरका अधिकांश पालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको छ भने सीमित पालिकामा मात्रै सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा तहबाट सहमतिमा अघि बढ़ेको अधिवेशन पालिकाहरू र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय तहमा पुग्दा समूहगत प्रतिस्पर्धा र प्यानलबन्दी खुल्ला रूपमा देखिन थालेको हो। असोज 16, 17, 18 र 19 गते हुने महाधिवेशनका लागि कंग्रेसले वडा गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेर प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन शुरू गरेको छ।
2: बाढ़ी पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आउन अझै दुई दिन लाग्ने भएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरले बाढ़ी पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको राजमार्ग सुचारू हुनका लागि दुई दिन लाग्ने जनाएको हो।
1: लगातारको वर्षापछि नदीमा आएको बाढ़ी र डुबानका कारण मधेस प्रदेशका जिल्लाको ग्रामीण भागमा जनजीवन प्रभावित भएको छ। शनिबार रातिदेखि आइतबार बिहानसम्म परेको वर्षाले विभिन्न क्षेत्रमा क्षति पुर्याउनुका साथै गाउँ बस्तीका सड़क बाटोमा पानी जमेपछि आवत जावतमै नागरिकलाई समस्या भएको छ।
2: हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ जान इन्धन र एलपी ग्यास बाहेकका सवारी साधन पूर्ण रूपमा निषेध गरिएको छ। त्रिभुवन राजपथमा सवारी साधनको चाप बढ़ेपछि उक्त मार्ग भएर इन्धन र एलपी ग्यास बाहेकका सवारी साधन आवागमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारबाट निषेध गरेको हो।
1: काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागि 105 ग्यास बुलेट अविरल वर्षाका कारण बाटोमै थुनिएका छन्। बुधबारदेखिको वर्षाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट बाटोमै रोकिएका हुन्।
2: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशभर 1013.2 मेगावट विद्युत आपूर्ति प्रभावित भएको छ। बाढ़ी पहिरोका कारण प्रसारण लाइनमा क्षति पुग्नका साथै जोखिममा रहेका जल विद्युत आयोजनाको उत्पादन समेत सुरक्षात्मक उपाय स्वरूप बन्द गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
1: उद्योगिक व्यवसायले औद्योगिक प्रयोजनका लागि खतरा हुने विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल पुनरावलोकन गरी खारेज गर्न सरकारसँग माग गरेका छन्। उद्योग संगठन मोरङले संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाह समक्ष सुझाव प्रस्तुत गर्दै विद्युत उद्योगको आधारभूत उत्पादन लागत भएकाले यसमा अतिरिक्त कर लगाउँदा समग्र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्ने भन्दै पुनरावलोकन गर्न माग गरेको हो।
2: बागमती प्रदेश सरकारले कृषि तथा पशुपन्छी क्षेत्रमा बजेट घटाउँदै लगेपछि किसानले चिन्ता व्यक्त गरेका छन्। देशलाई कृषि मार्फत आत्मनिर्भर बनाउने भने पनि कृषि क्षेत्र सरकारको प्राथमिकतामा नपरेको उनीहरूको गुनासो छ।
1: स्वास्थ्य बीमाको सदस्य बन्नका लागि अनलाइन प्रक्रिया शुरू भएको छोटो अवधिमै 2500 बढ़ीले सदस्यता लिएको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएका छन्। बोर्डले नागरिकको स्वास्थ्य बीमाको अभिलेख सहज बनाउन र नागरिकको पहुँच बढ़ाउन गत साउनको अन्तिम सातादेखि अनलाइन पोर्टल जारी गरेको थियो।
2: अब शेयर बजार। लगानीकर्ताहरूको मागको आधारमा व्यक्तिगत पूँजीगत लाभकर घटाएर लागू भएको साता लगानीकर्ताहरूले भने 19.94 अर्ब रूपियाँ भन्दा बढ़ी गुमाएका छन्। गत साताको कारोबारमा कुल बजार पूँजी करोड 29.94 अर्ब रूपियाँ घटेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन 45.53 अर्ब रूपियाँ भन्दा बढ़ी रहेको कुल बजार पूँजी करोड गत साताको अन्तिम कारोबार दिन भने 45.23 अर्ब रूपियाँ भन्दा बढ़ी कायम भएको हो।

0: अर्जुन कुमारले निर्धारित 800 मिटरको दूरी 1:48.95 पार गरेका छन्। त्यस्तै जापानको योकोहामामा भएको 11 सितारियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपालले 2 स्वर्ण 1 रजत र 3 काँस्य गरी 6 पदक समेत जितेको छ। नेपालले व्यक्तिगत प्रतिस्पर्धामा 4 र टीम प्रतिस्पर्धामा 2 गरी 6 पदक जित्न सफल भएको छ।
1: अब विचार विश्लेषण जुनार बाबु बस्नेतको विचार हरित अर्थतन्त्रको जग शीर्षकमा गोर्खा पत्रमा छापिएको छ। हरित अर्थतन्त्रको जग बसाउन अब विश्वले ऊर्जा संक्रमणलाई संवेदनशील रूपमै लिनुपर्छ। अहिले पनि विश्वको ठूलो हिस्सा कोइला र पेट्रोलियम जस्ता जीवाश्म ईन्धनमा आधारित छ। यो ऊर्जा प्रणालीलाई क्रमशः जलविद्युत, सौर्य, वायु र हरित हाइड्रोजन जस्ता नवीकरणीय ऊर्जामा परिणत गरिनुपर्छ। जलवायु परिवर्तनका असर न्यूनीकरणको नै मूल आधार हो, मार्गचित्र हो।
0: जलवायु मुद्दामा हरित स्वच्छ ऊर्जा शीर्षकमा कृष्ण प्रसाद भण्डारीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ। नेपालले विकासशील राष्ट्रका साझा मुद्दालाई उजागर गर्दै जलवायु परिवर्तनसँग जुझ्न दिगो साझा र एकीकृत प्रयासको प्रवर्तन गर्नुपर्छ। नेपाल जस्तो अल्प विकसित तथा हिमाली देशमा जलवायु परिवर्तनको असर अझ गहिरो छ। हिउँ पग्लिने क्रम, अनियमित वर्षा, बाढ़ी पहिरो र अत्याधिक तापक्रमका कारण नेपालको कृषि, जलस्रोत, जंगल, जैविक विविधता, स्वास्थ्य, पर्यटन र पूर्वाधारमा नकारात्मक प्रभाव पारिरहेको छ।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: रेडियो अरुण टाइम चेक
3: It's 6 AM
4: अहिले बिहानको 6 बज्यो

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 12 गते सोमबार, सन 2026 सेप्टेम्बर 28 तारीक असोज कृष्ण पक्षको द्वितीय तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सिन्धुलीको सुनकोशी एफएम 90 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: पछिल्लो बाढ़ी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो, सयौं विस्थापित देशभर झरी रोकियो, नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै।
0: बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी, 1000 मेगावाट बिजुली अवरूद्ध, उद्योगलाई विद्युत कटौती।
1: मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्नुको औचित्य पुष्टि हुन नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न, कसको आदेशमा घरबाट लगियो भन्ने बारे राज्य संयन्त्रको जवाफ भएन।

0: नेपालको राष्ट्रिय कृतिमान।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: काया कैरनमा अब खबरको सिलसिला। पछिल्लो बाढ़ी पहिरोले 4 जिल्लामा कम्तीमा 21 जनाको ज्यान गएको छ भने 5 जना बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला 4 दिनमा बाढ़ी पहिरो र अविरल वर्षाका कारण यो मानवीय क्षति भएको हो। यस विपदले विभिन्न जिल्लाका 419 परिवारका 1,451 जना विस्थापित भएका छन्। बागलुङ, पर्वत, मनाङ, नवलपरासी पूर्व, चितवन, पाल्पा र धनुषा लगायत जिल्ला र आसपासका क्षेत्रमा बाढ़ी, कटान र पहिरोले जनजनको क्षति गरेको छ। मानवीय क्षतिका हिसाबले बागलुङ सबैभन्दा बढ़ी प्रभावित भएको छ। बागलुङमा मात्रै 10 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता भएका छन्। मर्स्याङ्दी नदीमा आएको बाढ़ीका कारण मनाङको सबैभन्दा तल्लो क्षेत्रमा पर्ने तालगाउँ घेरिएको छ। कुनातिर भीर जंगल रहेको तालगाउँको छेउ बग्ने मर्स्याङ्दी नदीले कटान गरेपछि तालगाउँ बीचमा परेको हो। घट्टे खोलामा आएको बाढ़ीका कारण हिजो बेलुकी मनाङ सदरमुकाम चामेमा मर्स्याङ्दी नदी आंशिक थुनिएको छ। घट्टे खोलासँगै आएको बाढ़ी र पहिरोले नदीको बहाव रोकिएपछि मर्स्याङ्दी र घट्टे खोला मिसिएर ताल बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
7: यसैबीच देशका धेरै ठाउँमा गएको बुधबार बेलुकीदेखि शुरू भएको झरी गैरातीदेखि रोकिएको छ। पश्चिमी क्षेत्रमा हिजो बेलुकीसम्म सक्रिय रहेको वर्षा रातीदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानदेखि र मध्यभेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पानी पर्न रोकिए पनि हिजो बाढ़ी आएका नदी खोलाहरूमा अझै जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र कालीगण्डकी नदीमा आज बिहानसम्म जोखिम छ। नारायणीको सहायक नदीहरूमा समेत जोखिम रहन सक्छ।

0: ने महाशाखाको भनाई छ। कर्णाली नदी र महाकाली नदीमा पनि सामान्य जोखिमको अवस्था छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाल र पहाड़का थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
1: बाढ़ी पहिरोका कारण पाँच दिनदेखि बन्द रहेका मुख्य राजमार्ग र सड़क खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ। पानी पर्ने क्रम रोकिएसँगै पहिरो पन्छाउने काम भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराती बेनीघाट नजिकै अर्को पहिरो खसेको छ। पहिरो हटाएर आज दिउँसोपछि गाड़ी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ। तर कृष्णवीरमा जोखिम कायमै रहेकाले एकपटक राम्रोसँग हिँडेर मात्रै गाड़ी सञ्चालनमा ल्याउने तयारी छ। काठमाडौँ जोड्ने अर्को मुख्य नाका बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको तर सड़क कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। मुगलिन नारायणगढ़ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ। काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथको पहिरो हटाउन बाँकी छ। बाढ़ी पहिरोले नारायणगढ़ मुगलिन, नारायणगढ़ बुटोल, कान्ति लोकपथ, सिद्धिचरण राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ बेनी सड़क, तमर करिडोर, मूलघाट फिदिम, राप्ती राजमार्ग, कर्णाली राजमार्ग र भालुवाङ चकचके लिवाङ सड़क खण्डको विभिन्न ठाउँमा पहिरो खसेर गाड़ी आवागमन प्रभावित बनेको सड़क विभागले जनाएको छ। लमजुङ, मनाङ, पर्वत बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको छ। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा गाड़ी आवागमन ठप्प बनेको छ। यी ठाउँमा पहुँच सड़क बनाएर गाड़ी चलाउन अझै केही दिन लाग्न सक्ने सड़क विभागले जनाएको छ। यस्तै चितवनको नारायणघाट र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमाथिको पुलमा हिजो बेलुकीदेखि आवाजावत बन्द गरिएको छ। बाढ़ीले बगाएको क्रूज सिप अर्थात सानो पानी जहाज पुल मुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै पुलमा आवागमन बन्द गरिएको चितवन प्रहरीले जनाएको छ। अचानक पुल बन्द हुँदा आफ्नो गन्तव्यमा हिँडेका गाड़ी र यात्रुहरू अलपत्र परेका छन्। पुल मुनि अड्किएको क्रूज सिप निकाल्नको लागि रातभर प्रयास भए पनि सफल हुन सकेको छैन।
0: यसैबीच अविरल वर्षा, बाढ़ी र नदी सतहमा भएको अत्यधिक वहावका कारण कम्तीमा पनि न्यूनतम 1000 मेगावाट विद्युत उत्पादन अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार बाढ़ीका कारण कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध भएको छ। यो प्रसारण लाइन मार्फत प्रवाह हुने 13 उत्पादन केन्द्रका झण्डै 370 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। उत्पादन बन्द भएका आयोजनाहरूमा मिस्त्री खोला 42 मेगावाट, नीलगिरी 271 मेगावाट, माफ गर्नुहोला, नीलगिरी 271 मेगावाट, माथिल्लो ठूलो खोला 22.5 मेगावाट, माथिल्लो राहुघाट 48.5 मेगावाट, राहुघाट 40 मेगावाट, नीलगिरी 1 38 मेगावाट, राहुघाट मंगले 35.5 मेगावाट, ठूलो खोला 21.3 मेगावाट, घारखोला 14 मेगावाट, धापा खोला 13.6 मेगावाट, रेले खोला 6 मेगावाट, घमलेदी 5 मेगावाट लगायतका आयोजना बन्द भएका छन्। कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा टावर नम्बर 21 र 22 क्षति पुगेको छ। यस्तै कुस्मा नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत खराबी आएको छ। त्यसबाहेक म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँ जिल्लामा रहेका थप 14 उत्पादन केन्द्रको झण्डै 630 मेगावाट विद्युत उत्पादन समेत नदीमा अत्यधिक वहावका कारण बन्द गरिएको छ। आयोजनाको उत्पादन सुरक्षाको लागि बन्द गरेका आयोजनामा कालीगण्डकी माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अप्पर दोर्दी, माथिल्लो मर्स्याङदी, त्यसै गरी मर्स्याङदी मोदी लगायतका जलविद्युत रहेका छन्। बाढ़ी पहिरोका कारण 220 केवी, 132 केवी, 33 केवी तथा 11 केवीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको प्रणालीमा विद्युत क्षमता घटेपछि प्राधिकरणले विद्युत आपूर्ति प्रणाली सन्तुलनका लागि केही उद्योगहरूमा विद्युत खपत घटाई व्यवस्थापन गरिरहेको जनाएको छ। कारोबार दैनिकमा खबर छ।
1: काया कैरनमा हृदयघात र बच्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखा

0: बाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बाट, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही घर, भिन्नताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पछिल्लो बाढ़ी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो, सयौं विस्थापित देशभर झरी रोकियो, नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै, बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी, नारायण घाटको नारायणी पुलमा आवागमन बन्द, 1000 मेगावाट बिजुली अवरूद्ध, उद्योगलाई विद्युत कटौती लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। पूर्व प्रधान न्यायाधीश तोलेन्द्र शमशेर जबरालाई अस्ति मध्यरातीदेखि झण्डै 12 घण्टासम्म नियन्त्रणमा राख्नुको औचित्य पुष्टि गर्न नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ। मध्यरातमा निवासमा पुगेर पूर्व प्रधान न्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएकोमा पूर्व न्यायाधीशहरू र अवकाश प्राप्त प्रहरी अधिकृतहरू नै आलोचनामा उत्रिएका छन्। महाराजगंजमा घरमा सुतिरहेका जबरालाई उठाएर प्रहरी कार्यालय ल्याउनुको कारण उहाँमाथि सुरक्षा खतरा भएको तर्क प्रहरी अधिकृतहरूले गरेका छन्। तर सरकारले नै बनाएको विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार पूर्व प्रधान न्यायाधीश 24 घण्टा सुरक्षा घेरामा रहन्छन्। उहाँलाई चुनौती हुँदा सुरक्षाकर्मी थप गर्नुपर्नेमा प्रहरी कार्यालय लगेर दिनभर राखिएको छ। मानवाधिकार आयोगको टोलीलाई समेत उहाँसँग भेट्न दिइएन। प्रहरी नियन्त्रणपछि जबरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेर बाहिरी भेटघाट समेत निषेध गरिएको थियो। प्रहरी उच्च स्रोतले समेत पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाटै दबाव आएको पुष्टि गरेको छ। अमेरिका भ्रमणबाट प्रधानमन्त्री बालेन्द्र शाह, उहाँका राजनैतिक सल्लाहकार कुमार बेन फर्के लगत्तै जबराबारे छलफल हुन थालेको स्रोतको दावी छ। त्यसपछि अस्ति शनिबार बेलुकीबाटै उहाँलाई नियन्त्रणमा लिन प्रहरीमाथि दबाव आउन थालेको थियो। टेक्ने ठाउँ केही नभएपछि सुरक्षा चुनौतीका कारण ल्याएको भनिएको हो। ती पूर्व आईजीबीले भन्नुभयो, साँच्चै सुरक्षा चुनौती हुँदा सम्बन्धित व्यक्तिले खबर गर्ने हो अनि सुरक्षा प्रदान गर्ने जिम्मेवारी हेडक्वार्टरमा भएको सुरक्षा निर्देशनालयको हो। सिधै अपराध अनुसन्धान कार्यालयलाई प्रयोग गरिएकाले यो विषय सुरक्षा चुनौतीसँग मात्र सम्बन्धित नदेखिएको उहाँले बताउनुभयो। जबरालाई हठात नियन्त्रणमा लिएको विषयप्रति पूर्व न्यायाधीशहरूले पनि प्रश्न उठाएका छन्। पूर्व न्यायाधीश बलराम केसीले राति 2 बजे नियन्त्रण गर्नुको कारण बुझ्न नसकेको बताउनुभयो। सुरक्षाकर्मीकै निगरानीमा रहेको मानिसले भएकाले रातको समयमा नियन्त्रणमा लिन जरूरी थिएन उहाँले भन्नुभयो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका पूर्व प्रमुख समेत रहनुभएका हेमन्त मल्ल ठकुरले सुरक्षा चुनौतीका भरमा प्रहरी कार्यालयमा लैजाने, नियन्त्रणमा लिने अभ्यास विगतमा नभएको उहाँको भनाई छ। आजको कान्तिपुरमा खबर छ।
3: अब स्वास्थ्यको प्रसंग। नेपालमा मुटु तथा रक्तनली सम्बन्धी रोग अहिले जनस्वास्थ्यको मुख्य चुनौती बन्दै गएको छ। त्यसमध्ये हृदयघात एक हो। हृदयघातका कारण युवा अवस्थामै ज्यान जाने क्रम बढ़दो छ। हिजोसम्म सामान्य रूपमा हिडुल गरिएको मानिस 81 ढलेर ज्यान जानुको एउटा मुख्य कारण पनि मुटुको रक्तनलीमा अचानक अवरोध उत्पन्न हुनु हो। हृदयघात मुटु रोग मध्ये 81 हुने र तत्काल उपचार नपाएमा ज्यान समेत जान सक्ने गम्भीर अवस्था हो। धेरैजनाको लक्षण पहिचान गरेर अस्पताल तत्काल नपुर्याउँदा ज्यान गइरहेका छन्। लाई कतिपय अवस्थामा साइलेन्ट किलर पनि भनिन्छ। हृदयघातको समयमै पहिचान कसरी गर्ने भन्ने बारेमा साथी सम्झना महर्जनले मुटु शल्य चिकित्सक डाक्टर प्रेमराज वैद्यसँग कुरा गर्नु भएको छ।
5: हृदयघात हुनको लागि चाहिँ धेरैवटा चीजले असर गर्छ। सबभन्दा पहिलो चीज चाहिँ कोलेस्ट्रल नै जमा हुने भएकोले हामीलाई खराब गर्ने कोलेस्ट्रल नै कम गर्नुपर्छ भने मधुमेह भएको सुगरको रोगीहरूलाई हृदयघात बढी हुन्छ। उच्च रक्तचाप भएको मानिसहरूलाई बढी हृदयघात हुन्छ। धुम्रपान गर्ने मानिसहरूलाई पनि हृदयघात एकदम बढी हुन्छ। ताकि धमनी भित्रको इन्टिमा भन्ने चीज जब च्यातिन्छ अनि त्यो बेलामा रगतमा भएको सेतो कणहरू जम्मा भएर रगतको थेग्रा बनेर चाहिँ त्यो पुरै बन्द हुने, त्यसकारण हिजोसम्म हिँडिरहेको मान्छे अचानक हृदयघात भएर मृत्यु हुने चाहिँ त्यो धमनी बन्द भएर नै हुने हो।
6: हृदयघात हुँदा चाहिँ देखिने प्रमुख लक्षणहरू चाहिँ के हुन्?
5: हृदयघात हुनुभन्दा अगाडि यो धेरै अगाडिदेखि सानो सानो लक्षणहरू चाहिँ देखाइरहेको हुन्छ, मानिसले त्यसलाई चाहिँ सिरियसली लिएको हुँदैन। अलिकति उकालो चढ्दाखेरि अलिकति त्यो देब्रे हात अलिक भारी भए जस्तो, छातीमा अलिक भारी अनुभव जस्तो, धड्कन अलिक बढेको जस्तो, धड्कनमा अनियमित भएको जस्तो, श्वासमा आए जस्तो, तर एकछिन आराम गर्ने बित्तिकै सबै चिज नै नर्मलमा हुन्छ। यो चाहिँ लक्षण कम्तीमा पनि छ महिना वर्ष दिन अगाडि पटक पटक आइसकेको हुन्छ। त्यो बेलामै मुटुको चाहिँ सबै जाँच गर्यौं भने पत्ता लाउन सकिन्छ। कुनै कुनै बेलामा त सबै नर्मल छ तर पनि हृदयघात हुन सक्छ।
6: हृदयघातको लक्षण देखिने बित्तिकै परिवार अथवा नजिकको जो छन् उसले चाहिँ के गर्न हुँदैन र के गर्नै पर्छ?
5: सबभन्दा चाहिँ हृदयघातको लक्षण कसै कसैलाई यो पेटमा दुखेर ग्यास्ट्रिक भएको जस्तो मात्रै पनि हुन्छ, अनि मानिसहरू चाहिँ यो डाइजिन ट्याब्लेट एन्टासिडहरू खाएर चाहिँ भोलि मात्रै अस्पताल जाउँ भनेर बस्ने चलन धेरै छ। तुरन्तै गएर इसिजी एउटा नजिकको अस्पतालमा गएर गरिहाल्नु पर्छ। अब एकदम छाती बेसरी नै दुखिसक्यो तर इसिजी कहिले कहिले नर्मल छ भने पनि मुटुको अस्पतालमा नै पुग्नुहोस्।
6: मुटु स्वस्थ राख्ने उपाय चाहिँ के हुन् त?
5: 80% हृदयघात चाहिँ हामीले पुरै रोक्न सक्छौ। पहिलो चाहिँ उच्च रक्तचाप नै हो, नियन्त्रणमा राख्ने, डायबिटिज सुगरलाई नियन्त्रणमा राख्ने, कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने, मानसिक तनावलाई एकदम कन्ट्रोलमा राख्ने र धुम्रपान पुरै छोड्ने भने यति पाँच चिजले पनि हाम्रो मुटुलाई चाहिँ एकदम बचाउन सकिन्छ।
3: मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। काठमाडौँ उपत्यकामा तरकारीको भाव बढ़ेको छ। बजारमा उपभोक्ता महँगीको तरकारी किन्न बाध्य भएका छन्, तर उपत्यकासम्म तरकारी ल्याउने किसानको अवस्था भने ठिक उल्टो छ। बारीमा उत्पादन तयार छ, तर सड़क अवरूद्ध हुँदा बजारसम्म पुर्याउन सकेका छैनन्। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोले सड़क तथा पुलमा क्षति पुर्याउँदा देशको दैनिक आपूर्ति प्रणाली प्रभावित भएको छ। काठमाडौँ उपत्यका उत्पादन भन्दा बढ़ी उपभोगमा निर्भर शहर हो। यहाँ खपत हुने अधिकांश तरकारी, फलफूल, चामल, दाल, तेल लगायतका वस्तु धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर, चितवन लगायतका जिल्लाबाट आउने गर्छ। भारतबाट समेत ठूलो परिमाणमा कृषि उपज भित्रिन्छ, तर मूल्य वृद्धिको सम्पूर्ण भार आपूर्ति अवरोधकै कारण भएको हो वा त्यसको फाइदा उठाएर थप मूल्य बढ़ाएको भन्ने स्पष्ट छैन। धादिङ, काप्रे र मकवानपुर लगायतका किसानले उत्पादन गरेको तरकारी सड़क अवरूद्ध हुँदा बजारसम्म पुर्याउन सकेका छैनन्। शहरमा महँगोमा तरकारी बिक्री भइरहँदा गाउँमा किसानले उत्पादनको उचित मूल्य नपाउने अवस्था सृजना भएको खबर अन्नपूर्ण पोस्टमा छ।
4: अब विदेशको खबर। अमेरिका र इरानबीच द्वन्द अन्त्य गर्ने प्रयास भइरहे पनि हर्मुज जलमार्ग खोल्ने विषयमा सहमति जुट्न सकेको छैन। इरानले आफ्ना शर्त पूरा नभएसम्म जलमार्ग नखोल्ने अडान दोहोर्याएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको योजनालाई अस्वीकार गर्नुभएको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले इरान वार्ता र कूटनीतिबाट पछि नहटेको तर आफ्ना अधिकार र शर्तमा पनि सम्झौता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँका अनुसार इरानले कतार मार्फत अमेरिकासँग जलमार्ग खोल्न सकिने ठोस योजना प्रस्तुत गरेको छ। इरानको प्रस्तावमा मध्यपूर्व, लेबनान र येमनमा जारी सैन्य गतिविधि गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुक्का गर्नुपर्ने, इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौ सैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने लगायतका शर्त छन्। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज बन्द हुँदा अन्तर्राष्ट्रिय ऊर्जा व्यापार र समुद्री व्यापारमा ठूलो असर परेको छ। इरानी राष्ट्रपति मसूद पेजिस्कियानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ। उहाँले इरान वार्ताबाट पछि नहटेको तर विगतका अनुभवका कारण अमेरिकामाथि विश्वास गर्न कठिन रहेको बताउनु भएको छ। यसैबीच इरानले अमेरिकी पानीमुनि चल्ने मानवरहित उपकरण अर्थात ड्रोन कब्जामा लिएको दावी गरेपछि दुई देशबीचको तनाव थप बढ़ेको छ।
5: अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष 800 मिटर दौड़मा सोमबहादुर कुमारले राष्ट्रिय कीर्तिमान बनाएका छन्। जापानको नागेवा सिटी मुजिहो पार्क एथलेटिक स्टेडियममा हिजो भएको हिट एकमा कुमारले 1:48.95 दूरी पार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए। त्रिभुवन आर्मी क्लबका कुमार 8 खेलाड़ी मध्ये पाँचौं स्थानमा रहे। यसैगरी कुमारकै नाममा 1:49.55 राष्ट्रिय कीर्तिमान थियो। नयाँ राष्ट्रिय कीर्तिमान बनाए पनि सोम फाइनलमा पुग्न भने सकेनन्। 24 खेलाड़ी मध्ये उनी समग्रमा 8 स्थानमा रहेका छन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाली कांग्रेसमा संस्थापन गगन थापा र इतर पक्षीय निवर्तमान सभापति शेरबहादुर देवालले समानान्तर 15 महाधिवेशन प्रक्रिया अघि बढ़ाएका छन्। संस्थापन पक्षीय ओडा र पालिका अधिवेशन हुँदै क्षेत्रीय अधिवेशन गर्दैछ भने इतर पक्षले 15 असोजमा ओडा अधिवेशन गर्दैछ। संस्थापन पक्षको महाधिवेशन 16-19 असोजमा र इतर पक्षको 21-23 मंगिरमा 15 महाधिवेशन गर्ने कार्यतालिका छ।
5: राजपथ हुँदै काठमाडौँ जान इन्धन र एलपी ग्यास बाहेकका गाड़ीहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। त्रिभुवन राजपथमा गाड़ीहरूको चाप बढ़ेपछि यो मार्ग भएर इन्धन र एलपी ग्यास बाहेकका गाड़ीहरू आवागमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले हिजोबाट निषेध गरेको हो।
4: चीन तर्फको तेस्रो महत्वपूर्ण व्यापार नाका कोरोला नाका पनि अवरूद्ध भएको छ। शनिबार आइतबार हिजो परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरोले सड़क अवरूद्ध पारेपछि जोमसुम कोरोला नाका समेत बन्द भएको हो। बाढ़ी पहिरो तथा हिमपातका कारण अहिले कोरोला नाकाबाट हुने व्यापार समेत रोकिएको नेपाल हिमालयन सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले जानकारी दिनुभयो।
5: बजारमा खसी कुखुरा राँगा बंगुर सबै मासुको भाव अचाक्ली बढ़ेको छ। गएको चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको अण्डा र खसीको मासुको भाव बढ़ेको व्यवसायीको तर्क छ। यस्तै राँगा र बंगुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढ़ेको कारण देखाएर वृद्धि गरिएको छ।
4: सरकारले डाक्टर र अस्पतालमाथि आक्रमण गर्नेलाई कड़ा कार्यवाही गर्ने गरी ऐनको मसौदा संशोधन गरेको छ। अस्पतालमा तोड़फोड़ आगजनी गर्ने र डाक्टरमाथि कुटपिट तथा आक्रमण गर्नेमाथि चरको जरिवाना र सजायको व्यवस्था सहितको स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 संसदमा दर्ता भएको हो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका अनुसार अस्पताल र स्वास्थ्य कर्मीमाथि आगजनी तोड़फोड़ र हातपात गर्नेमाथि दण्ड सजाय बढ़ाइएको छ। हालसम्मको कानूनमा कैद वा जरिवाना मध्ये एउटा सजाय मात्रै हुन सक्थ्यो। नयाँ विधेयकले दोषी ठहरिए कैद र जरिवाना दुवै भोग्नुपर्ने व्यवस्था समेटेको छ।
5: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका प्रतिनिधिले त्रिवी क्रिकेट र माथिल्लो मुल्तानी क्रिकेट मैदानको निरीक्षण गरेका छन्। आईसीसीको 9 सदस्यीय टोलीले अर्को वर्ष नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी 19 वर्ष मुनिको महिला विश्वकप 2027 अघि हिजो मैदानको निरीक्षण गरेको हो।
4: सरकारले चिनीको सहज आपूर्ति र सर्वसुलभ बिक्री भइरहेको दावी गरिरहेका बेला बजारमा भने तोकिएको मूल्यभन्दा 30-50 रूपियाँसम्म बढ़ीमा चिनी बिक्री भएको पाइएको खबर आजको कान्तिपुरले लेखेको छ।
5: वैदेशिक रोजगारीमा जाने महिला कामदार खाड़ीबाट युरोपतर्फ आकर्षित हुन थालेका छन्। संख्या र गन्तव्य देश भएको परिवर्तनले विदेशमा रोजगारी खोज्ने महिलाको प्रवृत्तिमा विविधता देखिएको कारण युरोपतर्फको आकर्षण बढ़ेको छ।
4: र सरकारले नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 जारी गरिसकेको छ। काया कैरनमा अब पालो उखानको
5: आपतमा हिम्मतले काम लिनुपर्छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: पछिल्लो बाढ़ी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो। सयौं विस्थापित देशभर झरी रोकियो। नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै।
4: बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी। 1000 मेगावाट बिजुली अवरूद्ध। उद्योगलाई विद्युत कटौती।
5: मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्नुको औचित्य पुष्टि हुन नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न। कसको आदेशमा घरबाट लगियो भन्ने बारे राज्य संयन्त्रको जवाब भएन।
4: हर्मुज जलमार्ग खोल्ने बारे इरानको शर्त यथावत। अमेरिकामाथि विश्वास गर्न कठिन रहेको राष्ट्रपति पेजेस्कियानको भनाई।
5: र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। जेमा पनि केही न केही खोट देखाइहाल्ने धेरै नेपालीको प्रवृत्तिलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एउटा चिया पसल छ। दुईजना मान्छे चिया पिउँदै पत्रिका पढ़िरहेका छन्। पत्रिकामा राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको भाषण पढ़ेर र फोटो हेरिसकेपछि एकजनाले भन्दैछन्, देशको बारेमा जेसुकै भनौन् तर कालो चस्मा चाहिँ लाउनु हुने थिएन क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। यात्रामा निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखे सल्लाह दिएको के पाक त बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98126772 र व्हाट्सएप नम्बर 97054 58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को सिआर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा सिआर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा एकाई प्रतिनिधि छनौट सम्बन्धमा र विविध एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभाहल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525311 029570191 98422938 र 98525531354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
6: होइन है केटा दिदीको बिहे पनि आयो इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि
7: त्यो पनि हो चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ बोजाउनको लागि उपहार पनि चाहियो नि मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन सम्झनाको लागि बिहेका फोटोहरू खिचेर डुलाउनु पर्ने डुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने अब चैनपुरतिरै जानु पर्ला
6: ल त्यतिको लागि चैनपुर जानुपर्छ हाम्रै माझी ओखरभटेमा सबिन इलेक्ट्रोनिक एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि
7: टप टप त्यहीँबाट हुन्छ त
6: हुन्छ त त्यहाँ त एलइडी टिभी मोबाइल सेट उफर साउन्ड सिस्टम मोबाइलका ब्याट्री चार्जर हेडफोन सिम कार्ड सबै किसिमका रिचार्ज कार्ड लाइट खडी रेडियो टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि साथै फोटोकपी फ्याक्स लेमिनेसन फोटो फ्रेमिङ प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ फ्रेमिङ अर्जेन्ट फोटो ब्यालेन्स स्टक अफ इमेल इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि
8: त्यति मात्र होइन विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ
9: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माधि नगरपालिका 4 ओखरगोटे संखुवा सभा मोबाइल 98421-93181 र 98-69-68-33-33
7: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो

0: त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आइएनई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045441।
1: लाउरेहरू
2: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
2: हुन्छ। औ लु समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्छ झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाक त बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
6: रेडियो अरुण, टाइम चेक 7 AM,
7: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश, मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
8: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ, भोजपुर हाल सिन्धुली,
7: सागर घायल कुलुङ, साल्पा सिरिछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया,
8: भावना पुन मगर, परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन,
7: सानुमाया शेर्पा, पाँच खपन नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा हाल कुवेत,
8: मिडिया प्रेमी निमु शेर्पा, पाँच खपन नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा,
7: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया,
8: सपना सासङखर मादी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा।

0: गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
1: जुनिता चामलिङ राई फिदिम नगरपालिका पाँच सरसुला केराबारी पाँच थर
2: हाल कुबेत
0: बिरबल तामाङ साल्पा चिलिचो गाउँपालिका चार भोजपुर
1: रवि पहाडी मकवानपुर गाउँपालिका दुई राई गाउँ हेटौडा हाल मलेसिया
0: गजेन्द्र राई साल्पा चिलिचो गाउँपालिका चार भोजपुर
1: अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामाफोक संघ सभा
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
1: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मधहरूमा हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायी तपाईँले हप्ताको सातै दिन साथै भएर यानिकै बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायी तपाईँहरूको लागि भनेर छुट्टी आएको होइन समय अबको 8 बजेसम्म म तपाईँहरूकै साथमा रहन्छु र तपाईँकै विशेष शुभकामना सन्देश सँगाल्नेछौ। एकदमै बिहानीको बसाई छ, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरू, मैले यहाँबाट त देख्न सकेको त छैन। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। आजबाट मौसम एकदम चैनपुरतिर खुल्ला छ होइन, आकाशमा एउटा टुक्रा बादलको एउटा टुक्रा पनि देख्न सकिएको छैन आजको दिनमा चाहिँ। एकदमै दसैँको महसुस पनि भइरहेछ, तपाईँहरूकोतिर के कस्तो छ त्यो पनि जानकारी गराउनुहोला। एकदम मौसम सफा छ होइन, चङ्ग छ, सफा छ आज मौसम चैनपुरतिर। तपाईँहरूकोतिर कस्तो छ तपाईँले त्यो जानकारी गराउनुहोला। एकदम बिहानीको बसाइ छ, यति बेला कतिपय साथीहरू त घाँस दाउरा गर्नको लागि जंगलतिर बारीतिर हुनुहुन्छ होला, कतिपय साथीहरू घरमै हुनुहुन्छ होला, कतिपय साथीहरू ओछ्यानमै हुनुहुन्छ होला, कतिपय साथीहरू बाटोतिर यात्रा गरिराख्नु भयो होला, कतिपय साथीहरू भनौँ खाना पकाउँदै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई सकेभर छोटो समय निकालेर सुनेर अथवा फोन कल गरेर साथ दिनुहोला भन्न चाहन्छु। र विशेष गरी यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 20 जना मिडिया प्रेमी मनहरू हुनुहुन्छ, उहाँहरूप्रति म यो बसाईमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र मनैबाट म यो बसाईमा सम्झन पनि चाहन्छु। र अब पनि चाहिँ तपाईँ सहभागिता जनाउनुहोला। 98 40 68 68 23 को लाइन खुल्ला भइसक्यो साथीहरू, तपाईँले यो नम्बरमा फोन गरेर आफ्ना विशेष शुभकामना सन्देशहरू राख्न सक्नुहुनेछ। आउनुहोला तपाईँको लागि भनेर छुट्याएको नम्बर खुल्ला भइसक्यो। त्यसै गरी यदि तपाईँ फेसबुक अडियो लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने तपाईँले लाइभको कमेन्ट बक्स पनि खुल्ला छ, त्यहाँबाट पनि तपाईँले आफ्ना शुभकामना सन्देशहरू लेखेर पठाउनुहोला। तपाईँको फोन नलागेको अवसरमा तपाईँले फोन लगाउन सक्नु भएन भने यो विषयमा तपाईँले चाहिँ कमेन्ट मार्फत लेखेर पठाउनु भयो भने पक्कै रिट आउट हुन्छ। तपाईँले कमेन्ट मार्फत पनि लेखेर पठाउनुहोला भन्न चाहन्छु। र अब पनि चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत रेडियो अरूणको तर्फबाट तपाईँले विशेष शुभकामना सन्देश व्यक्त गर्नुपर्दा आज मिति 2083 साल असोज महिनाको 12 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने तपाईँलाई यात्रा सफलताको लागि विशेष शुभकामना, तपाईँ वैवाहिक जीवनमा बाँधेरै हुनुहुन्छ, दाम्पत्य जीवनको पनि एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि विशेष शुभकामना, त्यसै गरी तपाईँ परीक्षा लेख्दै हुनुहुन्छ, तपाईँ परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। र तपाईँ जो जति साथी जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, तपाईँ सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि फटाफट आउनुहोला, यो बसाई तपाईँको लागि भनेर छुट्याएको, अबको 8 बजीसम्म म तपाईँहरूकै साथमा रहन्छु। यो 1 घण्टा अवधिभर मैले यो बसाईमा चाहिँ धेरैजना साथीहरूलाई समेट्नु पर्ने हुन्छ, तपाईँ धेरैजना साथीहरूको शुभकामना सन्देशहरू चाहिँ यो बसाईमा मैले समेट

पर्ने हुन्छ। मडेला गर्दिन व्यवसायमा अब भने तपाईँका शुभकामना सन्देश सँगभन्दा पहिला हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो देशभक्ति गीत सुन्छौ। त्यसपछि तपाईँको शुभकामना सङ्गलनको लागि म आउँदैछु। यो गीत तपाईँहरूको लागि पहिलो सांकेतिक कोसेली ग्रुपमा हिमाल पहाड तराई गोविन्द मधुर आचार्यको स्वरमा रहेको गीत तपाईँको लागि राख्दैछु। गीत सुन्दै रहनुहोला, गीतपछि म फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देशको बसाई सुन्दै रहनुहोला।

0: हजुर, हिमालय पहाड तराईकै छ नि यहाँ पढाई। एकदम मिठो गीत तपाईँहरूको माझमा मैले पहिलो सांकेतिक कोसेलीको रूपमा राखेको थिएँ। गोविन्द मधुर आचार्यको आवाजमा रहेको एकदम यो देशभक्ति गीत तपाईँहरू माझ राखिसके र अब भने चाहिँ फटाफट आउनुहोला यो बसाई तपाईँको लागि भनेर छुट्याएको समय विशेष शुभकामना सन्देश छ भने यो बसाईमा फोन गर्न सक्नुहुनेछ र म यो बसाईमा ढिला गर्दिन। आजको लागि फर्स्ट टेन लकी कलर साथी लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ उहाँले म अन्यार गर्छु। हेलो नमस्ते। हजुर हजुर, गुड मर्निङ, नमस्ते। इटरीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ, अनि के छ हाम्रो युवराज, बाजेको खबर खबर सुनाउनुहोस् न।
1: हजुर, खबर खबर चाहिँ हिजो चाहिँ अलिअलि चिसो हो कि जस्तो भयो, अनि पानी रह्यो, घाम लाग्न थाले, अरू एघार घरमा सबै राम्रै छ अरे।
0: हजुर, भनेपछि सबै ठिकै छ, राम्रै छ, अहिले त मजाले घाम लागिरहेको होला होइन? हजुर हजुर, त्यही त मैले यसो हेर्दाखेरि आज आकाश एकदमै खुल्ला छ होइन, मैले आँखाले भ्याएसम्म र देखिएसम्म चाहिँ सबै खुल्लै छ, राम्रै छ यताबाट हेर्दा पनि। अनि के छ तपाईँको नयाँ नौलो खबर, उन्नति प्रगति के हुँदैछ?
1: उन्नति प्रगति त हजुर धमाधम टाढा आउँदैछ, कोही कता कोही कता।
0: हजुर हजुर, भनेपछि चाडबाड आउँदैछ, कोही कता कोही कता। अब दसैँ तिहारको टिकाको दिन चाहिँ भेट हुनुपर्छ होला नि त होइन, घर परिवारसँग।
1: हजुर
0: हजुर, हजुर
1: पितृ पक्षको उपलक्ष्यमा हजुरहरूलाई पितृहरूले आशीर्वाद दिनु भन्नु भयो, शुभकामना व्यक्त गरे।
0: हजुर हस् हुन्छ, तपाईँलाई पनि मैले सोही कामना गरेँ है त। हजुर ल हुन्छ, युवराजी कार्यक्रममा आउनुभयो, कुराकानी भयो, खुसी लाग्यो। व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फ लागौ।
1: शुभकामना व्यक्त गर्नुपर्दा सर्वप्रथम हजुर लगायत टेक्निसियन साथीलाई पितृपक्षको शुभ जय जय होस्, मङ्गल होस्। त्यसै गरी हजुरको भोजपुरमा हुने हाम्रा परम मित्र राजु कटुवाल, सीता भण्डारी, हजुरको रोजिना नेवानी, अनि मेरो घर श्रीमती छोरा बुहारी नाति, अनि मेरो बुहारीको 15 गते जन्मोत्सव हुँदैछ, उनको उन्नति प्रगति रोग व्याध हटेर जाओस्, सिताएको भूमि सही शुभकामना, अनि मेरो अरे तेह्रसम्म हुने शनि लिम्बू, अनि रत्नबहादुर थापासँग जति जति हुनुहुन्छ सबैलाई जय होस् भन्न चाहन्छु। नमस्कार।
0: हजुर नमस्ते, ठिक यो बाई बाई साथी हुनुहुन्थ्यो यति बेला इजहरीबाट युवराज पोखरेल, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश सबै सबैमा एक मुष्टमा राखेर समयबाट छुटिसक्नुभयो। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ, नमस्ते। हजुर हजुर, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुर किमालुङबाट आवाज शेर्पा बोल्दै हुनुहुन्छ। हजुर, अनि के छ हाम्रो आवाज शेर्पाजीको खबर खबर?
2: एकदम ठिक छ, घाम मजा लागिरहेको
0: छ। हजुर भनेपछि एकदमै मजाले घाम लागिरहेको छ आजबाट, हिजो भन्दा आज झन् मजाले घाम लागिरहेको छ। खबर खबर सबै ठिकै छ, राम्रै छ है? मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रै छ भनौँ न है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फ लागौँ न त। हजुर नमस्ते, ठिकीहरू भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट आवाज शेर्पा, उहाँसँग छुटे, उहाँले पनि शुभकामना सन्देश एक मुष्टमा राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ फोन लाइनमा। हेलो गुड मर्निङ, नमस्ते।
3: गुड मर्निङ, नमस्ते, नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर प्रकाश कमर मामलिङबाट बोल्दै हुनुहुन्छ, के छ प्रकाशजी यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि एकदमै अब काममा जाने तयारीमा हुनुहुन्छ, मौसम त त्यस्तै हो, तपाईँको त यहाँ स्टुडियोदेखि हेर्दा नि मामलिङ च्याङसुङ देखिन्छ होइन, त्यतैपट्टि फर्केको छ होइन, म त्यतैपट्टि फर्केर बोलिरहेको छु, एकदम च्याङसुङ छ मौसम होइन, मौसमको बारेमा त आज कुरै नगरौँ होइन, हाम्रो यता आसपासतिर त। अनि हुन्छ, आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसाय, तपाईँको शुभकामना सन्देशको कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला प्रकाश कमर शङ्खुवा सभा यति बेला मामलिङबाट हुनुहुन्थ्यो उहाँसँग छुट्टे। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नु भयो? हजुर पाँच खबन्देखि रजिना विश्वकर्मा बोल्दै हुनुहुन्छ। अनि के गर्दै हुनुहुन्छ रजिनाजी? हजुर भनेपछि त्यस्तो केही गर्नुभएको छैन, प्रोग्रामकै साथमा हुनुहुन्छ है? हजुर ल हुन्छ, मेरो खबर समग्रमा ठिकै छ भन्नुपर्छ। अनि तपाईँको के छ नि? हजुर एकदमै मजाले घाम लागिरहेको छ पाँच खबनतिर, मैले अघि नै देखिरहेको थिएँ। अब आसपास त सबै अब आँखाले भ्याए जति त सबै नै घाम लागेको छ, त्यहाँदेखि उता चाहिँ के छ त ठ्याक्कै पत्ता लाउन सकिँदैन हामीले, होइन? हजुर ल हुन्छ, अनि अनुभव कुराकानी भयो, खुसी लाग्यो व्यवसायमा। तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
4: हुन्छ, अनि आज मेरो बाबालाई कार्यक्रम शुभकामना, अनि
0: हजुर नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो रजिना विश्वकर्मा शङ्खुवा सभा पाँच भवनबाट, उहाँसँग छुट्टे। यति बेला म कमेन्ट पनि हेरिहाल्नु पर्यो किनभने कमेन्ट अहिले हराउँदै जान सक्छ, त्यही भएर यति बेला मेरो प्यारो मान्छे तिमीले गुड मर्निङ भन्नुभएको छ, विष्णु कुमार तामाङ हुनुहुन्छ। गुड मर्निङ, नमस्ते सिस्टर, माथिबाट सुन्दैछु। सबै सबै साथीहरूमा शुभदिन भन्नुभएको छ। नानु प्रीतिले हामीलाई हेलो हाई गुड मर्निङ नमस्ते धनकुटाबाट, नानु प्रीति लिम्बू, बिरामी हुने साथी दिपसन छेत्रीलाई गेट वेलसन, अनि सबैमा शुभदिन भन्नुभएको छ। कोही मित्र लाइनमा हुनुहुन्छ? हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर पाँच थरबाट जुनी लिम्बू भन्नुभयो। हजुर अनि के छ हाम्रो जुनीजीको खबर खबर? हजुर मेरो पनि खबर खबर एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ जुनीजी। तपाईँ पाँचथर जिल्लाको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ नि? मेघलाजुङ पाँचबाट बोल्दै हुनुहुन्छ है? हजुर ल एकदमै खुसी लाग्यो आउनुभयो, हामीलाई अनलाइन मार्फत कार्यक्रम सुनेर फोन गर्नुहुन्छ, टाढा टाढाको साथीले पनि खुसी लाग्छ। अनि अनि कस्तो छ अहिले पाँच तारिकको मौसम? हजुर यता पनि मजाले घाम लागिरहेको छ भन्नुपर्छ है त। हजुर हजुर पानी त एकदमै रहेकै अवस्था भनौँ, अब दिनदिनै चाडपर्वहरू पनि नजिकैदैछ होइन, मौसम सधैँ यस्तै भए राम्रो हुन्थ्यो, पानी पऱ्यो भने त चाडपर्व आएको पनि अलिकति खल्लो खल्लो हुन्छ, मलाई चाहिँ त्यस्तो लाग्छ होइन, तर सबै हुन्छ होला मौसम, मैले पनि यसो अनुमान गर्दाखेरि। हजुर हजुर एकदमै आशा गरौँ मौसम खुल्छ होला भन्ने आशा गरौँ जुनीजी। अनि खुसी लाग्यो आउनुभयो कार्यक्रममा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ है। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पाँच थरबाट जुनी लिम्बू, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नुभयो। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्कार नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर बोल्दैछु सुनिता कुलुङ सङ्खुवा सभा खातबारीबाट है हजुर ल एकदमै अब खातबारीतिरै बसोबास गर्नुहुन्छ कि आज फर्कनुहुन्छ तपाईँ हजुर भनेपछि डिसिजन अब मिलाउनै बाँकी छ होइन गाडी जान्छ जाँदैन त्यो पनि त एउटा बुझ्नु पर्यो होइन बाटो पानी परेर हिलामै भएको छ होइन र हजुर ल एकदमै खुसी लाग्यो सुनिताजी आउनुभयो अनि व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ
5: जीवन थारिन भाई आशिष मगरलाई चाहिँ जन्मदिन चौतिन शुभकामना लगाम साथीहरू हुनुहुन्छ जुन जुन माटिङदेखि प्रोग्राम सुनेर बस्ने सम्पूर्णलाई शुभ दिन भन्ने जान्छु ल नमस्ते
0: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ सङ्खुवा सभा बाला घर भई हालखानबारीबाट उहाँसँग छुटे यति बेला रोमन मोक्तान तामाङले हेलो गुड मर्निङ नमस्ते फ्याफुल लामा भोजपुरबाट भोजपुर रेजेन्जी रोमन मोक्तान तामाङ भन्दा भन्दै उहाँको कमेन्टै हरायो हुन्छ म तपाईँको कमेन्टहरूलाई मैले फोनबाटै हेर्छु किनभने एकदमै कमेन्ट बढिरहेको अवस्था छ र सबै कमेन्टहरू पनि हराउँदै गइरहेको अवस्था छ केही छैन तपाईँले रियाक्ट गर्दाखेरि मेरो आफ्नै आइडीबाट रियाक्ट गरेको होइन कमेन्ट डिलिट आउट भएन रहेछ भनेर चाहिँ तपाईँले नसम्झिनुहोला मैले आफ्नै आइडीबाट रियाक्ट गरेको हुन्छु यति बेला म फोनलाइन तर्फै लाग्छु कोही मित्र हुनुहुन्छ हेलो नमस्ते
6: हेलो नमस्ते नमस्कार
0: हजुर गुड मर्निङ नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर वरुण चञ्चले अरुण पारी भोजपुरबाट हजुर ल अनि के छ वरुणको खबर खबर यति बेला बिहानीको बसाइ के गर्दै हुनुहुन्छ
6: ठिकै छ राम्रै छ आज त
0: घाम लागिरहेछ
6: सबै राम्रै छ भनौँ न
0: हजुर अरू सबै ठिकै छ राम्रै छ बिहानबाट मजाले घाम लागिरहेछ है हजुर ल हुन्छ खुसी लाग्यो आउनुभयो वरुणजी कार्यक्रममा यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त
6: विशेष गरी तपाईँलाई आज दिन एकदम शुभ रहोस् कार्य सफललाई धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि त्यसरी अपकमिङ आउँदैछ हाम्रो नानु करुणाको उसलाई एकदम एडभान्स हेप्पी बर्थडे भन्न चाहन्छु अनि आज चाहिँ यहाँबाट भोजपुरसम्मको भोजपुर सदरमुकामसम्म कार्यक्रम हुनुहुन्छ मेरो बाबा अनि दाई सुरज राई अनि भाइ वरुण राई अनि त्यसरी भाइ विनोद राई उहाँहरू चाहिँ यात्रामा हुनुहुन्छ उहाँहरूलाई एकदम शुभयात्रा अनि कार्य सफलता पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि आशिष नयन बस्ने सिमी लिम्बू हाम्रो ढकाल धर्मराज अनि त्यसरी हाम्रो रोमन मुक्तान तामाङ पूर्वेली आकाश राई लगायत धेरै साथी हुनुहुन्छ तामलिङ निर्मला अनि हाम्रो नाना सुनु सुनिता चाहिँ बिरामी हुनुहुन्छ रहेछ उहाँ चाहिँ एकदम केटल छन् अनि सानु कमला
0: तामलिङ
6: निर्मला सबै सबैलाई आज दिन एकदम शुभ रहोस् भन्ने सोचिन्छ है भाइ
0: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले राई भोजपुरबाट उहाँसँग म जुटेँ उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नुभयो कोही मित्र हुनुहुन्छ लाइनमा हेलो गुड मर्निङ नमस्ते हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्नुभयो हजुर धनकुटाबाट हरपल रोशनी बोल्दै हुनुहुन्छ अनि के छ हाम्रो हरपल रोशनीजीको खबर खबर
5: एकदम राम्रो छ ठिक छ समग्रमा मौसम काम गर्न सकिरहेको छैन शान्ति परेको छैन चिसो छ भनौँ न
0: हजुर मौसम एकदमै धेरै चिसो छ तर घाम पनि त लागिरहेको छ नि होइन र
5: आज मेरो एरियातिर चाहिँ लागेको छैन
0: हौ हजुर भनेपछि ठ्याक्कै धनकुटातिर अहिले घाम लागेको छैन है
5: भनेपछि
0: एकदमै तपाईँको ठाउँ गहिरो गहिरोमा पर्छ कि क्या हो
5: मेरो
0: ए भनेपछि सिमानातिर भनेपछि त्यतातिर अलिकति घाम लागेको छैन है हजुर ल एकदमै चिसो बढिया छ आफ्नो ख्याल गर्नुहोला हिजोबाट त झन् धेरै नै चिसो बढिया रहेछ आज बिहानखेरि यसो उड्दाखेरि मैले पत्तो पाएँ एकदम चिसो छ आफ्नो ख्याल गर्नुहोला है त हजुर ल हुन्छ हरपल रोशनीजी आउनुभयो कार्यक्रममा खुसी लाग्यो कुराकानी भयो यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ है
7: विशेष तपाईँ अनि हाम्रा सुनिता टिमलाई विशेष कार्य सफलताको लिएर शुभकामना. अनि आज चाहिँ तपाईँको फ्रेन्ड हाम्रो माया ढुङ्गेल भाइको बर्थडे, उहाँलाई जन्मदिनको आँखा हुनाको शुभकामना, र घरि भगवान्लाई शुभ यात्रा, अनि हाम्रो सानो सम्झना लवली किरा, शमशेर लिम्बू, राई पिके राई, युनिसा तामाङ, अनिसा राई, अनि हाम्रो अर्जुन याखा, वरुण चन्दली,
0: अनिसमा
7: धेरै साथी हुनुहुन्छ. सबै साथीहरूमा शुभ दिन है.
0: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला हरपल रोशनी धनकुटाबाट हुनुहुन्थ्यो, उहाँसँग बसुटे. उहाँले पनि शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ. म एकजना साथी लिन्छु, त्यसपछि म कमेन्ट तर्फ लाग्नेछु. कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो, गुड मर्निङ, नमस्ते. हजुर गुड मर्निङ, नमस्कार नमस्कार. कहाँबाट को बोल्नुभयो? ओहो, भनेपछि एकदमै झुकिनु भयो, झुकिनु त भएन होला?
7: होइन, मैले सुनेको थिइनँ, ठ्याक्कै डायल गरेको लाग्यो, फेरि रिसिभ हो.
0: भनेपछि एकदमै रिसिभ पनि भयो, डायल पनि गर्नुभयो. जे होस् अनि टाइममै फोन उठ्दा झन् ह्याप्पी हुनु पर्ने. अनि तपाईँ झुक्किनु भयो भन्नुहुन्छ, कतै झुकिनु त भएको छैन तपाईँ?
7: हजुर,
0: कतै झुकिनु त भएको छैन नि तपाईँ?
7: होइन, अब त बोलचाल भयो, झुकेको
0: छ. ए ल, ठिक छ, ठिक छ. अब चाहिँ विश्वास लाग्यो होइन?
7: हो नि, होइन, अब हाम्रोतिर धेरै भएको थियो, लाइनहरू बिग्रेकोले प्रोग्राम पाइरहेको थिएन, अनि आज चाहिँ यसो मौका पाएर डायल गरौँ भनेको. क्षेत्रकै अलिकति झुक्यो भयो, अब त कुरा भयो छैन.
0: हजुर हजुर, ल, त्यस्तो डराउनु पर्दैन. प्रोग्राम नआए पनि हामी यदि फोन आएको खण्डमा आएन भनेर जानकारी दिइहाल्छौँ नि त, त्यस्तो डराउनै पर्दैन नि. हजुर हजुर, ल हुन्छ. अनि कल्पनाजी के छ खबर खबर आउनुभयो प्रोग्राममा?
7: सबै ठिक छ, राम्रो छ. आज चाहिँ बिहानैबाट घाम पनि चर्किरहेछ. अब प्रोग्रामको सुन्ने अवसर मिल्यो, बल्ला बल्ला बत्ती पनि बनाइयो.
0: हजुर, ल, बत्ती पनि बनाइयो भनेपछि है?
7: चट्याङले हाम्रो चाहिँ बत्ती लग्यायो, हाम्रो मेन लाइन छैन, अब आफूले नै गाउँ घरमा उत्पादन गरेको बत्ती छ हाम्रो चाहिँ.
0: ए भनेपछि ल, ठिक छ, एकदमै खुसीको खबर सुन्न पाएँ. अब गाउँ घरमै उत्पादन गरेको बत्तीबाट अनि फोन पनि चार्ज गर्नुहुन्छ है कल्पनाजी? ए भनेपछि एकदम तपाईँको नेटवर्कमा नि समस्या छ जस्तो लाग्यो. तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है.
7: हुन्छ, शुभ दिन भन्छु. हेलो,
0: हजुर हजुर, तपाईँको शुभकामना सन्देश राख्नुहोस् न कल्पनाजी. हजुर हजुर, पक्कै पनि तपाईँको शुभकामना सन्देश राख्नुहोस् न.
7: हुन्छ, विशेष गरी भन्न चाहन्छु कमलालाई शुभ दिन चाहन्छु, अनि त्यसै गरी आज यात्रामा छिन् बुहारी दुर्गा, सन्जिला अनि भदन सीता लगायत अब उनीहरूको परिवारलाई नै एकदम शुभयात्रा राम्रोसँग जाऊ, स्वप्न कार्य सफल, शुभकामना.
0: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला चामलिङ सरी कल्पना राई हुनुहुन्थ्यो भोजपुरबाट. कल्पनाजीसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ. यति बेला पासाङ्के शेर्पाले गुड मर्निङ अल भन्नुभएको छ, सलिना शेर्पाले सुन्दैछु भन्नुभएको छ. एक दुईजना साथीहरू कमेन्ट मैले त हेरिसकेको थिएँ. ढकाल धर्मराज हुनुहुन्छ, म ढकाल धर्मराज नमस्ते, दुबईबाट कार्यक्रम सुन्दैछु. आज जन्मदिन मनाउनु हुने विराटनगर का एसकेवाई एफएम का मकालु टेलिभिजन कि ब्युटिफुल आरजे सिस्टर करिश्मा कार्कीलाई करिश्मा कार्की इलामकी साली नानी कल्पना घिमिरे र मोरङ मधुमल्ला कि साथी कल्ला सुब्बालाई जन्मदिनको लाखौं लाख शुभकामना भन्नुभएको छ. मुना कोइज युबी हुनुहुन्छ, गुड मर्निङ नमस्ते, इट्स मी मुना कोइज युबी, ताप्लेजुङबाट, ताप्लेजुङ हालकेट बीटीएमबाट भन्नुभएको छ. ह्याप्पी बर्थडे टु यु दादा माधव ढुङ्गेललाई भन्नुभएको छ उहाँले. त्यसै गरी यति बेला अन्जान थुलुङ हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, अन्जान थुलुङ युबीबाट शुभ बिहानी सबै साथीहरूमा भन्नुभएको छ. त्यसै गरी यति बेला रोमन मोक्तान तामाङ हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते फ्याफुल लामा भोजपुरी जेन्जी भोजपुर घर भइहाल साथ समुद्र पारीबाट रोमन मोक्तान तामाङ हो. मर्निङ विशेष राख्नुपर्दा फर्स्टमा हजुरको लागि भन्नुभएको छ, थ्याङ्क यू. त्यसै गरी घर परिवारमा हुनुहुन्छ, मेरो घर भोजपुरमा रहनुहुने मेरो घर परिवारमा एकदमै मिठो माया सम्झना छ भन्दै जान्छु ल, बाई बाई भन्नुभएको छ. अञ्जना शङ्कर कोइराला हुनुहुन्छ, नमस्ते हजुर, म पनि सुन्दैछु 5.9 बाट। अञ्जना शङ्कर हो, शुभ दिन अल भन्नुभएको छ। मनको साथी जीवन कार्कीले हजुर शुभ बिहानी पोखरीले नमस्कार, आरामै हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु पोखराबाट। मनको साथी जीवन कार्की सबैमा शुभ दिन भन्नुभएको छ। जेमी नेम्बाङ हुनुहुन्छ, हेलो भाई गुड मर्निङ सिस्टर, पाँचतरबाट जेमी नेम्बाङ हो, सबै सबैमा शुभ दिन है, अनि ह्याप्पी बर्थडे टु यु माधव ढुङ्गेललाई भन्नुभएको रहेछ उहाँले। राजेन्द्र राईले शुभ दिन अल भन्नुभएको छ। सुनिता कुलुङले गुड मर्निङ सुनिता, के छ खबर, सुन्दैछु यता प्रोग्राम खातबारीबाट, गेट वेलसन प्यारे अस्मी सोताङ, अब गुड डे सासुआमा जुनिता तामलिङ लगायत सबैमा शुभ दिन है भन्नुभएको छ। त्यसै गरी यति बेला एल्सना कुलुङ राई हुनुहुन्छ, उहाँले ह्याप्पी बर्थडे टु यु बहिनी सुमना कुलुङ केएलजी लेख्नु भएको छ, कुलुङ नै होला सायद उहाँले लेख्नु भएको, अनि ह्याभ अ नाइस डे अल भन्नुभएको छ। त्यसै गरी यति बेला विवश गौतम हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, आजको दिन सबैको शुभ होस् र सबैमा सम्झना छ है भन्नुभएको छ। अनिता नाखोक हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते, म भोजपुरबाट अनिता नाखोक यात्रामा हुनुहुन्छ, दिदी भेनाजु भाइ तीनजनालाई शुभ यात्रा राम्रोसँगले जानुहोला भन्न चाहन्छु, र सबै सबै साथीहरूमा शुभ दिन भन्नुभएको छ। स्वर्णिम शेर्पा भन्दा पनि यति बेला सोमिला शेर्पा हुनुहुन्छ, उहाँले गुड मर्निङ अल भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म पाँच खबर आठ सिङखुङबाट मिडिया प्रेमी निमु शेर्पा हो, म पनि प्रोग्राम सुन्दैछु, गेट वेलसन प्यारी मम्मी एन्ड दिदी सानुमाया शेर्पा, ह्याभ अ गुड डे अल भन्नुभएको छ। राजकालीकोटे हुनुहुन्छ, हाई गुड मर्निङ नमस्ते, मि झापाली हिरो राजकालीकोटे वीर तामर झापा जस्ट नाउ युवेबाट, ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ। सञ्जीव राई हुनुहुन्छ, उहाँले मिस यु अल भन्नुभएको छ। जेनी लिम्बू हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, सेवारो म पास्तरबाट जन्मदिनको शुभकामना, ह्याप्पी बर्थडे टु यु माधव ढुङ्गेल, अनि ह्याभ अ नाइस डे अल भन्नुभएको छ। सरिना सिम्पल सरिना हुनुहुन्छ, उहाँले यति बेला हाई गुड मर्निङ नमस्ते, मोरङ कानीपोखरीबाट सिम्पल सरिना गुरुङ हो, जन्मदिन मनाउनु हुने दाईलाई दाई माधव ढुङ्गेललाई जन्मदिनको विशेष शुभकामना र सबै सबै साथीहरूमा शुभ दिन भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। यति बेला म एकजना साथीसँग कुरा गर्छु, त्यसपछि म गीततर्फ मोडिन्छु। कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
8: हेलो नमस्ते।
0: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाटको बोल्नुभयो? हजुर इलामबाट दिल्सा बोल्दैछु, के छ हाम्रो दिल्साको खबर खबर सुनाउनुहोस् न।
8: मेरो खबर ठिकै छ।
0: हजुर खबर ठिकै छ, अहिले इलाम कस्तो छ?
8: इलामतिर अलिअलि घाम लाग्दैछ अहिले।
0: हजुर भनेपछि इलामतिर भर्खर भर्खरै घाम लाग्दैछ है?
8: भर्खर भन्दै तर थोरै थोरै लागिरहेछ भनेको।
0: ए भनेपछि अलिअलि थोरै थोरै मन्द मन्द लागिरहेछ भनौँ न है।
8: हजुर
0: ल, हजुर ल, एकदमै घाम लाग्दै रहेछ, घाम लागेकै राम्रो होइन?
8: हजुर नि, अब त घाम लागेकै राम्रो नि, पानी पर्दा पर्दै अब कस्तो धेरै रुगामर्गी नै लागिसक्यो चिसोले।
0: हजुर हजुर ल, एकदमै रुगामर्गी नै लागिसक्यो चिसोले, आफ्नो ख्याल गर्नुहोला दिलसाजी। अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फ लागौँ न त।
8: हुन्छ, सर्वप्रथम मिठो भाइ बोल्न हजुरलाई विशेष शुभ दिन, कार्य सफलताको धेरै धेरै शुभकामना दिन चाहन्छु। अनि मलाईतिर पैसा टिभीलाई विशेष शुभ दिनको शुभकामना, अनि मान्छे कान्छी फुलमा मुटेलिसा पैसा छोटा अनि प्यारी निसा, अनि के अरे आज जन्मदिन मनाउनु हुँदो रहेछ दादा माधव ढुङ्गेल, दादालाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यु दादा भन्न चाहन्छु। अनि आदरणीय दादाहरू आशिष नानी बस्ने जीवन सबै कृष्ण तामाङ प्यारी नाना जुनिता चामलिङलाई पनि विशेष शुभ दिन, कार्य सफलताको धेरै शुभकामना, अनि भावनामा पर अनि प्यारी साथी अस्मिसो तामाङ चाहिँ अलिक अस्वस्थ छ त उसलाई शीघ्र स्वस्थ लाग्नु कामना चाँदो ठिकिनु होला, अनि आफ्नो नि राम्रो ख्याल गर भन्न चाहन्छु, अनि सबै अब उपसिनेर बस्ने सबै सबै साथीहरूलाई पनि
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला दिलसा राई इलामबाट, उहाँसँग म छुटे र अब पनि चाहिँ कार्यक्रम शुभ सन्देश व्यवसायमा म दोस्रो साङ्गीतिक कोचिली वीर गोर्खाली उमेश पाण्डेको आवाजमा रहेको यो एकदमै मिठो गीत देशभक्ति गीत तपाईँहरू माझ राख्दैछु। गीतपछि सर्ट क्रम सर्ट ब्रेक रहनेछ, ब्रेकपछि म आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
2: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी, एक्लै गनगनाएर बसिरहेछिस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भू ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भू ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841 50 600।
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9816 35 48 40।
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069672। होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
3: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
4: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
5: मनोकामना सुनचाँदी पसल,
6: चैनपुर 36 चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, चैनपुर, धरान, इटरी, दमकमा उचित मूल्यमा घडेरी चाहिएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। मोबाइल 9862 13 67 44, 9815 38 77 75।
7: आँखी भुइँ बिहिबारे सम्पर्क कृष्ण घतानी, रमला घतानी, मोबाइल 9842 28 495 र 9819 0 17 698। सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबारको लागि मनोकामना सुनचाँदी पसल।
8: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
9: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
8: ल, त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखर भट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड भिभो फोटो स्टुडियो छँदैछ नि।
9: टप टोक त्यहीँबाट हुन्छ त?
8: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
10: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
11: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 9841 93 181 र 9869 68 33 33।
12: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाइमा राखिएको यो छोटो विश्राम पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बैसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला फ्रिक्वेन्सीबाट पनि रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हामीलाई प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई हप्ताको सातै दिन साथीभाइ बिहान 7 बजेदेखि 8 बजेसम्म म तपाईँकै साथमा रहन्छु हरेक दिन। आउनुहुन्न, तपाईँ सुन्दै हुनुहुन्छ भने फोन लाइन खुल्ला छ है 98 40 68 68 23 को लाइन। यति बेला म फोन लाइन तर्फै लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यर गर्छु। हेलो, गुड मर्निङ, नमस्ते।
1: हजुर, गुड
0: मर्निङ,
1: नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्ते। नमस्कार, सपना तामाङ मोक्तान बोल्दै हुनुहुन्छ जस्तो लाग्यो। हजुर, पाँच खबनबाट सपना, अनि के छ तपाईँको खबर खबर लगायत पाँच खबनतिरको?
1: मेरो खबर ठिकै छ, अनि पाँच खबरतिर पनि ठिकै छ भनौँ न। आजदेखि चाहिँ मजाले घाम लाग्न सुरु भइरहेछ, त्यही छ, दसैँ आउला जस्तै अनुभव भइरहेछ भनौँ न आज चाहिँ।
0: हजुर हजुर, एकदमै अब दसैँ पनि नजिकिँदैछ होइन, दसैँको अनुभव पनि भइरहेछ होइन, त्यस्तै मौसमले पनि त्यस्तै साथ दिइरहेछ आजबाट होइन। हजुर हजुर, ल अनि यति बेला के गर्दै हुनुहुन्छ नि?
1: यतिखेर त्यतिकै कपडा धुइसकेर यता फोन ट्राई गरेको, ठ्याक्कै लागिहाल्यो भनौँ न।
0: हजुर, भनेपछि कपडा धुँदै हुनुहुन्छ, आज त सायद जुरिया छ कि के हो, एकदम मजाले घाम पनि लागेको छ। मेरो पनि आज सोच विचार त्यस्तो त्यस्तै नै सोच्दैछु, तर लास्टमा के हुने हो त्यो चाहिँ ठ्याक्कै थाहा भएन।
1: हजुर, आज लाग्छ होला घाम।
0: हजुर, लाग्छ होला भन्ने आशा गरौँ है। हजुर, ल हुन्छ सपनाजी, आउनुभयो कार्यक्रममा, खुसी लाग्यो कुराकानी भयो। यो बसाईमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
1: हुन्छ, फर्स्टमा त अब हजुरहरूलाई नै आज ग्रिन सुपरहोस् प्लस कार्य सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहे। हुन्छ, अनि साथीहरू प्यारी दिदी हुन्छ युनिसा तामाङ, उहाँलाई पनि आज ग्रिन सुपरहोस् भन्न चाहन्छु। अनि भाइ रमन मङ्खान, बहिनी चन्द्रमाया, भावना मगर, सुनिता चाम्बिक, सुनिता गुरुङ, खुसी आम कला, दिलसा राई, अब साथीहरू त धेरै हुनुहुन्छ, मलाई सपना भनेर चिन्नु नै सबै सबैलाई शुभ दिनको कामना गरिदिएको होला। नमस्ते, टेकियर, बाई बाई।
0: हजुर, नमस्ते, टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ पाँच खबनबाट, उहाँसँग छिटै उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नुभयो। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, म उहाँले पनि अन्यर गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर, रेनिसा बोल्दै हुनुहुन्छ। अनि के छ हौ रेनिसाजी, यति बेला के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि हामीलाई सुन्दै हुनुहुन्छ, साथमा घरको काममा पनि व्यस्त हुनुहुन्छ है। हजुर, ल एकदमै खुसी लाग्यो आउनुभयो निशाजी कार्यक्रममा। अनि धनकुटातिर मौसम कस्तो छ अहिले?
1: मौसम चाहिँ खुलेको छ, घाम लागेको छ, तर हिजो जत्तिको चाहिँ खुलेको छैन, घाम चाहिँ लागेको हो भनौँ न।
0: हजुर, हिजो जत्तिको खुलिया छैन भन्नुभयो, तर यहाँ चाहिँ हिजो भन्दा आज झन् मजाले खुलेको अनुभव भइरहेछ है त। हजुर, हुन्छ होला, हुन्छ, पक्कै हुन्छ नि, हुन्छ होइन। हजुर हजुर, ल हुन्छ, आउनुभयो कार्यक्रममा, खुसी लाग्यो कुराकानी भयो। यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
1: जन्मदिन मनाउनुहुँदैछ बहिनी निजीमा रहेको जुन जन्मदिनको धेरै शुभकामना, अनि अन्जनाले शुभ दिनको कामना गरे, धन्य फ्यामिली हुनुहुन्छ, दिदी किरणले पनि शुभ दिनको कामना गरे, रिना दिदी छ, अनि हाम्रो रिना थामेजीले पनि शुभ दिन है, अनि प्रोग्राम सिङ्गर बस्नु भने सबै साथीहरूले शुभ दिनको कामना गरे, बिरामीले भइ भए।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अञ्जना, सरी रेनिसा राई धनकुटाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्कार, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर, सागरगिरी अर्जुन धारा झापाबाट बोल्दै हुनुहुन्छ है? हजुर, अनि के छ हाम्रो सागर? मेरो खबर ठिकै छ। हजुर, मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ। अनि झापातिर कस्तो छ आजको मौसम? हजुर, झापातिर पानी पर्ला जस्तो हुँदैछ है? हजुर, यता चाहिँ अब पानी पर्ला जस्तो चाहिँ मौसम छैन, नसोच्दा पनि भयो, यहाँ त मजाले घाम लागिरहेछ बिहानै बाटो भनौँ न। हजुर ल हुन्छ, एकदमै हजुर ल हुन्छ।
1: अब दुर्गामा समेत राख्नु पर्यो हजुरलाई, अनि अरू अगाडि दिन सरिना गुरुङ, गीता राई, कङ्का भाषा, चन्द्र बस्नेत, सरिना गुरुङ, चन्द्र जय कुमार राजवंशी लगायत जतिले प्रोग्राम सुनेर बस्नुहुन्छ, सम्पूर्ण साथीहरूलाई अगाडि दिन शुभ रहोस् भन्ने हजुरबाट निकालिन चाहन्छु।
0: हजुर नमस्ते, टेक यु बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अर्जुन धारा झापा, अर्जुन धाराबाट साथी हुनुहुन्थ्यो यति बेला सागर गिरी, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नुभयो। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते हजुर।
2: गुड मर्निङ फ्याफुल्ला।
0: हजुर गुड मर्निङ फ्याफुल्ला, नमस्ते। कहाँबाट को बोल्नुभयो? हजुर रचना लामा बोल्दै हुनुहुन्छ है। हजुर, अनि के छ हाम्रो रचनाको खबर खबर? हजुर खबर खबर सबै ठिकै छ, राम्रै छ, तर आज खेत गाउने दिन, खेत गाउने दिन पर्या रहेछ होइन? हजुर हजुर, त्यही भएर अलिकति बिहाल बिहाल पनि सोच्नु पर्यो होइन होइन? हजुर एकदमै नि घाम लागिरहेछ होला मजाले होइन? त्यता पनि ओहो धुम्म भइरहेछ भनेपछि अब शङ्कर सभामा पनि अब मौसम त एकै नाशको त हुन्छ भने त मिल्दैन, अब कोही ठाउँ घाम लागिरहेछ, कोही ठाउँ धुम्म छ है। हजुर ल एकदमै चिसो बढिया छ, आफ्नो ख्याल गर्नुहोला है त। हुन्छ, आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ।
2: चाँडै निस्कनु होला भन्न चाहन्छु, अनि हिजो दिन जन्मदिन मनाउने कमला दिदीलाई जन्मदिन खोला शुभकामना। आगामी दिनमा मेरो नानी बाबुहरूको एक्जाम परेको छ, राम्रोसँग पढेर आऊ है नानी बाबुहरू भन्न चाहन्छु।
0: हजुर नमस्ते, टेक यु बाई बाई। साथी हुनुहुन्थ्यो रचना लामा यति बेला शङ्कुवा सभाबाटै हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। र आजको लागि लास्ट टेन लकी कलर साथी एकजना फोन लाइनमा हुनुहुन्छ, कहाँबाटको हुनुहुन्छ म उहाँलाई अन्यर गर्छु। हेलो गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाटको बोल्नुभयो? हजुर भनेपछि के मालुङ भोजपुरबाट चामलिङ निर्मला बोल्दै हुनुहुन्छ है? हजुर ल हुन्छ, अब तपाईँले निर्मला कुलुङ राई भन्नुभयो कि कसो भन्नुभयो तपाईँले? हजुर निर्मला चामलिङ राई भन्दा पनि चामलिङ निर्मला नै भन्न सुहाउँछ होइन र? हजुर एकदम, हजुर ल एकदमै, तपाईँले अब निर्मला चामलिङ राई भन्दाखेरि त नसाउने रहेछ, मलाई पनि बोल्नु नआउने रहेछ, अब चामलिङ निर्मला, चामलिङ निर्मला यही मात्रै आउँछ। अनि के छ खबर खबर सुनाउनुहोस् न। हजुर भनेपछि एकदम मौसम खुलिया छ, रमाइलो छ, घमाइलो छ है। हजुर एकदम ल हुन्छ, चिसो बढिया छ, आफ्नो ख्याल गर्नुहोला निर्मलाजी। अनि हामी अन्तिमतिर छौँ यो व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
2: मेरो शुभकामना सन्देश राख्नुभन्दा अगाडि सबै अनि आफ्नो मरिनिता तिमीलाई नै कार्यकर्ताको शुभकामना शुभ दिन भेट्दा गर्छु, अनि त्यस पछाडिबाट मेरो छोरी मुनि शेर्पालाई शुभ दिन भन्न चाहन्छु। अनि आज हाम्रो वरुण पञ्चालेको बाबाहरूको यात्रा भएको रहेछ, उहाँहरू सबैजनालाई शुभ यात्रा राम्रो शुभ जानु होला भन्न चाहन्छु। अनि वरुण पञ्चालेलाई विशेष कार्य सफलताको शुभकामना बिहानी हुनुभयो रहेछ, हाम्रो सुनु सुनिता राई उहाँलाई एकदमै ज्ञात गर्छन् भन्न चाहन्छु। अनि हाम्रो आशिष लाइन हुनुहुन्छ सुरज राई तुम्सालाई पनि विशेष कार्य सफलताको धेरै धेरै शुभकामना है भन्न चाहन्छु। बहिनी सुनिता सुनु र खानु कमला साथीहरू त धेरै नै हुनुहुन्छ, जो जति साथीहरूले प्रोग्राम सुन्नु भएको छ छैन, सबै सबैलाई आफ्नो क्षेत्रको शुभकामना हाम्रो सुनि राजकला अनि भाइ पाठाउँ आवाज शेर्पालाई पनि शुभ दिन भन्ने कुरा नमस्ते।
0: हजुर नमस्ते, टेक यु बाई बाई। साथी हुनुहुन्थ्यो आजको लागि लास्ट लकी कलर साथी चामलिङ निर्मला भोजपुर किमालुङबाट, र उहाँसँग म छुटेँ र म थप साथीहरूसँग नि कुराकानी गर्न सक्दिनँ किनकि समयले नेटो काटिँदै सक्यो, के गर्ने, समय अहिले भर्खर आएको जस्तो लाग्छ कार्यक्रममा, तर कति छिटो सकिन्छ पत्तै पाइँदैन। बाँकी कमेन्टतर्फ लाग्छु म। विशाल पुरी हुनुहुन्छ, हेलो हजुर नमस्ते झापाबाट है दिदी, गुड मर्निङ एभ्री वान भन्नुभएको छ। सुरज राई तुम्साले शुभ दिनको कामना सबै साथीहरूमा भन्नुभएको छ। सागर गिरी हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, अर्जुन दारा झापाबाट हो, मिस यु अल भन्नुभएको छ। क्रेडिबल करण कुलुङ हुनुहुन्छ, उहाँले गुड मर्निङ अल भन्नुभएको छ। बिबी कुलुङ राई हुनुहुन्छ, उहाँले पनि हेलो गुड मर्निङ मिस यु अल गाइज भन्नुभएको छ हरपल रोशनी हुनुहुन्छ उहाँले. हेलो नमस्ते म हरपल रोशनी धनकुटाबाट सबै साथीहरूमा शुभ दिनको कामना गर्छु है भन्नुभएको छ. चन्द्रमाया तामाङ हुनुहुन्छ हेभ अ ग्रेट डे अल माई फ्रेन्ड्स भन्नुभएको छ. करण परियार केसी संगीत हुनुहुन्छ भन्दा पनि कर्ण रहेछ उहाँ कर्ण प्रिय संगीत केसी हुनुहुन्छ उहाँले लेख्नु भएको छ. यति बेला कमेन्टलाई म हेर्दैछु. हजुर लगायत सम्पूर्णमा शुभ दिनको कामना. र म चाहिँ कर्ण प्रिया केसी संगीत गरदाङ तुलसीपुर हाल भारतको हिमाञ्चलबाट भन्नुभएको छ. निशान योङहाङ हुनुहुन्छ मेरो बहिनी ममता योङहाङलाई जन्मदिनको धेरै धेरै शुभकामना. साथी प्रोग्राम सुनेर बस्नुहुने सबै सबैमा शुभ दिनको कामना छ. निशान योङहाङ सयपत्र मिडिया ग्रुपको मेम्बर भन्नुभएको छ उहाँले. उहाँको कमेन्टलाई पनि मैले हेरिसकेँ र यति बेला अर्को कमेन्टलाई म हेर्ने कोसिस गर्दैछु. साथीको कमेन्ट छ राई पिके राई हुनुहुन्छ उहाँले गुड मर्निङ अल भन्नुभएको छ. सुरेन्द्र बानिया हुनुहुन्छ हेलो बहिनी गुड मर्निङ भन्नुभएको छ. हजुर गुड मर्निङ म पनि हेर्दै र सुन्दैछु नेपालगंज बाँकी हाल भरत भक्तपुरबाट भन्दा पनि भरतपुरबाट भरतपुर चितवनको मिलन चोकबाट हो. सबै सबैमा शुभ दिन भन्नुभएको छ उहाँले. गणेश घरती मगरले हाई गुड मर्निङ अल भन्नुभएको छ. दिनु सानो याम्फो हुनुहुन्छ उहाँले ह्याप्पी बर्थडे टु यु दाई माधव ढुङ्गेललाई भन्नुभएको छ. गणेश घरती मगरले हाई गुड मर्निङ फ्रम इन्डियाबाट है भन्नुभएको छ. आवाज शेर्पा हुनुहुन्छ उहाँले मिस यु अल भन्नुभएको छ. मिडिया प्रेमी राई अनिसाले गुड मर्निङ नमस्ते म भोजपुरबाट मिडिया प्रेमी राई अनिसा सुन्दैछु कार्यक्रम सबै सबैमा शुभ दिन र ह्याप्पी बर्थडे टु यु माधव ढुङ्गेल दाईलाई भन्नुभएको छ. त्यसै गरी तिम्रो प्रदीप खालिङ राई हुनुहुन्छ. प्रदीपजीले मिस यु अल भन्नुभएको छ. मनको मैली कान्छी गुलुङले शुभ दिन अल भन्नुभएको छ. पवित्र राई हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते शुभ दिन सबै सबै साथीहरूमा भन्नुभएको छ. नवीन देवलले यति बेला ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ. अस्मी सोताङले ह्याप्पी बर्थडे टु यु प्यारो दादा माधव ढुङ्गेललाई भन्नुभएको छ. मिलन खाइलमोटी हुनुहुन्छ यु आइडीबाट गुड मर्निङ नमस्ते दोहा कतारबाट शुभ दिन अल भन्नुभएको छ. सुरेश राणा मगरले हेलो दिदी गुड मर्निङ नमस्ते म पनि प्रोग्राम सुन्दैछु सभापोखरी एक धुपुबाट सुरेश राणा मगर मिस यु अल माई फ्रेन्ड्स भन्दै बाई बाई भन्नुभएको छ. सविता शेर्पा हुनुहुन्छ सविताजीले यति बेला हेलो गुड मर्निङ नमस्ते सिस के छ खबर सन्चै हुनुहुन्छ भन्नुभएको छ. म एकदम ठिक छु तपाईँलाई कस्तो छ. म पनि सुन्दैछु ताप्लेजुङबाट ह्याभ अ गुड डे अल भन्नुभएको छ. त्यसै गरी रञ्जना बाहिङ राई हुनुहुन्छ हेलो गुड मर्निङ सिस म पनि सुन्दैछु म कालोबाट रञ्जना बाहिङ. आज धेरै दिनपछि मजाले घाम लागिरहेको छ चैनपुरतिर कस्तो छ मौसम भन्नुभएको छ. चैनपुरतिर मैले अघि नै जानकारी गराइसकेँ रञ्जनाजी. अनि यात्रामा हुनुहुन्छ साथी राज घलेलाई शुभ यात्रा राम्रोसँगले आउनुहोला र सबै सबै साथीहरूमा शुभ दिन भन्नुभएको छ. सुमन गुरुङले यति बेला सुजा याम्फुलाई निस्यु भन्नुभएको छ. फुच्ची यमकलाले सबैमा शुभ दिन भन्नुभएको छ. ममता सरी मम्मी बाबाको प्यारी छोरी युआईटीबाट हेलो गुड मर्निङ सिस्टर नमस्ते म पनि सुन्दैछु भोजपुरबाट मम्मी बाबाको प्यारी छोरी साथीहरूलाई सम्झनु पर्दा भनेर नाम लिनु भएको छ उहाँले. सबैमा शुभ दिन भन्नुभएको छ. युक्त प्रसाद श्रेष्ठ हुनुहुन्छ उहाँले शुभ बिहानी नमस्कार कार्यक्रम सुनिरहेको छु कोहलपुर बाँकीबाट आत्मीय मित्रहरू सबैमा मिठो सम्झना भन्नुभएको छ. अनि यति बेला इतराम चौधरीले गुड मर्निङ अल भन्नुभएको छ. त्यसै गरी सहयात्री उमेश अन्जान हुनुहुन्छ हेलो हाई गुड मर्निङ नमस्ते आई एम सहयात्री उमेश अन्जान फ्रम खोटाङबाट सबै सबैमा शुभ दिन भन्नुभएको छ उहाँले पनि. त्यसै गरी यति बेला रामलाल सुमनले गुड मर्निङ नमस्ते हजुर म रामलाल सुमन मलेसियाको पिनाङबाट कार्यक्रम सुन्दैछु सबैमा शुभ दिन भन्नुभएको छ उहाँले. सोनिम राईले पनि शुभ दिनको कामना अल साथीहरूले भन्नुभएको छ भने सम्झना रुङभाङसा हुनुहुन्छ उहाँले पनि शुभ दिन अल भन्नुभएको छ. थ्याङ्क यू सो मच तपाईँ सम्पूर्ण मित्रहरूलाई कमेन्टको लागि विशेष धन्यवाद दिन चाहे. र अब पनि लगभग मैले पनि कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो. यतिन्जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु. त्यसै गरी यतिन्जेलसम्म सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे. आज फोन लागेन केही छैन केही अर्थ नगर्नुहोला भोलिको दिनमा पक्कै पनि तपाईँको फोन लाग्नेछ. भोलि पनि हाम्रो अवश्य कुराकानी हुने नै छ.

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबोम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा हामी आइरहेका छौं भने नेपाली नेटवर्क टीभी मार्फत युट्युब च्यानलमा समेत हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा 14 घण्टा प्रहरी नियन्त्रणमा रहे, के थियो त सुरक्षा थ्रेट, किन छोड्नु पर्यो? त्यसपछि पूर्व प्रधान न्यायाधीश जबरालाई हिजो मात्रै पनि हामीले नेपाली बहसमा चर्चा गर्यौं। आदरणीय श्रोता, कसैलाई लाग्दैमा इतिहासमै पहिलोपटक पूर्व प्रधान न्यायाधीश पक्राउ प्रकरण कसरी भयो त? प्रहरीको गैर जिम्मेवार जवाफ आएको छ, सरकारको रहस्यमय मौनता पनि यतिखेर छ। कसैलाई इच्छा लाग्यो, स्वेच्छाचारी ढंगले कसैलाई पक्राउ गर्यो, दुःख दिने नियतले चाहिँ हिरासतमा वा चाहिँ आफ्नो नियन्त्रणमा राख्यो, नजरबन्द जस्तो बनाएर राख्यो, त्यो व्यक्तिलाई चाहिँ अप्ठ्यारो परिस्थितिमा राख्यो।

0: यस्ता कामहरू चाहिँ आज किन गरिरहेका छन् त? आजको नेपाली बसमा हामी चर्चा परिचर्चा गर्दैछौ। सोलेन्द्र शमशेर जबरामाथि धेरै प्रश्नहरू होलान्, उनका कामहरूमाथि धेरै प्रश्नहरू होलान्, तर राज्यको कानूनलाई हातमा लिएर कुनै व्यक्तिलाई तर्साउने, राति सुतेको समयमा उठ्याउने, धम्क्याउने, त्यसै गरी पक्राउ पूर्ति समेत जारी नगर्ने, ओछ्यानबाट उठाएर लग्ने, कारण के हो पत्तै नदिने, सुरक्षा थ्रेट छ भन्ने, घरमा प्रहरी बढ़ाउनुको सट्टा आफ्नो नियन्त्रणमा लिएर लैजाने, त्यहाँ पनि पीएसओहरू बसेका थिए होला, सशस्त्रको पीएसओहरू थिए, उनको नेपाल प्रहरीका पीएसओहरू त्यहाँ बसेका थिए, उनलाई सुरक्षा घरमै दिइरहेका थिए, आखिर किन पक्राउ पर्नु पर्यो त चोलेन्द्र शमशेर जबरा? आजको निकै ठूलो जेन्युन प्रश्न छ, यसलाई सामान्य तरिकाले हेर्न मिल्दैन। हिजोको जस्तो अवस्था हुन्थ्यो भने अहिलेसम्म सड़कमा आगो बल्थ्यो, अहिलेसम्म सड़कमा चाहिँ गृहमन्त्रीको राजीनामा मागिन्थ्यो, त्यसको कारण खोजिन्थ्यो, तर आज स्वेच्छाचारी ढंगले जुन तरिकाले चाहिँ एउटा व्यक्तिलाई पक्राउ गरियो र त्यो पक्राउका विरूद्धमा चाहिँ बोल्ने व्यक्तिहरूमाथि पनि जुन किसिमले सामाजिक सञ्जालमा धावा बोलिरहेको छ, यसले हाम्रो प्रहरी प्रशासन कहाँ जाँदैछ, हाम्रो सुरक्षा चुस्तता दुरुस्तता कता जाँदैछ, हामीले प्रहरीलाई कसरी चलाउन खोजिरहेका छौं त? राज्य सत्तामा कुनै व्यक्ति आइसकेपछि उसले चाहेको र उसको मनगणन्ती हिसाबले उसलाई रिसै उठिहाल्यो, कसैलाई उठाएर लैजा, उठाएर ल्या, यस्तो खालको निर्देशन चाहिँ प्रहरी प्रशासनले, प्रहरी प्रमुखले मान्य हो त? प्रहरी प्रमुख एउटा संगठन हो। आज प्रहरी प्रमुखको जवाबदेहिताको विषय पनि यहाँ उठिरहेको छ। प्रहरी प्रमुखले आखिर निर्देशन मान्नुपर्ने, पालना गर्नुपर्ने, तालुकदार मन्त्रालयलाई जानकारी गराउनुपर्ने विषय एउटा होला, तर प्रहरीले सो विवेक किन प्रयोग गर्न सकिरहेको छैन? जुनसुकै सरकार आए पनि प्रहरी संगठनलाई किन कमजोर बनाउन खोजिँदैछ? प्रहरी त्यसमा किन भूकदर्शक भएर बसेको छ? आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, आज यो देशमा कुनै व्यक्तिको सुरक्षाको कुरा छ, कुनै व्यक्तिको जवाफदेहिताको कुरा छ, सत्तामा हुँदैमा प्रहरी आफ्नो काबुमा छ भन्दैमा कुनै व्यक्तिलाई दुःख दिने नियतले जुन किसिमले आज ताण्डव नृत्य नाचिँदैछ, यसले चाहिँ देश र अन्तर्राष्ट्रिय जगतमा यो मुलुकको सुरक्षा प्रशासनको विषयलाई, यो मुलुकको चाहिँ ह्युमेनिटीको विषयलाई, मानवताको विषयलाई चाहिँ आखिर कहाँसम्म पुर्याउँदैछ त? आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, के सुरक्षा थ्रेट नै थियो? प्रहरीले जबरालाई किन समातेर किन छाडे? यसको जवाफ प्रहरीले दिनुपर्छ कि पर्दैन? प्रहरीले सुरक्षा दिन घरमै प्रहरी खटाउने हो वा चाहिँ नियन्त्रणमा लिएर चाहिँ कार्यकक्षमा लगेर सोधपूछ गर्ने हो? यसको विषयमा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले जवाफ देलान्, उनका धेरै कमजोरी होलान्, उनी आफू पनि विवादरहित रहन सकेनन्। आफ्नो कार्यकालमा महाभियोगको समेत प्रस्ताव ल्याइयो, पछि उनैलाई प्रधान न्यायाधीश बनाइयो, उनैले तत्कालीन बेला न्यायाधीश नियुक्ति गरेका र उनकै कोटाबाट न्यायाधीश नियुक्ति भएका भनिएका डाक्टर मनोज कुमार शर्मा आज प्रधान न्यायाधीश छन्। उनले यस विषयमा के कुरा चाहिँ बाहिर गर्दैछन् त? कस कसलाई पूर्व प्रधान न्यायाधीशले भेटे त? यसका विषयमा चाहिँ राडार गर्ने काम एक किसिमले सरकारले गर्ला, तर कुनै पनि मुद्दा नपरिकन, कुनै पनि निवेदन दर्ता नभइकन, रिट निवेदन नगरिकन हाम्रा विरूद्धमा यसरी कुरा गर्ने तैले म तलाई छोड्दिन भन्ने खालले यसरी चाहिँ यदि इगो साधेर सरकार र सरकारका पदाधिकारीहरू जान्छन् र त्यसमा प्रहरी समेत खेलौना बन्छ भने यसका विषयमा चाहिँ आज प्रश्न उठेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्छौ र नेपाली कंग्रेसले महाधिवेशन गरिरहेको छ, नेपाली कंग्रेसको दुई तब्कामा विभाजन हुन खोजेको भन्ने खालका विषयहरू पनि आएका छन्। आजको नेपाली बहसमा यस विषयमा कुरा गर्छौ र आदरणीय श्रोता, नेकपा एमालेको अबको स्थिति के हो त? केपी शर्मा ओली फेरि बलियो भएर उपस्थित हुनु भएको हो त? केपी शर्मा ओलीको आजको अवस्था के छ? नेकपा एमालेलाई एक दिक्का बनाएर लैजान सक्ने विषयमा केपी शर्मा ओलीको भूमिकाको विषयलाई पनि आज हामी चर्चा गर्दैछौ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि आज जुन किसिमले राष्ट्रिय प्रजातन्त्र पार्टी विघटन भएको छ र त्यस पछाडि उसको धारणा सरकारप्रति के छ त, त्यसका बारेमा पनि चर्चा परिचर्चा गर्नेछौ। छोटो नेपाली बसमा विश्राम लिन्छौ, विश्रामपछि उपस्थित।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चन्द्र बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।

0: ललितपुर छ संखुवा सभा प्रोपराइटर मेघराज साक्य
1: टेलिफोन नम्बर 0295701123
2: मोबाइल नम्बर 9841067222
3: सहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
4: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
5: के को खास खास खुसी चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
4: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
5: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
6: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
7: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
6: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि
8: भालुमा बासको कलिलो तामा कान्छीको मन हर्ने भालुमा बासको कलिलो

0: नमस्कार, म गायक अनन्त घिमिरे। तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: हाम्रो बेसमा जल तथा मौसम पूर्वानुमान महाशाखा कि मौसम वेद विनु महर्जन हुनुहुन्छ। विनुजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। असोज 8 गतेदेखि लगातार मौसमी प्रणालीमा जुन किसिमको परिवर्तन आयो, आज हामी 12 गते छौं। तपाईँहरूले गरेको प्रक्षेपण अनुसार चाहिँ 12 गतेसम्म भारी अति भारीसम्मको वर्षा हुने जुन पूर्वानुमान गरिएको थियो, अहिलेको अवस्था कस्तो छ? मौसमी प्रणालीमा सुधार हुँदै गएको हो वा चाहिँ अझै पनि खतरा छ?
2: हजुर, हिजोबाट नै जुन त्यो निम्नचापीय प्रणाली थियो त्यसको असर चाहिँ देशभर कम नै भइसकेको छ। अब पश्चिमी भूभागतिर अवस्थित भएको भएर पश्चिमी भूभागतिर चाहिँ रातिको लागि चाहिँ केही असर गर्ने सम्भावना चाहिँ थियो, तर अब त्यो उक्त त्यो प्रणाली चाहिँ कमजोर भएको भएर चाहिँ अहिले देशैभर त्यस्तो भारी वर्षा, धेरै भारी वर्षा हुने सम्भावना कमै भइसकेको छ। यद्यपि यो पहाड़ी भूभागतिर दिउँसोको समयमा चाहिँ अब हल्कादेखि मध्यमसम्म हुने वर्षा हुने सम्भावना भने रहिरहेको छ, तर त्यस्तो ठूलो वर्षा होइन, क्षणिक समयको लागि केही वर्षा हुने सम्भावना भने छ।
1: आज असोज 12 मौसम सुधार भइसकेको हो मान्न सकिन्छ, किनभने अब पानी पर्या छ, जमिनहरू गल्या छ, होइन, बाढी पहिरोको जोखिम अलिकति केही समस्या हुन सक्छ, फेरि अलिअलि सिमसिम पानी आउँदा पनि केही गाह्रो हुन सक्छ।
2: अब हिजो अस्ति परेको वर्षाले अब पक्कै पनि यो के भन्छ जमिनहरू भिज्ने, अब अलिकति पानी पर्दाखेरि नै असर गर्ने त हुन्छ। अब त्यस्तो ठूलो वर्षा लगातारको झरेको सम्भावना त कमै रहेको छ, तैपनि अब हिजो अस्ति परेको पानीले चाहिँ केही असर गर्न सक्छ, अनि अहिले पनि थोरै वर्षा भयो भने पनि असर गर्न सक्नु हुन सक्ने भएर चाहिँ अलिकति सतर्कता चाहिँ अप्नाउनु पर्ने हुन्छ।
1: हिजो अस्तिको तुलनामा आज वर्षाको मात्रा पूर्ण रूपमा घटेको मान्न सकिन्छ वा चाहिँ कति जति घट्ने अनुमान हो?
2: हिजो अस्तिको तुलनामा त लगभग मजाले नै घटेको नै छ। अब देशका पहाड़ी भूभागमा हल्कादेखि मध्यमसम्ममा त वर्षाको सम्भावना देखिन्छ, भारी वर्षाको सम्भावना कमै छ। अब कति तिन दिनलाई
1: असोज 13 गतेसम्म पुग्दाखेरि समग्र स्थिति सामान्य नै बन्छ भन्ने सबै श्रोताहरूलाई जानकारी गराउ होइन त्यसो भए?
2: हजुर हजुर, अब आज दिउँसोबाट नै त्यस्तो यो के भन्छ मौसम खुल्ने नै अवस्था हुन्छ होइन, दिउँसो चाहिँ अब काम पनि लाग्ने, अब अलिअलि बादल त हुन्छ, त्यही भएर त्यस्तो आत्तिनुपर्ने डराउनुपर्ने अवस्थाबाट चाहिँ हामी बाहिर निस्किसकेका छौँ।
1: नदी तथा तटीय क्षेत्र वा खोलाको क्षेत्रमा बस्ने नागरिकहरूले चाहिँ अब वर्षा रोकिएको कति समय जति पछि चाहिँ त्यहाँ अलिकति सुरक्षित महसुस गरेर बास बस्न वा चाहिँ बस्न चाहिँ सहज हुन सक्छ?
2: अब जुन ठाउँमा वाटर लेभल अब पानी पर्न कम भइसकेपछि विगतको 12 घण्टाकै विवरण हेर्ने हो भने पनि यो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मात्र हल्का वर्षा भएको देखिन्छ, अनि बाँकी भूभागको कुरा गर्नुपर्दाखेरि गण्डकी र यो बागमतीको पनि तराई भूभागका एक दुई स्थानमा मात्र वर्षा भएको देखिन्छ, नत्र खासै कतै पनि वर्षा भएको छैन। अब बिस्तारै वाटर लेभल यो पानीको सतह घटेको ठाउँमा त अब त्यस्तो ठूलो वर्षा नभएपछि फेरि माथि आउने सम्भावना कम नै रहन्छ, तर हिजो अस्ति जुन जुन ठाउँमा चाहिँ यो के भन्छ पहिरो आएर वाटर पानी ब्लक भएर जमेको भन्ने खबर आएको छ, उक्त ठाउँमा चाहिँ अलिकति सजग नै भएर बस्नुपर्ने चाहिँ हुन्छ।
1: जस्तो बिनुजी, बंगालको खाडीबाट आएको प्रणाली अब पूर्ण रूपमा कमजोर हुँदैछ र अर्को प्रणाली विकसित हुने सम्भावना चाहिँ कस्तो छ?
2: अब यो प्रणाली चाहिँ कमजोर भइसकेको छ, अर्को प्रणाली विकसित हुने कुरा चाहिँ अब अबको एक हप्ता हामीले चाहिँ एक हप्ताको आउटलुक पनि निकाल्छौँ होइन, यो एक हप्ते पूर्वानुमान भनौँ, त्यससम्म हेर्दाखेरि पनि त्यस्तो प्रणाली विकसित हुने सम्भावना चाहिँ कमै छ, देखिएको छैन एक हप्ताको विवरण हेर्दाखेरि पनि, त्यही भएर अब त्योसम्म चाहिँ छैन, अब त्यो पछि के भयो भने फेरि अपडेट त भइहाल्छ।
1: मनसुन नेपालबाट बाहिरिने समय नजिकै गर्दाखेरि जुन किसिमको वर्षाको सामना गर्नु पर्यो, अब यसले चाहिँ अहिलेको अवस्थामा मानिसहरूलाई वा नागरिकहरूलाई मौसम खुल्यो, खतरा सकियो, अब ढुक्क हुने अवस्था हो भनेर चाहिँ सन्देश प्रवाह गर्न सकिन्छ वा चाहिँ के सावधानी अप्नाउनुहोस् भन्न सकिन्छ अझै पनि?
2: अब यो के भन्छ दुई तिन दिनको एकदम ठूलो वर्षा हुने जुन यो इभेन्ट थियो अब त्यो त कटिसक्यो, अब अलिकति रिलिफ त पक्कै पनि भयो होला। अब जे बिस्तारै यो पश्चिमी भूभागबाट पनि मनसुन बाहिरिने क्रम चाहिँ अब केही दिनमा सुरु पनि होला, तर अब यो के भन्छ मनसुन नबाहिरेसम्म चाहिँ अब यो आइसोलेटेड खालको खण्डित खालको वर्षाको सम्भावना भने नै रहन्छ अब दुई तिन दिन नै. त्यही भएर अब कुनै पनि अब कार्यहरू गर्दै हुनुहुन्छ भने चाहिँ यो के भन्छ मौसम सम्बन्धी जानकारी लिएर गर्नु चाहिँ.
1: अब हामीले कसरी चाहिँ मौसम सम्बन्धी जानकारी अपडेटहरू चाहिँ होइन मौसम सम्बन्धीको चाहिँ भनौँ विश्वसनीय जानकारी चाहिँ कसरी लिने हामी कहाँ कहाँबाट लिन सक्छौँ?
2: फर्स्ट त यो हाम्रो नेपाल मौसम विज्ञान विभागको टोल फ्री नम्बर नै रहेको छ 1155. त्यो चाहिँ सबैले इजिली एक्सेस गर्न मिल्ने भइहाल्यो. त्यो बाहेक चाहिँ हाम्रो अफिसियल वेबसाइट पनि रहेको छ dhm.gov.np/mst भनेर रहेको छ. त्यो बाहेक चाहिँ हाम्रो यो सोसियल मिडिया पेज यो फेसबुक ट्विटर र यो एक्सको पेजहरू पनि रहेको छ नेपाल वेदर फोरकास्ट भनेर. यो पेजहरू फलो गर्नुभयो भने तपाईँहरूले चाहिँ नियमित यो मौसम सम्बन्धी जानकारीहरू पाउन सक्नुहुन्छ.
1: र जाँदा जाँदै अब अहिलेको समग्र स्थिति हेर्दाखेरि असोजमा देखिएको असामान्य वर्षाको मुख्य कारण चाहिँ के थियो?
2: अब यो वर्षाको कारण चाहिँ यो बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली नै हो. कहिलेकाहीँ चाहिँ अब यो न्यूनचापीय प्रणालीहरू चाहिँ यो के भन्छ बन्ने अनि नेपालसम्म आइ नै नपुग्ने हुन्छ नि अलिकति कमजोर स्टेटमा आइपुग्छन् भने यो वर्ष चाहिँ अलिकति डिप्रेसन हुँदै नेपाल नजिकैसम्म अझै नेपाल नजिकै नआउँदा पनि यो डिप्रेसनले पनि असर पारिरहेको थियो बुधबार रातिदेखि नै होइन. अलिकति सिस्टम स्ट्रङ हुनु छिटो डिसिपेसन नहुनु अनि यो के भन्छ सँगसँगै यो माथिल्लो लेभलमा चाहिँ पश्चिमी न्यून चापीय प्रणाली त्यसको पनि असर हुनु यसले चाहिँ यो विगतको यो दुई तिन दिनदेखिको वाला हुन्छ नि वर्षा गराउने यो प्रणाली चाहिँ निम्ताएको हो. अब यो सिस्टमहरू चाहिँ यो मनसुनमा चाहिँ नर्मल नै मान्नुपर्छ किनभने यो विगतका वर्षहरूमा पनि हेर्नुहुन्छ भने यो न्यून चापीय प्रणाली अलिकति सिफ्टहरू हुँदाखेरि जस्तै यो सदर स्थान भनेको न्यू दिल्लीदेखि कलकत्तासम्मको एउटा इमेजिनेरी लाइन भनौँ न त्यो एरियामा अवस्थित रहन्थ्यो भने त्योभन्दा माथि आउँदाखेरि चाहिँ नेपालमा मजाले नै वर्षा हुने अझ यो नेपालको तराई नजिक आउँदाखेरि चाहिँ मजाले यस्तै खालको वर्षा चाहिँ एक्सपिरियन्स गर्न पाउँथ्यो भने यो वर्ष चाहिँ त्यस्तो वाला एक्सपिरियन्स अलिक कम थियो. तर यो न्यून चापीय प्रणाली विकसित हुनु र अब नेपाल नजिकै आएर असर गर्ने चाहिँ यो एउटा सिस्टम चाहिँ एक्टिभ सिस्टम रह्यो यो मनसुनमा.
1: विनोदजी तपाईँलाई महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँ हुनुहुन्थ्यो मौसमवेद विनु महर्जन. आदरणीय श्रोता हामी नेपाली बसमा कुराकानी गरिरहेका छौँ, मौसमको विषयमा कुराकानी गरिरहेका छौँ. किनभने मौसम हेरेर मात्र घरबाट निस्कनु, किनभने मौसमको अवस्था अहिले प्रतिकूल बन्दै गइरहेको छ होइन. किनभने 8 गतेदेखि 12 गतेसम्म आइपुग्दाखेरि हामीले निकै ठूलो समस्या पनि यो बीचमा बेहोर्नु परेको छ, कठिन यात्रा गर्नु परेको छ, डरै डरले यात्रा गर्नु परेको छ. अझै पनि माटो गलेको छ, जमिन गलेको छ, बाढी पहिरोको पनि समस्या हुन सक्छ किनभने पानीले माटो चाहिँ राम्रोसँग भिज्याएको छ, अहिले जमिन राम्रोसँग भिज्याएको छ. हामीले त्यही भएर मौसम सम्बन्धी जानकारी लिएर मात्रै यात्रा गर्नका निम्ति हामी आग्रह गर्न चाहन्छौँ आदरणीय श्रोताहरू. नेपाली बसबाट मिनु महर्जनजीले अबको मौसमी प्रणालीको विषयमा उहाँले जानकारी गराएर जानु भएको छ. अब यतिखेर हामी फेरि नेपाली बसमा जोड्न चाहन्छौ आदरणीय श्रोता, नेपाली कंग्रेसको अहिलेको अवस्था कस्तो छ, नेपाली कंग्रेसले यो 15 महाधिवेशनलाई कसरी सम्पन्न गर्दैछ. नेपाली कंग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्तसँग हामी कुराकानी गर्दैछौ. प्रकाशजी, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
3: हुन्छ, धेरै धेरै धन्यवाद छ. नमस्कार हजुर.
1: नेपाली कंग्रेसको 15 महाधिवेशन उत्साहका साथ अगाडि बढ्दै गर्दाखेरि पालिका र वडा तपाईँहरूले सक्नुभयो, क्षेत्रीय अधिवेशन हुँदैछन्, कस्तो छ अवस्था यतिखेर कंग्रेसको यो 15 महाधिवेशनमा उल्लास छ?
3: नेपाली कांग्रेसको 15 महाधिवेशन एकदम उत्साह र उल्लासपूर्ण तरिकाले अगाडि बढिरहेको छ. हामीले कतिपय जिल्लाहरूमा एकदम यसलाई सर्वसम्मतिबाट बनाउने कोसिसहरू पनि गरेका छौँ. मैले मेरै जिल्लाको हिसाबले हेर्ने भने तनहुँ जिल्लाको हातमा सबै वडाहरू र धेरै जस्तो पालिकाहरू सबै सर्वसम्मत रूपमै टुङ्गिएका छन्. एकदम उत्साह र एकदम एउटा नयाँ माहौलका रूपमा चाहिँ काङ्ग्रेसको अधिवेशन, नेपाली काङ्ग्रेसको 15 अधिवेशन चाहिँ विगतका अधिवेशनहरूभन्दा यो अधिवेशन विशिष्टत्व ढङ्गले चाहिँ अगाडि बढिरहेको चाहिँ कार्यकर्ताहरूदेखि नेताहरू सबैमा एउटा उत्साह भएको हामीले भेटेका छौँ हजुर.
1: होइन, अब यो कस्तो छ भने नेपाली कंग्रेसले चाहिँ जुन तरिकाले चाहिँ पार्टीलाई एक दिक्क बनाएर अधिवेशन गर्न सक्नुपर्ने थियो, महाधिवेशन गर्नुपर्ने थियो, सबैलाई मिलाउन सक्नुपर्ने थियो, त्यसमा केही कमजोरी भएको, केही समस्या सिर्जना भएको, पार्टीलाई अलिकति असर गर्ने खालको स्थिति त बन्यो नि त होइन बीचमा?
3: त्यो केही अलिकति बनिया छ. त्यसलाई अब हाम्रो नेतृत्व अब स्वयं अब सभापति गगन थापाले सबै नेताहरू अग्रजहरूलाई सिनियरहरूलाई अब निवर्तमान सभापतिजीहरूदेखि लिएर सिनियर नेताहरू सबैसित संवादमा निरन्तर संवादमा पनि हुनुहुन्थ्यो र अब त्यहाँ धेरै कोसिसहरू भए, सँगसँगै हिँड्ने सँगसँगै कुद्ने कुराहरू धेरै कोसिसहरू भए र धेरै असर त्यहाँ बारीमा जान त्यस्तो खालको धेरै समस्याहरू पनि छैन. नेताहरूलाई हामी नेताहरूलाई जहिले पनि अब सानेपामा अब नेताहरूलाई जहिले पनि उहाँको आफ्नो घरमा हामी त उहाँको चाहिँ अब हामी त उहाँको हाम्रो अग्रजहरूलाई पार्टी कार्यालयमा आफ्नो घरमा हामीले कुरा बस्ने कुरामा जहिले पनि स्वागतै छ. हामी स्वागत सम्मान पनि एकदम व्यक्त गर्न चाहन्छौँ. यसमा सभापतिज्यू सहितको नेतृत्वले अझै सम्मानको लचकता अप्नाएर उहाँहरूका सबै मागहरू पनि पूरा गरेर सबै गुनासोहरूमा पनि कुराहरू भएर नै अगाडि बढिरहेको छ. केही थोरै थोरै छिटपुट असन्तुष्टिहरू छन्, तिनीहरू पनि बिस्तारै बिस्तारै अब हामी नमिलिकन सुखै छैन, मिल्नै पर्ने स्थिति छ. देशकाल परिस्थितिदेखि लिएर सबै हिसाबले पनि नेपाली कंग्रेस
1: प्रकाशजी अब अहिलेको अवस्था के छ भने नि जस्तो अब गुटबन्दी भयो नि त वडा अधिवेशन गर्दाखेरि होइन पालिका अधिवेशन गर्दाखेरि हिजोको स्थिति त दोहोऱ्यो नि त होइन
3: हिजोको स्थिति होइन दोहोरिया छैन. अहिले अब पहिला जस्तो अब धेरै नेताहरूको नाउँमा गुटहरू बन्थ्यो भने अहिले त्यस्तो गुट छैन. अहिले जहाँ जानुहोस् तपाईँ एउटा अधिवेशन पनि गगनमय छ, तपाईँ अब पालिका अधिवेशनहरू गगनमय छ, क्षेत्रीय अधिवेशनहरू अहिले गगनमय नै छ. अहिले
1: होइन धेरै ठाउँमा गुटबन्दी भएको, धेरै ठाउँमा चाहिँ सबैलाई मिलाउन नसकेको, यसो सुटुक्क लुकेर चाहिँ नामहरू सिफारिस गरेको भन्ने पार्टी
3: ठुलो पार्टी हो. मार्क्सिस्ट पार्टीमा धेरै कार्यकर्ताहरू छन्, यहाँ चारवटा पाँचवटा टिमहरू बनाउँदाखेरि पनि नअट्ने धेरैभन्दा धेरै साथीहरू छन्. सबैलाई अटाउने सँगसँगै हिँड्ने मिलाउने कोसिसहरू जारी छ. अब यसलाई त्यस्तो गुटबन्दी भन्नु होइन, अहिले चाहिँ त गुटै छैन पार्टीमा.
1: ए भनेपछि अहिले चाहिँ पार्टी एकदम सग्लो रूपमा चाहिँ गगन थापाको नेतृत्वमा अगाडि बढिरहेको छ होइन.
3: गगन थापाको नेतृत्वमा एकदम पार्टी तीव्र गतिले अगाडि बढिरहेको छ. अब जिल्लाहरूमा लाइक म्यान्डेट सानसानो चाहिँ अब त्यो टिमहरू बन्न खोजे पनि त्यो आखिरी त्यो अन्ततगत त्यो गगनकै चाहिँ अब नेतृत्वमा गगनकै चाहिँ अब पटोहरू टाँसेर गगनलाई नै साथमा उहाँको पटो नै आफ्नो पटोसँगै राखेर एकदम उत्साहपूर्वक तरिकाले अगाडि बढिरहेको छ. खालि स्थानीय तहमा अलिकति लोकल डेमोक्रेसी यहाँ अलिकति प्रतिस्पर्धा हो, स्वस्थ प्रतिस्पर्धा हामी पनि अगाडि बढ्ने धेरै आकांक्षीहरू छ. आकांक्षी
1: हुनुलाई फेरि मिलेन होइन. अब नेपाली कंग्रेसको त अब किनभने ठूलो लोकतान्त्रिक पार्टी हो होइन, यसले चाहिँ निकै ठूलो समावेशिताको कुरा पनि गर्छ. नेपाली कंग्रेसले पार्टीमा समावेशिताको अवस्था कस्तो छ, व्यवस्था कस्तो छ, अहिले कसरी अगाडि बढाइएको छ?
3: समावेशिताका हिसाबले त अब संविधान पछाडिको एकदम उत्कृष्ट डकुमेन्ट भनेको अहिले नेपाली काङ्ग्रेसको विधान नै हो. नेपाली काङ्ग्रेसको अहिले विशेष महाधिवेशन पछाडि बनेको विधानले सबै वर्ग क्षेत्र लिङ्ग समुदायदेखि लिएर कोही मान्छेहरू नछुटोस् है, सबै मान्छेहरू अटो सबैको प्रतिनिधित्व सबैको अर्थपूर्ण प्रतिनिधित्व सबै तहहरूमा कोही नछुटुन् भनेर एकदम सचेतपूर्वक सबैलाई समेट्ने कोसिसहरू भइरहेको छ. यो बीचबीचमा पनि छुटेका वर्गहरूलाई छुटेको समुदायहरूलाई परिचय थप निर्णय हुने कार्य समिति केन्द्र कार्य सम्पादन समितिले निर्देशिका मार्फत नियावली मार्फत थप निर्णय गरेर भए पनि कोही नछुटुन् भनेर कसैलाई पनि नछुटाउनेमा एकदम हरिसम्मको कोसिसहरू भइरहेको छ र हामीलाई लाग्छ धेरै मान्छेहरू समेट्नु भएको छ, कोही धेरै छुट्नु भएको छैन भन्ने नै हामी देखिरहेको छौँ. समावेशिताका हिसाबले हामी एकदम उत्कृष्ट ठाउँमा छौँ हजुर.
1: होइन अहिले एउटा कुरा के छ भने त्यहाँ चाहिँ होइन अपाङ्गता भएका व्यक्तिहरूदेखि लिएर ज्येष्ठ नागरिकहरूदेखि लिएर महिलाहरूदेखि लिएर हरेक क्षेत्रका क्लस्टरहरू अब त जेन्जी समेत आएको छ होइन, सबैले राम्रोसँग मिलाउन सकियो त पार्टीभित्र?
3: पार्टीको विधानले सबैलाई ससम्मान एकदम जस्तो चाहिँ अग्रज नेताहरूदेखि लिएर अब यो अहिले जेन्जी मुभमेन्टका चाहिँ अन्डर 35 चाहिँ युवाहरूदेखि लिएर सबै वर्ग सेक्टरलाई एकदम अब महिलाको हकमा 33% सुनिश्चित यसै पनि पहिले यसअघिका महाधिवेशनहरूदेखि नै सुनिश्चित थियो भने यसपटकदेखि सबै छुटेका वर्गहरूलाई पनि एकदम समेटेर ओडैदेखि फेरि ती फेरि क्षेत्रमा छुटे कि फेरि ती अलि माथि छुटे कहाँ कहाँ छुट्ने सम्भावना छ सबै ठाउँहरूमा इन्टरभेन्सन गरेर उनीहरूलाई समेटेर नै अगाडि बढ्ने कोसिस गरिरहेको छ. नेपाली काङ्ग्रेसको वर्तमान विधान त एकदम उत्कृष्ट समावेशिताका हिसाबले एकदम नमुना डकुमेन्ट कहीँ छ भने यही नै हामीले छानेका छौँ र यही पनि हो. फेरि
1: अब एउटा कुरा के छ भने प्रकाशजी, देउबा समूहले पनि अर्थात पक्षले पनि इतर पक्ष भनिन्छ होइन नेपाली कंग्रेसमा, उसले पनि महाधिवेशनको मिति तोकिसकेका छ, तपाईँलाई थाहा छ होइन, अब 15 गतेबाट महाधिवेशन गर्दैछ. अब दुईटा महाधिवेशन हुने भयो नि त नेपाली कंग्रेसमा होइन, दुईवटा महाधिवेशन हुने भयो क्या, दुईवटा महाधिवेशन हुने भयो कंग्रेसमा.
3: अब नेपाली काङ्ग्रेस
1: कहाँ पुर्याउँछ कंग्रेसलाई, कहाँ पुर्याउँछ कंग्रेसको भविष्य, आधिकारिकताको विवाद सबै छ.
3: आधिकारिकताको विवाद त करिब करिब अब अहिलेको वर्तमान नेतृत्व धेरै पटक धेरैवटा जाँचमा पास भएर अगाडि बढ्या हो, धेरैवटा अग्नि परीक्षाबाट अगाडि बढ्या छ. त्यत्रो उत्साहपूर्ण तरिकाले चाहिँ भिरगोटी मण्डल महाधिवेशन विशेष महाधिवेशन सम्पन्न भएकै हो, त्यसपछि निर्वाचन आयोगले पनि त्यसलाई परीक्षणको निरीक्षण गरेकै हो, पछि अदालतले पनि थुप्रै ठाउँहरूमा धेरै पटक चाहिँ परीक्षण निरीक्षण हुँदाहुँदै यहाँसम्म पुग्या हो. अहिलेको वर्तमान नेतृत्व गगन थापाको नेतृत्व एउटा जाँच पास गरेर मात्रै अगाडि बढेको होइन, थुप्रैवटा पास भएर अगाडि बढ्याएको छ. यसमा त वैधानिक हिसाबले कुनै पनि दुविधाहरू पनि छैनन्. त्यसरी हामीले गफ गर्नु धेरै नपर्ला खालि. अब अलिकति यो
1: फेल भएन,
3: फेल भएको छैन. यो अब यो बहस छलफलहरू भएकोलाई अलिकति केही समस्याहरू छन्, गुनासाहरू छन्, अब त्यो नै भएर हामी पनि चिन्छौँ. त्यो कुराहरूमा थप छलफलहरू भइरहेका छन्, केही असन्तुष्टहरू छन्. अब त्यो हाम्रो जस्तो लोकतान्त्रिक पार्टीमा असन्तुष्टिहरू जाहेर हुने कुरालाई त्यस्तो ठुलो कुरो मानेन. त्यो असन्तुष्टिहरूलाई समाधान गरेर अगाडि बढ्ने कुरामा नेतृत्वले एकदम हरेसम्मको लचक भएर अगाडि बढेको स्थिति छ. अन्तत गत मुलुकको हितमा, डेमोक्रेसीको हितमा नेपाली काङ्ग्रेसमा मिलिकन सुखै छैन. हामी काहीँ न काहीँ फेरि भेट भइहाल्छ अहिले असन्तुष्ट भयो भने पनि.
1: अनि असन्तुष्ट पक्षलाई मिलाएर लैजान सक्ने खालका त्यस्ता बाटाहरू छन् होइन, देख्नुहुन्छ नि त्यसलाई होइन. कङ्ग्रेसलाई
3: मिलाएर जाने कोसिसहरू छ. अघि पनि मैले भने हाम्रो अग्रज नेतृत्वहरूलाई हामी जुनसुकै दिन पनि उहाँ आफ्नो घरमा जुनसुकै दिन यो महाधिवेशन बाहेक पनि उहाँ जहिले पनि आउन सक्नुहुन्छ. उहाँलाई जहिले पनि एकदम स्वागत छ, वेलकम छ. उहाँले चाहेको दिनमा जहिले पनि आउन सक्नुहुन्छ. उहाँले नै हामीलाई यत्रो मार्गदर्शन गरिरहनु भएको छ. कहिले काहीँ छोराछोरीहरू चाहिँ असन्तुष्टि भएर बाबाआमाहरू घरबाट निस्किनुहुन्छ, तर बाबाआमालाई फेरि त्यही घर फर्किनलाई त छोराछोरी सोध्नु पनि पर्दैन. म आएँ भने पुगिहाल्छ.
1: होइन त्यो त ठिकै हो र, तर अब छोराछोरीलाई घरबाट त निस्किहाल्छ, त्यो कामै छैन भने यस्तो समस्या हुन्छ नि त कहिले काहीँ.
3: होइन त्यस्तो पनि होइन, सँगै बसेपछि अब ठुलो पार्टीमा ठुलो परिवारमा झिना मसिना समस्याहरू आउँछन्, त्यसलाई सैद्धान्तिक रूपमा धेरै समस्याहरू छैन. खालि अलिकति असन्तुष्ट व्यक्तिगत कतिपय युगहरू व्यक्तिगत समस्याहरू हुन् ती सबै. ती सबै व्यक्तिगत समस्या, व्यक्तिगत क्षमता अब व्यक्तिगत कुराहरूले नै त्यस्ता कुराहरू देखिरहेको हो.
1: अब एउटा कुरा, संघीयताको अवस्था कस्तो छ देशमा? संघीयता राम्रैसँग अभ्यस्त छ, संघीयता लागू भइरहेछ, तीनवटा तहका सरकारबीचको कोअर्डिनेसन सम्बन्ध चाहिँ कसरी हेर्नु भएको छ यहाँले प्रकाशजी?
3: अब तीन तहको सरकार हामी संविधान जारी भएपछि देशको प्र्याक्टिसमा अभ्यासमा छौँ. अब तीनै तहमा सरकारहरूले आफ्नो संविधान त दिएको अधिकार, संविधान बमोजिम आफ्नो चाहिँ अधिकार क्षेत्रमा बसेर कामहरू पनि गर्ने कोसिसहरू भएको छ. सङ्घ यसै पनि पहिलादेखि नै बलियो हो र स्थानीय तहमा पनि हामी केही अभ्यासहरू 48 पछाडिको केही अभ्यासहरू स्थानीय तहमा हामीले गरिसकेका छौँ. खालि अहिले अब अलिकति संहिता भनेको सबै मान्छेहरूले, धेरै मान्छेहरूले बुझ्ने कुरा भनेको आम पिपुलले पनि संहिता भनेको प्रदेश हो कि प्रदेश हो, प्रदेशै भनेको छ. संहिता तिनैवटा चिज मिलेपछि मात्रै संहिता हुन्छ. त्यही भएर प्रदेश मात्रै संहिता होइन, स्थानीय तह मात्रै पनि संहिता होइन, सङ्घ मात्रै पनि संहिता होइन. त्यही भएर अब यो बिचमा पछिल्लो हाम्रो लेटेस्ट प्र्याक्टिस चाहिँ प्रदेश भएको हुनाले प्रदेशलाई अलिकति अब चुस्त सुस्त बनाउने, यसलाई अलिकति कामकाजी बनाउने, यसलाई चाहिँ एकदम सबै अधिकार दिएर पहिला सङ्घले आफूले दिनुपर्ने अधिकार सबै रिसोर्सदेखि लिएर मेकानिजमदेखि लिएर अब सबै कुराहरूमा, कानुनदेखि लिएर सबै कुराहरूमा सङ्घले प्रदेशलाई सहयोग गर्नु पर्यो. सबै अधिकारहरू दिनु पर्यो. अधिकार दिइसके पछाडि कार्यान्वयन गर्न सकेन भने, काम गर्न सकेन भने त यहाँ काम गर्न सकिनस् भन्नु पर्यो. अधिकारै नदिएर सकेन, अधिकारै नदिएर भएन. पुरै संविधान प्रबन्धनको फुल प्र्याक्टिस गर्न पाएकै छैन. अनि मान्छेहरूले, एक थरी मान्छेहरूले संहिता ठिक छैन भनिरहेछन्. जो चाहिँ ओडामा पुगेर सेवा लिइरहेको छैन, जो चाहिँ प्रदेशमा पुगेर सेवा लिइरहेको छैन, तिनै मान्छेहरूले फेरि एक थरी मान्छेहरू संहिता ठिक छैन भन्ने भाषीहरू निर्माण गरेका छन्, खर्चिलो भयो भन्ने भाषीहरू पनि बनाएको छन्. तर यथार्थमा हामीले डेटामा बसेर हेऱ्यो भने, हामीले स्टडी गर्यो भने त्यस्तो अवस्थाहरू चाहिँ छैन. संहितालाई मजबुत बनाउनुपर्छ, सबलीकरण गर्नुपर्छ र यसलाई कामकाज पुरै अधिकार दिएर काम गर्न सक्ने बनाउनुपर्छ. यो संविधान भनेकै अहिले संहिता नै गर्यो.
1: अब संहितालाई बलियो बनाउनुपर्छ, मजबुत बनाउनुपर्छ भन्ने बहस र चर्चा चाहिँ पटक पटक हुन्छन्, तर संहितालाई कमजोर पार्न, संहितालाई चाहिँ अभ्यस्त नबनाउन, संहितालाई अधिकार सम्पन्न नबनाउन स्थानीय तह र प्रदेशलाई केन्द्रले सेन्ट्रलाइजेसनै गर्ने खालका गतिविधि त यसभन्दा अगाडि गर्दै गयो नि त होइन, 72 अहिलेसम्म.
3: हाम्रो लामो समयको केन्द्रीकृत मानसिकता हो. यो केन्द्रीकृत मानसिकता के छ भने, हामी अरूलाई अधिकार दिने कुरामा हामी पनि चाहिँ गर्ने, युवाहरूले अब अग्रजहरूले युवाहरूलाई अधिकार दिने कुरामा, बाबाआमाले छोराछोरीलाई अधिकार दिने कुरामा सरकारमा पनि त्यही खालको प्रवृत्तिहरू आइभएको. यो हाम्रो चाहिँ हाम्रो पुरानो, हाम्रो हामी जसरी हुर्काएका छौँ, जसरी बाँचेछौँ, जहाँ छौँ त्यही मानसिकतामा हामी फसिरहेको हो. तर यथार्थमा हामी अब संविधान बमोजिम नै अगाडि बढ्नु पर्यो भने संविधानको स्पिड भन्नु बाहिर हामी जान सकिँदैन.
1: हस् प्रकाश पन्तजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
3: हुन्छ, धेरै धेरै धन्यवाद
1: सर. नेपाली कंग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्त आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित.
4: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा. ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है. खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी.
5: ल ल आमा, म तू गए तू आए.
4: होइन, आजै आइपुग्छस् र?
5: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि.
6: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852445741।
7: भाइको लागि प्यान्ट मेरो लागि कुर्ता सलवार अनि घरको लागि अरू कता पनि किन्नु छ
8: अनि के साह्रो हो त चाहिँ बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछिस् त
7: हेर्नुहोस् न दादा आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ कहाँ कहाँ खोज्नु पर्ने हो दिक्क लागिसक्यो मलाई त
8: हे लाठी यति कुरामा टेन्सन लिनुहुन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि
7: धन्यवाद दादा म अहिले नै गइहाले
8: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार सिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स चैनपुर पोखरी बजार सङ्खुवा सभा प्रोप्राइटर शम्भु कटवाल सम्पर्क नम्बर 9841150600
7: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440
8: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल सम्पर्क नम्बर 9840069।

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ। शेरबहादुरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार, गुड मर्निङ शेरबहादुरजी, आराम हुनुहुन्छ? धेरै समयपछि कुराकानी भयो तपाईँसँग।
2: हजुर,
1: होइन, पार्टीको निकै ठुलो रस्साकसी थियो, मैजहरो टर्यो होइन अहिलेलाई, तत्काललाई एमाले भित्रको?
2: पार्टीभित्र त थिएन, पार्टी बाहिर चाहिँ बढी थियो।
1: होइन, पार्टीभित्र पनि त सुरुमा शंकर पोखरेलले प्रतिवेदन लेख्नुभयो, त्यसपछि बादल रामा थापा बादलले लेख्नुभयो, जब लेपन चाहिँ प्रदीप दिवालीले लाउनुभयो तब अलिअलि शान्त भयो।
2: केही कन्फ्युजनहरू थियो, त्यसलाई चाहिँ केन्द्रीय कमिटीको बैठकले सबै अब एक खालको सुल्झाएर अगाडि बढेको छ।
1: कसरी सुल्झायो? अब केपी शर्मा ओलीको विकल्प हुन सक्दैन, सुल्झियो होइन त? अब
2: यो त अब हाम्रो पार्टीभित्र आन्तरिक छलफलमा केपी शर्मा ओलीको विकल्पको बारेमा त्यो बाहिर प्राप्त भए अनुसारको त्यो तहको छलफल चाहिँ थिएन।
1: तहको छलफल त किन थिएन? आफै अध्यक्षता गर्ने, आफै कार्यक्रम सञ्चालन गर्ने, महासचिवलाई बाइपासै गर्ने, त्यो त देखियो नि त, मोबाइलै लग्न नपाइने। तपाईँले मोबाइल कहाँ राख्नु भएको थियो, काउन्टरमा बाहिर?
2: होइन, बैठक त अध्यक्षले नै चलाउनुहुन्छ नि त, अध्यक्षले चलाउनुहुन्छ, महासचिवले चलाउनुहुन्छ, यो साधारण कुरालाई लिएर किन
1: भन्नु? होइन, महासचिवले पनि त चलाउनु भएको थियो नि त यसअघि त, होइन? पटक पटक
2: बैठक त अब कहिले काहीँ उहाँहरू व्यस्त हुँदा अर्कोले पनि
1: चलाउँछ। बैठकमा मोबाइल बन्द थियो होइन, बाहिर कहाँ राख्नु भएको थियो काउन्टरमा? मोबाइल उठाउनै पाइँदैन, मोबाइल लग्नै मिल्दैन भन्ने खालको विषय आउँछ।
2: कुन बैठकमा मोबाइल उठाएर भित्र बैठक चलिरहेको बेलामा मोबाइल उठाएर कुरा गर्न पाइन्छ?
1: अनि त्यो भएपछि त्यो कहाँ
2: बैठकमा पाउनु पर्छ, अर्को बैठकमा चाहिँ पाउनु पर्दैन भन्ने हुन्छ? कुन चाहिँ बैठकमा पाउँछ तपाईँले?
1: होइन, आइसियुमा बस्या हो कि बैठकको कक्ष कार्यकक्षमा बस्या हो भन्ने विषय हो नि त।
2: बैठकभित्र मोबाइल उठाएर मोबाइलको घन्टी बजेर अनि हेलो हेलो के छ भन्दै कुरा गर्न पाइन्छ र कसको बैठकमा पाइन्छ?
1: होइन, तपाईँहरू यसैमा रिल्याक्स गरिरहनु भएको छ, ठिकै छ।
2: त्यो सामान्य कमन सेन्सको कुरा हो नि, बैठकभित्र बैठक त बैठक जस्तो हुन्छ नि। बैठकमा चाहिँ इन जेनरल अरू सबै त मोबाइलको घन्टीहरू बज्ने, मोबाइलमा कुरा गर्दै गर्ने, कुन चाहिँ बैठकमा हुन्छ? कुन पार्टीको बैठक हुन्छ, कुन अरू बैठकहरूमा हुन्छ, कुन कम्पनीको बैठकमा हुन्छ?
1: केन्द्रीय कमिटीले
2: सामान्य नर्मल कुरा हो कि, यस्तो नर्मल कुराको बारेमा बहस नगर्नु।
1: केन्द्रीय कमिटीले सुल्झायो सबै समस्याहरू होइन त्यसो भए?
2: हो, केन्द्रीय कमिटिको बैठकले यी सबै कुराहरू अब ठिक हो, तपाईँले भने जस्तै केही कन्फ्युजनहरू थियो अलिकति, हामीले हाम्रो सचिवालयको बैठकबाट निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन भनेर एउटा चाहिँ कार्यदल बनेको थियो। त्यो कार्यदल बनिसके पछाडि देशभरिबाट, यद्यपि अब त्यो कार्यदलभन्दा अगाडि पनि देशभरिबाट समीक्षा रिपोर्टहरू चाहिँ बुझाउनको लागि, जिल्लाहरूबाट बुझाउनको लागि भनिएको थियो, त्यो सबै आइसकेका थिए र त्यो आएर त्यसको चाहिँ प्रतिवेदन तयार गर्नुपर्नेमा त्यो प्रतिवेदन तयार नभइकनै अब केही अपुष्ट प्रतिवेदनहरूको हवाला दिँदै फेरि पनि तल बहस चलाइयो, यो गलत थियो। र अनि त्यस पछाडि त्यो प्रतिवेदन, कुनै प्रतिवेदन आधिकारिक रूपमा पार्टीको कुनै ठाउँमा सब्मिट नभइकनै अनि त्यस पछाडि चाहिँ तल चाहिँ अपुष्ट प्रतिवेदनका अपुष्ट कुराहरू, केही नेताहरूका केही दृष्टिकोणहरूको आधारमा तल चाहिँ बहस जुन चलाइयो त्यो नै गलत थियो। त्यस पछाडि त्यसले अलिकति व्यापकता बाहिर चाहिँ अब एमालेभित्र पुनर्गठन हुँदैछ, पार्टी अध्यक्ष हटाइँदैछ, केपी ओली चाहिँ हट्ने हो भन्ने जस्ता बाहिर तपाईँहरूको बीचमा बढी चर्चा हुन पुग्यो। अनि त्यही कुराको आधारमा पार्टी केन्द्रीय कमिटिको बैठकमा के किन हुन्छ, एमाले चाहिँ फुटि नै हाल्छ कि, एमाले त अब केपी ओली हटाइ नै हाल्छ कि भन्ने जस्ता समाचारहरू अब बनाउनलाई सजिलो भयो।
1: अध्यक्ष बनाउनुहोस् कि, त्यो नेकपा एमालेको विषय
2: हो नि त, तर एमाले भन्दा बाहिर चाहिँ त्यो बढी चर्चा भयो, बढी हल्ला भयो।
1: तर जेएनजी विद्रोहले त रिफर्म चाहेको थियो, परिवर्तन चाहेको थियो, पुस्तान्तरण चाहेको थियो, एमालेमा पनि परिवर्तन होस् भन्ने चाहेको थियो होइन, त्यो हुन सकेन नि त, समस्या भयो नि त तामाङजी।
2: हाम्रो पार्टीभित्र हामीले करिब करिब 9 महिना अगाडि राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर त्यहाँभित्र चुनाव पनि भयो, केपी ओलीलाई हटाउनु पर्छ, अर्कोलाई अध्यक्ष बनाउनुपर्छ भन्ने पनि मत थियो। केही मतको आधारमा कमरेड ईश्वर पोखरेल पनि त्यहाँ उम्मेद्वार हुनुहुन्थ्यो, उहाँले पनि केही मत पाउनु भएको छ। उहाँले ईश्वर पोखरेलले मत पाउने भनेको मत चाहिँ के थियो भन्दा एमालेभित्र केपी ओलीको एगेन्स्टमा केपी ओलीलाई होइन अब हामी अर्कोलाई बनाउँछौँ भन्ने मतै हो। केही मत त पाउनु भएको छ, केही प्रतिशत मत पाउनु भएको थियो, तर त्यो त टुङ्गियो महाधिवेशनबाट। टुङ्गिए पछाडि त केपी ओलीलाई 5 वर्षको लागि पार्टीको अध्यक्ष हो भनेर चाहिँ हामीले निर्वाचित गरिसके पछाडि यो त त्यति बेलै टुङ्गिएको विषय हो। त्यसैले अब यो कार्यकालभरि उहाँ नै अध्यक्ष हुनुहुन्छ र अब एमालेभित्र पुनर्गठनको नाममा अध्यक्ष फेर्नुपर्छ भन्ने बहस समाप्त भएको छ।
1: भनेपछि अब केपी ओलीको हाईकमाण्डमा एमाले दौडियो होइन त्यसो भए?
2: हामी त्यही अनुसार अहिले चाहिँ एउटा प्रतिवेदन पारित गरेका छौँ, सर्वसम्मत पारित गरेका छौँ, एकमतका साथ पारित गरेका छौँ। कतै त्यहाँ चाहिँ तपाईँको चाहिँ फरक मत रहेन अनि हाम्रो हर निर्णयहरू त्यहाँ चाहिँ एकमतका साथ भएको छ, सर्वसम्मत भएको छ। त्यसैले अब सर्वसम्मत निर्णय गरेर अगाडि बढिसके पछाडि अब त्यही अनुसारका चाहिँ अब कार्ययोजनाहरू तयार गरेर हामी पार्टी निर्माणको प्रोसेसमा अगाडि बढ्छौँ।
1: शंकर र विष्णु पौडेलजीहरूलाई कसरी मनाइयो?
2: अब हो त्यो पार्टीको बैठकभन्दा अगाडि उहाँहरूको नामलाई लिएर केही कन्फ्युजनहरू थियो, केही कन्फ्युजनहरू भएको पनि हो। तर जब बैठकको चाहिँ दोस्रो दिन उहाँहरूले चाहिँ आफूलाई त्यहाँ बैठकको सुरुवातमै उहाँहरूले क्लियर गर्नुभयो, त्यहाँ चाहिँ वक्तव्य राखेर क्लियर गर्नुभयो, यो कुनै यो जुन हल्ला चले अनुसारको केही पनि होइन भन्ने ढंगले उहाँहरूले त्यो वक्तव्य क्लियर गरिसके पछाडि त हामीले त्यही बुझ्छौ नि। बैठकमा उहाँले आधिकारिक रूपमा आफ्नो चाहिँ धारणा राखिसक्नु भए पछाडि
1: के भन्नुभयो? अब तपाईँकै नेतृत्वमा हामी जान तयार छौ, तपाईँले एकदम राम्रो गर्नुभएको छ, निर्वाचनमा एमाले खत्रै पोजिसनमा ल्यायो भनेर भन्नुभयो उहाँहरूले?
2: होइन, उहाँहरूले चाहिँ त्यहाँ पार्टी अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको जुन प्रतिवेदन हो त्यो प्रतिवेदन चाहिँ विभिन्न तहका छलफल, विभिन्न तहका समीक्षा, ती सबैको सार संक्षेपको रूपमा आएको प्रतिवेदन हो। यसमा कुनै कन्फ्युजन नरहोस् र हामी चाहिँ अहिले वर्तमान स्थितिमा पार्टी अध्यक्षलाई हटाएर जाने खालको कुनै पनि मुभमेन्टमा हाम्रो कुनै सोच पनि थिएन, हाम्रो कुनै दृष्टिकोण त्यस्तो कुनै भनेको पनि थिएन, त्यो अनुसारको हामीले चाहिँ छलफल पनि गरेको थिएन। त्यसो भएको उनीहरूले सिङ्गो पार्टी पङ्क्ति सिङ्गो केन्द्रीय कमिटी यसमा चाहिँ तपाईँहरू विश्वस्त हुनुहोस् भनेर उहाँहरूले वक्तव्य राख्नु भइसके पछाडि हामीले बुझ्ने त त्यही होला नि त। बाहिरबाट उहाँहरूले आधिकारिक रूपमा केन्द्रीय कमिटिको बैठकमा हाम्रो अगाडि आफ्नो दृष्टिकोण राखिसके पछाडि उहाँहरूको मनमा के होला भनेर अनि बाहिर बाहिर अरू खोज्दै त हामी हिँड्दैनौ नि त।
1: भनेपछि एमाले भित्रको विवाद चाहिँ अब विद्यादेवी भण्डारीले वरिष्ठ नेता बनाइसके पछाडि सुल्झियो, विधानमै नभएको
2: ठिक छ। यो
1: चाहिँ
2: ठिक छ, त्यसमा पनि के हुन्छ भने केन्द्रीय
1: कमिटी
2: दुई महाधिवेशन बीचको एउटा सर्वोच्च संस्था नै केन्द्रीय कमिटी हो। केन्द्रीय कमिटीले अहिले पारित गरेको यो विषय अब राष्ट्रिय प्रतिनिधि परिषदको चाहिँ बैठक बस्यो भने त्यो बैठकमा अनुमोदन हुन्छ र त्यो बैठक बसेन भने फेरि विधान महाधिवेशनमा हामीले चाहिँ त्यसलाई प्रस्तावलाई लिएर जान्छौँ। त्यो महाधिवेशनले पारित गर्यो भने त्यो कार्यान्वयन हुन्छ, पारित गरेन भने यो बीचको अवधिमा उहाँ चाहिँ वरिष्ठ उपाध्यक्षको रूपमा काम गर्नुहुन्छ।
1: तपाईँले जानकारी छ कि छैन, तामाङजी यतापट्टि प्रचण्डजी र विद्याजीले चाहिँ एउटा अर्कै समूह निर्माण गर्दै हुनुहुन्छ नि त?
2: त्यो गर्नु भएको छैन, त्यो बाहिर
1: हल्ला
2: होइन। नेकपा एमालेका कोही पनि तहको नेता वा कार्यकर्ता अहिले कुनै पनि वामपन्थी पार्टीको नाममा अन्य पार्टीसँग एकीकरण गर्ने कुनै मुडमा छैन, हामी त्यस्तो प्रोसेसमा पनि छैनौँ। यद्यपि कार्यगत एकता अथवा कामको सवालमा कहिलेकाहीँ अब सँगै हुन सक्ने सम्भावना भने हामीले नकार्दैनौँ। उहाँहरूसँग अहिले प्रदेश तहमा हामीले मिलेर सरकार पनि बनाइ बनाइरहेका छौँ र कुनै पनि पार्टीहरूसँग भोलि त परिआउँदाखेरिको कामको बारेमा कामको सहकार्य हुन सक्छ, तर पार्टीगत एकताको बारेमा हाम्रो पार्टीभित्र अहिले कुनै दृष्टिकोण छैन।
1: होइन, असन्तुष्टहरू भट्टाभट उतापट्टि जाँदैछन् भन्ने खालका विषयहरू आइरहेछन् समाचारहरू वर्तमान
2: समाचारहरू मैले धेरै सुनेको छैन। एक दुईजना कार्यकर्ताहरू यताउति भइरहन्छन् जुन विभिन्न पार्टीमा पनि अब अहिलेको सत्तारूढ पार्टीभित्र पनि अब असन्तुष्ट भए राजीनामा गरे भन्ने जस्तो समाचारहरू त आइरहेकै छन् नि। त्यसो भए एक दुईजना दुई चारजना मान्छे यताउति भइरहने कुराले चाहिँ पार्टीभित्र होइन त्यो असन्तुष्ट भयो के भयो बनेर जान लाग्यो भन्ने समाचार बनाउन गलत हुन्छ।
1: होइन, तर चाहिँ पार्टीलाई एकदेखि बनाउने, पार्टीलाई अलिकति सार्फ बनाउने, ब्युटी नेकपा एमालेको ब्युटीलाई चाहिँ, चार्मिङलाई चाहिँ जोगाइराख्ने खालको विषयलाई त अलिकति ब्रेक गरिरहेछ नि त अहिले, होइन? समस्या त सृजना भइरहेछ नि त।
2: होइन, ठिक छ, अब उहाँहरूलाई लागेको होला, खास गरी नेपाली कम्युनिस्ट पार्टीलाई अलिकति अब उहाँहरू अलि हत्केको पनि होला, अलि डराएको पनि होला नि, एमालेलाई साथमा लिएर एमालेसँग एकीकरण गरेर अगाडि बढ्न पाए हुन्थ्यो भन्ने उहाँहरूको आफ्नो दृष्टिकोण होला।
1: तपाईँ त कानुन मन्त्री पनि, तपाईँ कानुन मन्त्री पनि हुनुभयो यो देशमा, होइन? कानुनको जानकार पनि हो, कानुन सम्बन्धी तपाईँलाई ज्ञान पनि छ। अहिले चाहिँ यो नेपालमा पूर्व प्रधान न्यायाधीश पक्राउ पर्नुभयो, उहाँ त पहिलो पटक भन्ने आइरहेछ, धेरै बिम्बतीहरू होला चोलेन्द्र शमशेरका विषयमा, तर पनि थ्रेट दिने चाहिँ संरक्षित छ अरे, थ्रेट पाउने चाहिँ नियन्त्रणमा, यो कस्तो खालको कानुन आयो अहिले, समस्या के हो यो?
2: यो यो चाहिँ नहुनु पर्ने भयो, यद्यपि अब त्यो सरकारको बचकना नै हो। यद्यपि कोही पनि व्यक्ति कानून संविधानभन्दा माथि छैन, उहाँको कसैको चाहिँ गल्ती कमजोरी छ भने कोही पनि नियन्त्रणमा लिन सकिन्छ, हुन सक्छ, तर जुन ढंगले पूर्व प्रधान न्यायाधीशलाई नियन्त्रणमा लियो त्यसपछि छोड्नु पर्यो, यो खालको चाहिँ स्थिति भने चाहिँ अहिलेको सरकारको अधोगति, अब उनीहरूले चाहिँ जुन ढंगले चाहिँ बढाइरहेको छ यो गलत भएको छ, र यस्तो ढंगले अगाडि बढ्नु हो भने उहाँहरूलाई नै अप्ठ्यारो हुन्छ, यस्तो यस्तो चीजहरूमा उहाँहरूले जसरी अगाडि बढ़िरहनु भएको छ यो गलत तरिकाले, बिना प्रमाणित, प्रमाण बिनाका कुराहरू हो। पूर्व प्रधान न्यायाधीश मात्र होइन, हाम्रो पार्टी अध्यक्षलाई पनि सरकार गठन भएको पहिलो दिनको पहिलो निर्णय होइन गरेर अनि गिरफ्तारी गर्नेसम्मका हप्ता गर्नुभयो नि त उहाँहरूले, तर अब यो चाहिँ उहाँहरूका पचकनामै हो, उहाँहरूले चाहिँ देशको कानून स्थापित मान्यता होइन संविधान यसको कतिपय चाहिँ प्रावधानहरूलाई उहाँहरूले उल्लङ्घन गरिराख्नु भएको छ, यसले अन्ततोगत उहाँहरूलाई नै अप्ठ्यारो हुन्छ, यति मात्र सचेतनी
1: होइन, अन्तर्राष्ट्रिय जगतमा पनि त यसको मेसेज राम्रो जाँदैन नि त, मानव अधिकारको
2: जाँदैन, यो त सबैको चाहिँ राम्रो भएन, कोही पनि मान्छे होइन दोषी छ, अपराधी छ, त्यसको चाहिँ प्रमाणहरू पुग्छ भने कोही पनि मान्छे कानून संविधान भन्दा माथि छैन, मैले फेरि पनि भन्छु, तर प्रमाण नपुर्याइकन बिना प्रमाण शंका लाग्यो भनेर अब भनिएको छ कि उहाँलाई चाहिँ एउटा सुरक्षा थ्रेट भयो भनेर चाहिँ नियन्त्रणमा लिने होइन,
1: थ्रेट दिनेवाला खोइ भन्ने कुरा आयो नि त, अब
2: त्यही त, त्यो त आउनु पर्यो नि त, त्यो त प्रमाणकै आधारमा हुनु पर्यो सबै कुरा, र सुरक्षा थ्रेट हुँदा पनि सुरक्षा बढाउने होला, राज्यले चाहिँ सुरक्षा बढाइदिने होला, पूर्व प्रधान न्यायाधीश हो, अलिकति उहाँको चाहिँ निवास वरिपरि चाहिँ अलि सुरक्षा कर्मीहरू बढाइदिने होला, अलि सुरक्षा थपिदिने होला, पीएसओहरू थपिदिने होला, तर नियन्त्रणमै लिने कुरा चाहिँ नाजायज भयो, यस्तो गलत हरकत गरेर सरकारले आफ्नो आयु आफै
1: सट्याउँदैछ।
2: हजुर, धन्यवाद।
1: उहाँ चाहिँ नेकपा एमालेका नेता एवं पूर्व मन्त्री श्रीबहादुर तामाङ, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
3: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
4: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया,
4: ए लु जचाउन जानुपर्छ काका।
3: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
5: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्नी, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाघोपनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल, चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295702992, फोन नम्बर 98423453019।
8: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
8: हेत्तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
9: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
8: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
9: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
8: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
10: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
7: मनोकामना सुनचाँदी पसल, चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862 13 67 44, 9815 38 77 75।
3: लैलै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल बारी खर्कैको नारञ्जो बारी।
7: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख देशीको धुन।

0: यसरी हाम्रो बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र साई हुनुहुन्छ। साईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: गुड मर्निङ।
0: नेपालको इतिहासमा पहिलो पटक पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्नुभयो, अघिल्लो रात 1 बजे पक्राउ पर्नुभयो, दोस्रो दिन 12 बजे छुट्नुभयो। यो प्रक्रियालाई कसरी हेर्नु भएको छ?
1: यो पक्राउ किन गरियो भन्ने कुरा, पहिलो कुरा सरकारलाई म के सोध्न चाहन्छु भने, यदि उहाँ दोषी हो भने किन छोडेको? कतिमा सेटिङ गर्यो सरकारले, होइन? दोषी हो भने छोडेको किन? यदि निर्दोष हो भने पक्राउ गरेको किन? गृहमन्त्रीको पद भनेको केटाकेटी, गृहमन्त्रीको पद भनेको आफ्नो व्यक्तिगत इगो सार्ने ठाउँ होइन त्यो, होइन? अनि अर्को चाहिँ यो राज्य सत्ता भनेको केटाकेटीको खेल होइन, यो यसमा प्रमाण तथ्य आधार चाहिन्छन्। तपाईँलाई जनमत दिए जनताले जनमत तपाईँहरूलाई मात्रै दिएका होइनन्, जनताले जनमत हिजो केपीहरूलाई पनि दिएका हुन्, हिजो शेरबहादुर देवाललाई दिएका हुन्, पठानलाई पनि दिएका हुन्, होइन? तर जनमत दिँदो भन्दैन, यो हाती माटी जसरी मात्रै पर्ने आवश्यकता छैन। त्यही भएर अहिले गृहमन्त्रीलाई म अपिल गर्न चाहन्छु, यो कलप चलाए जस्तो चाहिँ गृहमन्त्री चल्दैन। अगाडि पछाडि दुई चारजना साथीहरूले मिडियामा भिडियो स्टन गरेको जस्तो हुँदैन यो।
0: मैले नेपाल प्रहरीका आइजीसँग पनि कुराकानी गरेको थिएँ, उहाँले चाहिँ के भन्नुभयो भने, सुरक्षार्थ उहाँलाई त्यहाँ ल्याइएको हो, केही थ्रेटहरू आएको खबरहरू सूचनाहरू आइसके पछाडि हामीले सुरक्षित तरिकाले चाहिँ उहाँलाई ल्यायौँ टेकुमा भन्नुभएको छ। सुरक्षित हिसाबले चाहिँ घरमै सुरक्षा दिने कि टेकुमा ल्याउने भनेर मेरो प्रश्नमा चाहिँ, सबै कुराहरूमा चाहिँ प्रोटोकलहरू हुन्छन्, संवेदनशीलता हुन्छ भन्नुभएको छ।
1: संवेदनशीलता हुन्छ भनेको यो देशको गृहमन्त्री सुमन गुरुङलाई सबभन्दा बढी आवश्यक हरेक दिन परिचर्यालाई राखेको त होइन, त्यस्तो पनि भन्ने हुन्छ। यो प्रहरीको कमजोरी होइन, यो राज्य सरकारले दबाब दिएर पुलिस पक्राउ नि त, त्यसमा त
0: प्रेसर धेरै थियो भन्ने कुरा आइरहेको छ मान्ने,
1: होइन? दोषी हो भने पक्राउ गर्नुपर्छ, राज्यले पक्राउ गर्न पाउने अधिकार छ।
0: तर तीन दिनसम्म सार्वजनिक विदा पनि
1: परिवारलाई के भयो भन्ने कुरा अर्को पाटोको कुरा छ, कुनै उनको कुनै व्यक्तिगत कुरा होइन। उनी यदि दोषी हुन् भने अहिले छोडेका छन् किन क्या?
0: तर उहाँलाई भने अनुसार त उहाँ त सुरक्षाको लागि लगिएको भन्ने कुरा आयो नि त,
1: त्यो कमेडी गरेर हाँसौँ सबै नेपालीहरू।
0: स्थानान्तरण गरियो भन्ने आएको छ हाम्रो यता परिसरको एसएसपी साहबले, त्यही भन्नुभएको छ अपराध अनुसन्धान।
1: होइन, अहिले पनि म सरकारलाई के भन्न चाहन्छु भने, हेर सरकार, यो सत्ताको मात्रै धेरै नलागोस् है। विधि हुन्छ, त्यसको प्रक्रिया हुन्छ, नीति हुन्छ, त्यसको प्रमाणका आधार हुन्छन्, तब राज्यले पक्रिन पाउँदैन भन्ने होइन, राज्यले पक्रिनुपर्छ, राज्यले नै यो चुन्ने। कुनै अपराध गर्यो भने त्यसलाई चुन्नु पर्ने अधिकार राज्यसँग हुन्छ, तर राज्यले चुन्दै गर्दाखेरि त्यसका इभिडेन्सहरू, त्यसका प्रमाणहरू, त्यसका तथ्यहरू, आधारहरू के हुन्छ, नगरिकन कसैलाई इगोका आधारमा, आफ्नो इगो सेन्टीका आधारमा, आफ्नो व्यक्तिगत ऋषि सत्ताका लागि कोही पनि व्यक्तिलाई राज्य सत्ताको कृषिको दुरुपयोग गर्न पाइँदैन। अब यो यसरी यो दुरुपयोग गरेको यदि ठहर भइदिएको भए, हिजो केपीओले गरेर भए, सडकमा मैले नारा लगाएको छु बोल्नुभयो, त्यो त अहिलेको गृहमन्त्रीले राइनामा दिएर बाटो पक्राउ गर्ने जस्तो, यो त अपराध हो नि त। कुनै पनि नागरिकलाई उनले राज्य सत्ताको दुरुपयोग गर्न पाउँछ? पाउँदैन।
0: अहिले प्रहरीको भनाइलाई तपाईँले कसरी लिनुभयो? उहाँले चाहिँ सुरक्षा
1: बनावटी कुरा गरे हो, त्यो बनावटी कुराको पछाडि लाग्यो भन्ने कुनै कारणै छैन। प्रहरीलाई पक्राउ गर भने तर प्रमाण बिना पक्राउ गर्ने,
0: तर प्रहरी पनि त यो देशको संगठन हो नि त, प्रहरी त एउटा आइजीपी भने त संस्था होला नि त,
1: आइजीपीलाई यिनीहरूले आरोप लाउँदै हिँडेको छैन बेकारमा, सजिलो छैन
0: होइन? आइजीपीलाई कमजोर पार्ने प्रयत्न त भयो, तर आइजीपी ड्रेड किन हुन सक्नु भएन, आइजीपी किन बलियो हुन सक्नु भएन भन्ने
1: के गर्छ बिचरा? जनताबाट जितेर आएका मान्छेहरूले पक्राउ गर भनेर राज्यले भन्यो भने त प्रहरीले गर्नु पर्यो त, त्यो प्रहरीको ड्युटीभित्र पर्छ। यहाँ प्रहरी दोषी होइन नि, दोषी यहाँ सुदन गुरुङ हो।
0: तर आइजीपी पनि त एउटा संस्था हो नि त, होइन?
1: संस्था तपाईँ गाई खानु भएको थाहा हुन्छ नि त भन्ने,
0: आइजीपीले चाहिँ स्ट्यान्ड लिनु पर्दैन भन्ने प्रश्न छ नि त यतिखेर।
1: आइजीपीले कसरी स्ट्यान्ड लिँदाखेरि माने यिनीहरूले?
0: गौरी कुमारी यादवलाई पक्राउ गर्दाखेरि आइजीपी साहबले गरेको स्ट्यान्डको त निकै प्रशंसा लाग्छ नि त,
1: दिएको आधारमा आइजीपीले बदनाम गराउनलाई यिनीहरूले अहिले खगेन्द्र सुनारले स्ट्यान्ड गर्ने बाटो दिनु भएको छैन,
0: होइन? खगेन्द्र सुनारको कुरामा त कुनै तुकै छैन, त्यो त अब उहाँको रेकर्डबाट हटिसक्यो नि त संसदबाट, त्यो त विषय नै भएन नि त ज्ञानसाईजी,
1: सरकारले चाहिँ यसका कदम चाल्न भन्दा अगाडि कुनै पनि आधार बिना यसरी गर्यो भने हेर्नुहोस्, केपीहरू पनि हिजो चुनाव जितेर आएका हुन्, स्वर्गदेव देवा पनि चुनाव जितेर आएका हुन्, प्रचण्डजी पनि चुनाव जितेर आएका हुन्, होइन? उनीहरू पनि त्यतिकै आएका होइनन्, तपाईँ हामी जस्तै जितेर आएका हुन्, यो जनताको बहुमत छ भनेर भाग कसैलाई नलाए हुन्छ अहिले, बुझ्नुभयो?
0: होइन, राति एउटाले पक्राउ गर भन्ने, अर्कोले पक्रिने, अर्कोले सोधपुछ गर्ने, अर्कोले छोड्ने, केटाकेटी खेले जस्तो भएन, केटाकेटी आए म गुलेली चलाए, म ट्याङ्ग्राको सत्यनाथ विश्वास जस्तो भएन.
1: होइन, यो त खानेलको कलब होइन नि त, यो त राज्य सत्ता हो नि त भाइ.
0: के कलब चला जस्तो भएको छ अहिले सरकार?
1: होइन, सरकारलाई भन्न मिलेन, तर यो उसमा त कलब खानेलको कलब चला जस्तो हो नि त गृहमन्त्रीले.
0: अनि
1: उसको त कारण हो, उनलाई रिस उठ्यो अनि मान्छे पौडी हुन पाइन्छ.
0: प्रहरीले पनि त अनि उहाँले निर्देशन दिँदा साथ यो प्रोटोकलको उहाँको निर्देशनको भूमिका पालन गरेको होइन.
1: प्रहरीले चाहिँ गृहमन्त्रीको आदेश मान्नै पर्छ फेरि, बुझ्नुभयो? त्यो भएन भने फेरि देशमा सेनाको मान मिल्दैन, बुझ्नुभयो कि नै? प्रहरीले त पक्राउ पक्राउ गर भनेपछि पक्रिनु पर्यो, तर त्यसको लागि त पक्राउ पुगी लिन सक्नु पर्यो पुलिसले.
0: तथ्य प्रमाण आधार प्रहरीले पनि त हेर्नु पर्ला नि त, प्रहरीको पनि कमजोर देखियो नि त त्यहाँ.
1: यहाँ दोष प्रहरीलाई किन दिनुहुन्छ तपाईँहरू? तपाईँहरू जस्तो साथीहरूले पनि
0: होइन, गृहमन्त्रीको दोष त भयो नै होइन. गृहमन्त्रीले त नैतिकता छ भने त राजीनामा दिनै पर्छ भन्ने खालको आवाज उठिनै सकिया छ. प्रहरी पनि अलिकति एउटा संस्था हो.
1: प्रहरीले के गरोस् अब, पक्रिने पक्री नत्र तलाई म सरुवा गर्छु भनिदिन्छ हाम्रो सुजन गुरुङले. पक्रिने पक्री नत्र तलाई कुट दिन्छु भन्छ प्रहरीलाई. पक्रिने पक्री नपक्रिने तेरो घर आउला दिन्छु भन्छ सुजन गुरुङजीले.
0: भनेपछि
1: किनभने टिओबीहरूको ज्ञान बोकेर ल्याएको सुजन गुरुङ प्रहरी भन्दा बाहिर.
0: अनि खगेन्द्र सुनारले पनि त प्रहरी आइजीपी माथि लागेको आरोपको विषयमा के भन्नुहुन्छ?
1: छ भनेपछि प्रमाणित गरेर उनले त जेल हाल्न आउने अधिकार छ त. प्रमाणित गरे भयो त, सरकार उनको छ, गृहमन्त्री उनको छ, पार्टी उनको छ, प्रधानमन्त्री उनीहरूको छ, कसरी रोक्न सक्छ?
0: भने खगेन्द्र सुनारले
1: गृहमन्त्रीलाई बदनाम गराएर ठेकेदारसँग मिलेर गरेको सेटिङ हो यो.
0: खगेन्द्र सुनारले आरोप लगाइरहेको छ
1: होइन, किन ठेकेदारसँग मिलेकै कुरा हो त, त्यसको त कहाँ छ?
0: भनेपछि
1: प्रमाणित गर्नु पर्यो त, उनीहरूको सरकार छ. यदि प्रतिपक्षको सांसदले यो आरोप लगाइदिएको भइदिएर के भन्न सकिन्छ नि? सरकार उनीहरूको छैन.
0: खगेन्द्र सुनारले चाहिँ ठेकेदारको कुरामा बगिरहेको छ होइन, त्यसो भए बालिन शाह अहिले चाहिँ धेरैको प्रशंसा योग्य प्रधानमन्त्री संयुक्त राष्ट्र संघमा गएर खत्रै दिनुभयो अरे नि त होइन, भाषण चाहिँ उहाँको मन्तव्य निकै
1: भयो नि त. प्रधानमन्त्रीले त्यो भाषण अब त्यो जुन हिसाबले उहाँले आफ्नो कुरा उठाउनु भयो त्यो भने प्रधानमन्त्री भन्दा देशले उठाएको एउटा टिमले उठायो होइन, अब त्यो लिखित रूपमा जसरी लेखेर उहाँहरूले त्यो कुरा राम्रो राख्नुभयो, त्यो स्वागतीय कुरा छ, त्यो हामी सबैले प्रशंसा गर्नुपर्छ. देशको प्रधानमन्त्रीले त्यो कुरा उठाउनु भयो.
0: तर प्रदीप परियारजीको स्क्रिप्ट राम्रो छ, त्यसमा चाहिँ राम्रो तरिकाले
1: एउटा व्यक्ति कुनै व्यक्ति भन्दा पनि प्रधानमन्त्रीको टिम राम्रो छ. अहिले त्यो टिमले जुन प्रस्तुत गर्यो त्यो चाहिँ साह्रै राम्रो गर्यो विश्वमञ्चमा होइन, त्यसलाई हामीले राम्रो भन्नुपर्छ. तर अब अहिले सुदन गुरुङले पनि सबै काम नराम्रा गरेका छन् भन्ने होइन, तर जुन अहिले प्रकरण अहिले पछिल्लो पटक आयो यो त अब यो एउटा सुरुङ मार्गको जुन स्थान छ होइन, अब त्यो त गृहमन्त्रीले गर्ने कामै होइन नि,
0: होइन
1: त्यो त चर्चामा स्वीकार्ने हो. हामीले अझै चर्चा होस् न प्रधानमन्त्री हाम्रो देशको प्रधानमन्त्री जति चर्चित भयो त्यति देशका लागि फाइदा हो नि.
0: प्रधानमन्त्री पपुलर भए देशमा ग्यास पाउँदैन, चामल समयमा छैन, तरकारी बासी खानु परेको छ, समस्या त छ नि त देशभित्र फेरि.
1: होइन त्यो त यसो हो, त्यो त देशभित्रको काम र संयुक्त राष्ट्रसङ्घको कुरा अलग कुरा हो. संयुक्त राष्ट्रसङ्घमा आफ्नो क्रिजेन्स गरे हो, क्रिजेन्स गर्दा राम्रो गर्यो अहिले यो टिमले होइन. अब एकजना भन्दा पनि जन्म त्यो भाषण लेख्यो होइन, लेख्ने मान्छे त राम्रो देख्यो नि त होइन.
0: पर्फर्मेन्सको विषयमा भीमरावलजीले हिजो बिहान मसँग भन्नुभएको थियो अलिकति ड्रेस कोड पनि भएन, खुकुरी लाएर हिँडे, जिब्रो पनि
1: नेपाली कपडा लगाउनु भएको थियो नि. व्यक्ति व्यक्ति चुटेर केही फाइदा छैन, हरेक व्यक्तिको हरेक पनि कमजोरी हुन्छन्, भगवान्ले गर्दा कमजोरी हुन्छन्, तर समग्र रूपमा झन् जुन टिमले काम गर्यो, जुन प्रधानमन्त्री चाहिँ स्पिच दिनुभयो, जुन टिमले चाहिँ स्पिच तयार पार्यो होइन, त्यो चाहिँ चाँडै राम्रो राम्रो र अति राम्रो अहिलेको समय सान्दर्भिक गर्यो. त्यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ. हाम्रो देशको प्रधानमन्त्री जति चर्चित भयो त्यति हाम्रो देश चर्चामा आउँछ. त्यो भए हुनाले यो चाहिँ कसैले दुःख मान्नु पर्ने, कसैले अप्ठ्यारो मान्नु पर्ने कारण छैन यो होइन.
0: पूर्व प्रधान न्यायाधीश पक्राउ पर्नुभयो,
1: अब पक्राउ गर्न पाइन्छ. अपराध गर्यो भने त पूर्व प्रधानमन्त्री चाहिँ पूर्व प्रधानमन्त्री
0: प्रमाणित भएन नि त, छोड्नु पर्यो नि त 12 घन्टामा.
1: त्यही भएर म अहिले भन्दैछु त, यदि अपराध गरेको होइन भने किन पक्राउ गरेको? अपराध गरेको हो भने किन छोडेको?
0: भन्दाखेरि त अब कसैसँग रिस उठ्यो भने प्रहरी परिचालन गरिदिने, पक्राउ गरिदिने सजिलो भयो नि त
1: सरकारमा. पक्का पारेर उहाँले त्यहाँदेखि कसो गर्ने हो भने संसदमा कोही सांसदले पनि उहाँलाई प्रश्न गर्यो भने त्यसलाई थुम्बिहाल्नु भन्नुहुन्छ अरे क्या उहाँले.
0: राज्य त थुम्नुहुन्छ फेरि.
1: होइन, त्यस्तो गरेर राज्य सत्ता चल्दैन. अहिले पनि हामी सुदन गुरुङ शुभचिन्तक हौँ उहाँको होइन, उहाँ पनि एउटा सांसद हौँ, हामी पनि सांसद हौँ, उहाँलाई पनि जनताबाट जित्यो, हामीले जनताबाट जितिरहेको हो है. त्यो भए हुनाले उहाँलाई अहिले पनि मेरो अपिल के छ भने एउटा शुभचिन्तकका हिसाबले राज्य सत्ता चलाउने कुरामा चाहिँ तपाईँले नियम कानुन नीति नियम संविधान होइन सबै कुराहरू हेरेर त्यसको प्रमाण आधार हेरेर तपाईँले फैसला लिन थाल्नुभयो, काम गर्न थाल्नुभयो भने त राम्रो हुन्छ होइन. फेरि जनताले विश्वास गरेका छ, जनताले सपना देखेको गरेको छ, त्यो सपना चाहिँ सिर्फ त्यो तपाईँको अगाडि एउटा क्यामरामेन भाइ राखेर होइन त्यो स्टन गरेर चाहिँ देश बन्दैन बुझ्नुभयो, त्यो आज रमाइलो लाग्छ भोलि रमाइलो लाग्छ पछि त्यही कुरा घातक नै हुन्छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै सांसदहरूसँग मैले कुरा गरेको छु, उहाँहरूले चाहिँ पार्टीलाई नै डुबाउने भए यिनीहरूले भन्ने खालको अभिव्यक्ति दिनुभएको छ क्या,
1: उनीहरूको कुरा हो हामीलाई उनीहरूको कुरा छैन। अहिले यो प्रकरणमा चाहिँ यदि पूर्व प्रधान न्यायाधीशले गल्ती गरेका थिए भने उनलाई पक्राउ गर्नै पर्छ,
0: कमजोरीहरूदेखि लिएर धेरै टिप्पणीहरू अर्को पाटो होला, तर एउटा व्यक्तिलाई पक्राउ गर्ने क्रममा इभिडेन्सहरू त हुनु पर्यो नि त होइन मान्यज्यू।
1: होइन राज्य सरकार तथा व्यक्तिगत हकमा चल्ने पर्यो होइन नि, कसरी व्यक्तिगत इगो साट्नका लागि गृह मन्त्रीको पदले पदले विरोध गर्न पाइन्छ
0: न जाँदा जाँदै प्रहरीको भूमिका चाहिँ कस्तो लाग्यो त्यसो भए?
1: दुईवटा प्रहरी कायल छ अहिले, दुई चाहिँ गरेन भनेपछि के लाएर आउलाइदिन्छ
0: महत्वपूर्ण समयका लागि धेरै धन्यवाद। हौस् आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाई सँगै
2: रेडियो अरुण टाइम चेक
3: इट्स 9 AM
4: अहिले बिहानको 9 बज्यो।

सम्बितका अनुसार अब तत्काल ठूलो र लगातारको वर्षाको सम्भावना पनि छैन, तर मनसूनको अवधि बाँकी नै रहेकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुने पूर्वानुमान छ। महाशाखाका अनुसार आज देशका हिमाली र पहाड़ीका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम समूहको वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम समूहको वर्षाको सम्भावना छ। यस्तै अविरल वर्षापछि मर्स्याङ्गी नदीमा आएको बाढ़ी मनाङको नासो गाउँपालिका एक तालगाउँमा पसेको छ। गाउँमा बाढ़ी पसेपछि त्यहाँका बासिन्दा छिमेकीको घर र स्वास्थ्य चौकीमा बस्न बाध्य छन्। लगातारको वर्षापछि मर्स्याङ्गीको जलसतह बढ़ेर गाउँमा बाढ़ी पसेको नासो एकका वडा अध्यक्ष मीनराशी गुरूङले जानकारी दिनुभयो। तालगाउँमा 64 घर परिवारको बसोबास रहेको छ। यस्तै बाढ़ी पहिरोका कारण पछिल्लो चार दिनमा 21 जनाको ज्यान गएको छ। 5 जना अझै बेपत्ता छन् भने 5 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ी र पहिरोका कारण 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ। यस्तै चितवनको नारायणगढ़ र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीको पुलमाथि आवत जावत खुला भएको छ।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। वर्षा, बाढ़ी, पहिरो र हिमपातका कारण नेपाल चीन जोड्ने प्रमुख 3 स्थल नाका बन्द भएका छन्। रसुवाको केरूङ, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका बन्द भएपछि चीनसँगको स्थल मार्ग हुँदै निकासी तथा पैढारी व्यापार प्रभावित भएको छ। मुस्ताङमा गएको शनिबार रातदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारण काभ्रे भिरदेखि कोर्ला नाकासम्मको सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। भटेकोशी बाढ़ीले केरूङमा गएको 1 महिनादेखि सड़क ठप्प छ। यस्तै सिन्धुपाल्चोको तातोपानी नाकातर्फको सड़कमा पनि वर्षासँगै बाढ़ी र पहिरोले सड़क तथा पुलमा क्षति पुर्याएपछि नाका प्रभावित छ। विशेष गरी दशैं तथा चाडपर्व लक्षित सामग्री, दैनिक उपभोग्य वस्तु, विद्युतीय सामग्री, कपड़ा तथा अन्य व्यापारिक सामान बोकेका कन्टेनरको आवागमन प्रभावित भएको छ। बाढ़ी पहिरोका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर भएका छन्। बागलुङ, म्याग्दी र मुस्ताङबाट गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। सिद्धार्थ राजमार्गको कुस्मा मालढुङ्गा खण्डमा काली गण्डकीको बाढ़ीले कटान गरेपछि 3 जिल्ला केन्द्रीय सड़क सञ्जालबाट बाहिर पुगेका छन्। बाढ़ीले पर्वत र बागलुङलाई जोड्ने मालढुङ्गा पुल पनि भत्किएको छ। पहिरोले बेनी जोमसम कोर्ला सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सड़क सम्पर्क टुटेको छ। म्याग्दीको बेनीदेखि दरबाङसम्म पुग्ने सड़क समेत अवरूद्ध भएको प्रहरीले जनाएको छ। बागलुङमा मध्यपाटी राजमार्गको विभिन्न खण्ड तथा काली गण्डकी करिडोरको मालढुङ्गा बेनी जोमसम कोर्ला खण्ड पनि अवरूद्ध छ। पूर्वी नवलपरासीको घुमाउरी घाट र बागलुङको जमाइनी पनि काली गण्डकी करिडोरमा अवरूद्ध छ। संघीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ र काठमाडौँ फाखेल हेटौँडा सड़क पनि अवरूद्ध छ। यस्तै दक्षिणकाली सिस्नेरी हेटौँडा सड़क पनि अवरूद्ध छ। त्रिभुवन राजपथ पथ भने एकतर्फी सञ्चालनमा छ। बन्द रहेका मुख्य राजमार्ग र सड़क खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गको धादिङका खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराती बेनीघाट नजिकै अर्को पहिरो खसेको छ। पहिरो हटाएर आज दिउँसोपछि गाड़ी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ। तर कृष्ण भीरमा जोखिम कायम रहेकाले एकपटक राम्रोसँग हेरेर मात्र गाड़ी चलाउन तयारी छ। बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको छ, तर सड़क कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। मुगलिन नारायणगढ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यराती पक्राउ गरेको विषयमा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ। पक्राउको प्रक्रिया र पारदर्शितालाई लिएर गम्भीर प्रश्न उठेको छ। राष्ट्रिय मानवाधिकार आयोगले प्रहरीको कदम संवैधानिक तथा कानूनी अधिकार विपरीत भएको भन्दै जबराको पक्राउप्रति प्रश्न उठाएको छ। कानूनविद तथा विपक्षी दलका नेताहरूले समेत सरकारको आलोचना गरेका छन्। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा थ्रेट भएकाले प्रहरी कार्यालयमा ल्याएको दावी गरेको छ। नवयुवा अगुवा रक्षा बमले सरकारले जेएनजीलाई सुरक्षा खतराका रूपमा देखाउँदै मनलाग्दै पक्राउ गर्ने र आरोप लगाउने गरेको भन्दै प्रश्न उठाउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले जेएनजी कुनै आतंकवादी संगठन वा भूमिगत सशस्त्र समूह हो कि भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

0: हरेक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाउने गरिन्छ। सन् 2019 अक्टोबर 15 राष्ट्रसंघ महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको हो। राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठनको सिफारिश र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखे राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो। अब विदेशको खबर। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकासँगको युद्ध फेरि शुरू भए त्यसको सामना गर्न आफ्नो देश पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। अमेरिकाले हर्मुज जलमार्ग खोल्न इरानले अघि सारेको 7 दिने मार्गचित्र अस्वीकार गरेपछि विदेश मन्त्री अराघचीको यस्तो भनाई आएको हो। यसैबीच हर्मुजमा इरानी सेनाले अमेरिकाको अत्याधुनिक ड्रोन कब्जामा लिएको भन्ने तेहरानको दावीलाई अमेरिकी सेनाले अस्वीकार गरेको छ। अमेरिकी पक्षले इरानी दावीको खण्डन गर्दै त्यस्तो ड्रोन कब्जामा पारेको पुष्टि नभएको जनाएको छ। इरानमाथि आक्रमणका लागि अमेरिकी सेना प्रयोग गरेको बेलायतमा रहेका एक हवाई अखाडा नजिकै 5 जना पक्राउ परेका छन्। उनीहरूलाई विस्फोटक पदार्थ तथा आतंकवाद सम्बन्धी कसुरको आशंकामा पक्राउ गरेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। इरान र अमेरिका बीचको सैन्य तनावसँगै हर्मुज मार्गको सुरक्षा र संचालनलाई लिएर अन्तर्राष्ट्रिय चिन्ता पनि बढ़ेको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार आज टेनिसको महिला डबल्समा सिभाली गुरूङ र स्वस्तिका विष्टको जोड़ीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो सिमोजीको जोड़ीसँग सामना गर्दैछ। पुरूष सिलिङ्सको दोस्रो चरणमा अभिषेक वास्तुलाले आज काजकस्तानका अलेक्जेन्डर सेभेसको विरूद्ध खेल्नेछन्। अभिषेकले यसअघि प्रतिभ खड्गासँगको जोड़ीमा पुरूष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेका थिए। एथलेटिक्सतर्फ आज महिला 5000 मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी नेउपानेले प्रतिस्पर्धा गर्नेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। झरी रोकिएपछि जनजीवन सामान्य बन्दै विपदमा परि 4 दिनमा 21 जनाको ज्यान गयो। सयौं विस्थापित बाढ़ीले मनाङको तालगाउँ डुबानमा 3 वटै नाका बन्द भएपछि चीनसँगको स्थल व्यापार ठप्प। 4 जिल्ला केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर, अरू सड़क खुलाउने प्रयास। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रक्रिया र पारदर्शितामाथि प्रश्न। सरकारले सुरक्षा खतराका नाममा मनलाग्दी गरेको नभई उभारको आरोप। इरान र अमेरिका बीचको तनाव बढ़ने संकेत। युद्ध फेरि शुरू भए आफ्नो देश पुनः तयारीमा रहेको इरानी विदेश मन्त्रीको चेतावनी। र एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्सतर्फ प्रतिस्पर्धा गर्दै।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा देश हो खुशी को कनेक्शन एनआईसी एशिया इक्विटी अपर्चुनिटी फंड मज्जा को लगानी करने अवसर
1: अब लगानी गरौं भविष्यका लागि किनकि अवसर छ सही लगानीको
0: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुन

0: बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
0: थप जानकारीको लागि 9854033131 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ।
1: अवसर सँगै अघि बढ्दै
0: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला। मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
0: शान्ति र आनन्दको अनुभूति,
2: भेटभाडबाट टाढा,
0: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
0: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
1: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841954181, वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मध्यपुर थिमीको ऐतिहासिक जिब्रो छेट्ने परम्पराको संरक्षणमा योगदान दिएको भन्दै वीरेन्द्र भक्त गजु श्रेष्ठलाई 2,00,000 नगद सहित सम्मान गर्नुभएको छ। प्रदेश सरकारले ऐतिहासिक जिब्रो छेट्ने जात्रा संरक्षण तथा जिब्रो छेट्ने व्यक्तिलाई प्रोत्साहन स्वरूप यो रकम प्रदान गरेको जनाएको छ। मध्यपुर थिमीमा मनाइने ऐतिहासिक तथा परम्परागत जिब्रो छेट्ने जात्रा सम्पन्न भइसकेको छ। यस वर्षको जात्रामा मध्यपुर थिमीका स्थानीय वीरेन्द्र भक्त गजु श्रेष्ठले 5 पटक जिब्रो छेडाएर पुस्तौंदेखि चलिआएको सांस्कृतिक परम्परालाई निरन्तरता दिनुभएको छ। अय्या पुनीको अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा नागेचा फाँका प्रदर्शन भइरहेको छ। यो परम्परागत नाच हिजो आइतबारदेखि शुरू भएको हो। 3 दिनसम्म मनाइने यो नाच आर्थिक अभावका कारण 2070 साल पछि रोकिएको थियो। यो नाच फेरि 78 सालमा काठमाडौँ महानगरपालिकाको अनुदानपछि सञ्चालनमा आएको हो। सोह्र श्राद्धको पहिलो दिन हिजो पशुपतिनाथ क्षेत्रमा 600 भन्दा बढ़ी श्रद्धालुले श्रद्धा तर्पण तथा पिण्डदान गरेका छन्। बिहानदेखि वर्षा भए पनि श्रद्धालुहरू आफ्ना दिवंगत पितृको सम्झनामा धार्मिक विधि अनुसार श्रद्धा गर्न पशुपति पुगेका थिए। सोह्र श्राद्ध शुरू भएसँगै पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको चहल पहल बढ़ेको हो। यसैबीच गोकर्णेश्वर उत्तर गया पृथ्वीतिर पितृ तीर्थ क्षेत्रमा भने सोह्र श्राद्ध गर्न जानेहरू निकै कम देखिएका छन्। विगतका वर्षमा सोह्र श्राद्धको पहिलो दिन त्यस क्षेत्रमा सयौं मानिसहरू श्राद्ध गर्न जाने गरेकामा यस वर्ष 66 जनाले मात्र रसिद काटेका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ। र नेपाली सेनाको बटगुदल गण ब्यारेकले दक्षिण ललितपुरका जोखिमयुक्त क्षेत्रमा टोली परिचालन गरेको छ। अविरल वर्षा र हावाहरूका कारण उत्पन्न हुन सक्ने विपदको जोखिम न्यून गर्न तथा उद्धारका लागि बटगुदल गण ब्यारेकका गणपति प्रमुख सेनानी वेद प्रसाद खड्काका अनुसार टोली परिचालन गरिएको छ। तैनाथ टोलीले सम्भावित विपद जोखिम भएका क्षेत्रमा गस्ती गर्नका साथै स्थानीय बासिन्दालाई सचेत र सुरक्षित रहन समेत आग्रह गरेको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। झरी रोकिएपछि जनजीवन सामान्य बन्दै काठमाडौँमा बिहान हुस्सो, अहिले घाम। 5 पटक जिब्रो छेडेका भक्तपुरका वीरेन्द्र गजु श्रेष्ठलाई नगद सहित सम्मान। पुस्तदहीको सांस्कृतिक परम्परालाई निरन्तरता। र दक्षिण ललितपुरका जोखिमयुक्त बस्तीका स्थानीयलाई स्थानान्तरण। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627312300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
5: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखे सल्लाह बेगर के पाक्क बोलेको। कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154 98126742 र व्हाट्सएप नम्बर 97054 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: भइहाल्छ। तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे। गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए छु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा। प्रोपाइटर आशिष साख्य। टेलिफोन नम्बर 029570128। मोबाइल नम्बर 9852045741।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862634964। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
5: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
4: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
5: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
4: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजीको स्थिरता सम्बन्धमा
4: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
5: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
4: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा
5: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
4: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
5: र विविध
4: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 सङ्खुवा सभा।
5: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 सङ्खुवा सभा।
4: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
5: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
4: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा। सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको मैदानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525191, 029570191, 98420923888 र 98520513354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर छ संखुवा सभा।
6: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
7: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
6: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त।
7: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
6: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
7: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
6: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
8: समिन ट्रेडर्स चैनपुर छ संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य।
6: टेलिफोन नम्बर 029570123,
7: मोबाइल नम्बर 98421066022।
9: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 10 AM अहिले बिहानको 10 बज्यो।

0: आँखाको बेलेमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: लुकोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह देखेर के पाक त बोलेको। कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
6: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बास

आँखा सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा

0: जति पकाए नि मान्दिन कानाछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: तपाईँ होइन विदेशबाट आएको, तपाईँ यहाँ बस्न मिल्दैन, तपाईँ ग्रुप हिँडिहाल्नु क्वारेन्टाइनमा।
1: ए बाबु, पाँच वर्षमा आफ्नो बाउ आमा ग्यारी सम्झेर यो चाडबाडमा आएको छोरालाई कहाँ क्वारेन्टाइन कहाँ लाग्नु भयो बाबु? त्यसो नमानिदिनु, मिल्दैन।
2: मेरो छोरालाई केही पनि भएको

नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी इन्द्रणीको साथमा म चन्द्रमणि तपाईँको रेडियो सेट सेटमा आइसकेको छु। फरकबार फरक तपाईँले आउँछौ यो यहाँलाई थाहा छ। आज सोमबार अनि बिहानीको समय सुमधुर गीत संगीतका बानकीले यहाँलाई भरपूर मनोरञ्जन दिने र आज कार्यक्रमको तालिका अनुसार चाहिँ तपाईँले प्रस्तुत गर्नुभएका अथवा तपाईँले पठाउनुभएका तिनै शुभकामना सन्देशहरू इन्द्रणी मार्फत वाचन गर्ने व्यवसाय हो। त्यसैले तपाईँले हामीलाई 98 41 43 42 72 इनबक्स गरेर अथवा तपाईँले हामीलाई चन्द्रमणि गौतमको टिकटक लाइभ मार्फत हामी प्रस्तुत भइरहँदा त्यहाँ तपाईँले कमेन्ट छोड्न सक्नुहुन्छ अनि रेडियो काठमाडौँ एसडी मार्फत हामी सामाजिक सञ्जाल फेसबुकमा भइरहँदा फेसबुक को माध्यमबाट पनि तपाईँले हामीलाई चाहिँ कमेन्टहरू गर्न सक्नुहुन्छ। तिनै कमेन्टहरू आजको बसाईमा वाचन गर्दै अगाडि बढ्छौं र आजको यस कार्यक्रमलाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रायोजन गरेको छ। तपाईँ विभिन्न अब गेम खेल्दै हुनुहुन्छ होइन, गेम खेलिरहनु भएको छ, त्यसपछि तपाईँलाई एकदम इनर्जी चाहिएको छ भने त्यसको लागि चाहिँ एक्सट्रिम इनर्जी ड्रिंक नै तपाईँले आफ्नो रोजाइमा पार्न सक्नुहुन्छ। किनभने एकपटक यो पिइसकेपछि यसले तपाईँलाई एकदम आनन्दित बनाउनेछ। त्यसैले तपाईँ एक्सट्रिम इनर्जी ड्रिंकको धेरै पारखी हुनुहुन्छ, हामीले धेरै पसलहरूमा अथवा क्याफेहरूमा विभिन्न होटल रेस्टुरेन्टहरूमा अथवा विभिन्न किराना पसलहरूमा मजाले एक्सट्रिम इनर्जी ड्रिंक पिइरहेको पनि देख्न सक्छौं। त्यसैले राम्रो भएर त होइन अथवा यसले इनर्जी दिने भएको हिसाबले नै त साथीहरूले त्यसलाई आफ्नो रोजाइमा पार्नु भएको छ। हो, एक्सट्रिम इनर्जी ड्रिंक आजको यस कार्यक्रमको प्रायोजक रहेको जानकारी गराउँछु। अब मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्दा तपाईँलाई कस्तो लाग्छ? कार्यक्रमका सन्दर्भमा तपाईँले सल्लाह सुझाव प्रतिक्रियाहरू पनि लेख्न सक्नुहुन्छ, यो पनि मैले यहाँलाई अवगत गराइरहेको छु। र तपाईँले सुन्दै गर्दा हेर्दै गर्दा कार्यक्रम सँगै तपाईँलाई मनपर्ने गीतहरू पनि आज तपाईँले रोज्न सक्नुहुन्छ र मिठा मिठा गीतहरू सुनाउँछौ। राम्रा राम्रा गीतहरू सांगीतिक बजारमा छन्, केही समय अगाडिका पनि हुन सक्छन्, भर्खरै आएका पनि हुन सक्छन्। सबै खालका गीतहरूलाई उत्तिकै प्राथमिकतामा राख्दै हामी इन्द्रणी मार्फत चाहिँ गीत संगीतहरू प्रस्तुत गरिरहेका छौं र यतिखेर टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशाले हामीलाई साथ दिइरहनु भएको छ अनि देशैभरका विभिन्न रेडियो स्टेशनमा रहेर यो आवाजलाई देश दुनियाँ पुर्याउनु पर्छ भनेर लागिरहनुभएका तमाम हाम्रा रेडियोका साथीहरूलाई पनि म नमन व्यक्त गर्न चाहन्छु। परदेशमा रहने साथीहरू हामीलाई विभिन्न माध्यम जस्तै सामाजिक सञ्जाल मार्फत हेरिरहनु भएको होला, फ्रिक्वेन्सीबाट सुन्ने साथीहरू देशमै विभिन्न ठाउँमा बसेर विभिन्न रेडियोको सहायताबाट सुनिरहनु भएको होला अनि विभिन्न ठाउँमा बसेर अथवा विभिन्न रेडियोहरूमा रहेर टेक्निकल सपोर्टमा रहेर साथ दिइरहनुभएका सम्पूर्ण साथीलाई पनि नमन व्यक्त गर्न चाहन्छु। अब म तपाईँका केही कमेन्टहरू पढ्छु, त्यसपछि गीत तयारी अवस्थामा छ, त्यो गीत पनि म तपाईँलाई सुनाउँछु। आजको लागि मिलन घायल मुटुले पनि अब बज्ने गीत चाहिँ सम्पूर्ण साथीहरूलाई म प्रस्तुत गर्न चाहन्छु। म दोहा कतारबाट म मिलन भन्न लेख्नु भएको छ। जनक राजाली मगरले पनि यतिखेर सम्पूर्ण साथीलाई शुभ बिहानी भन्दै एकदम मिस गरिरहेको जानकारी गराउनु भएको छ। विनिता दाहाल सुवेदीले पनि धनकुटाबाट म पनि सुन्दैछु, सम्पूर्ण साथीलाई मिस गर्न चाहन्छु दादा भन्नुभएको छ। रामलाल सुमन जो हामीलाई निरन्तर सुन्नुहुन्छ, अहिले मलेसियाको पेनाङबाट अब बज्ने गीत चाहिँ सम्झनु पर्दा साथीहरू अप्सरा दाहाल भट्टराई, जमिन्दर बाउकी इमान्दार छोरो, पवित्र राई राई, अनिता मीडिया प्रेमी निर्मला बनेम, अनि त्यसपछि कुर्बान हवारी सर, मनिषा कार्की, घायल अभिरमन सुनवार, मनिषा छेत्री, सम्झना सुनवार, बुद्ध बज्रचारी दाई, सिम्पल सरिना, अनि अन्जिता मल्ल ठकुरी छेत्री, कुमार पूर्वेली कान्छा, पवन श्रेष्ठ, टीकाराम सुनवार, अनि युक्त प्रसाद श्रेष्ठ, राज घले मगर, अनि माया राई लगायत मिठो सम्झना सबैलाई गर्न चाहन्छु भन्दै अब बज्ने गीत सुनाउन चाहेको भन्न लेख्नु भएको छ। अनि सम्पूर्ण साथीहरूलाई नमस्कार, म इण्डियाको बेंगलोरबाट भन्दै यतिखेर हामीलाई एसएमएस गर्नु भएको छ, परिवर्तन सम्भव छ, हामी पनि सुन्दैछौ, सम्पूर्णलाई नमस्कार भन्दै गगन बैतडीले हामीलाई एसएमएस गर्नुभएको छ। लक्ष्मणचन्द ठकुरीले पनि मजाले कार्यक्रम सुन्दैछु हजुर, सुन्दर सुदूरपश्चिम डडेलधुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर छ राजुल घर भई अहिले महाराष्ट्र इण्डियाबाट सुन्दै गर्दा सम्पूर्ण साथीलाई मिठो सम्झना, पश्चिम पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण साथीलाई धेरै धेरै माया अनि मिठो सम्झना भन्न लेख्नु भएको छ। त्यस्तै गरी ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, आज जन्मदिन मनाउने रेडियो बैतरे सोर्की
ब्युटिफुल आरजे मनसुन तामाङलाई एकदम सम्झना गर्न चाहन्छु। विराटनगर स्के एफएम तथा मखालु टेलिभिजन की आरजे विजय सिस्टर करिश्मा कार्की, इटहरीकी बहिनी माया थापा कार्की, इलामकी साली नानी कल्पना घिमिरे, झापाका मीडिया प्रेमी साथी माधव ढुङ्गेल, इलामको साथी सपना योङहाङ इशारा, मोरङको मधुमल्लाकी साथी कला सुब्बालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै अब बज्ने जुनसुकै भाका उहाँहरूलाई समर्पण गर्दै सुनाउन चाहन्छु भन्नुभएको छ। यहाँलाई पनि मन नमन गर्न चाहन्छु। हामी एक्सट्रिम इनर्जी ड्रिङ्कद्वारा प्रायोजित इन्द्रणीमा राख्दैछौ अर्को गीत। यो गीत सुन्नुहोला, कमेन्ट र एसएमएसहरू गर्दै रहनुहोला। एकैछिनपछि हामी आउँछौ।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला सुनिरहनु भएको छ। हामी देशैभरका रेडियोबाट सुनिरहेका छौं। पूर्व मेची र पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्दा कस्तो लागिरहेको छ? सल्लाह सुझाव र प्रतिक्रिया चाहिँ दिन नभुल्नुहोला। तपाईँको सल्लाह सुझाव प्रतिक्रियाको हामी प्रतीक्षामा छौं। इन्द्रणीको बसाई सुन्दै गर्दा हामीलाई धेरै ठाउँहरूबाट एसएमएसहरू आएका छन्। धेरै ठाउँहरूबाट हामीलाई कमेन्टहरू प्राप्त भएका छन्। यहाँहरू सबैलाई हामी एकदम धन्यवाद दिन चाहन्छौं। तपाईँले यति धेरै माया इन्द्रणीको बसाईलाई दिनुभएको छ र यो मायाप्रति हामी निरन्तर एकदम अनुग्रहित पनि छौं र तपाईँप्रति आभारी पनि छौं। जसरी इन्द्रणीको बसाईलाई माया दिनुभएको छ, कार्यक्रम सुनिदिनुहुन्छ, सल्लाह सुझाव दिनुहुन्छ, अनि आफूलाई मनपर्ने भाकाहरू पनि रोज्न सक्नुहुन्छ, होइन? तपाईँले रोजाई मार्फत कमेन्टमा छोडिरहनु भएको छ, यसको लागि पनि म यहाँहरू सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र आजको कार्यक्रमलाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रायोजन गरेको जानकारी त मैले यहाँलाई गराइरहेको छु। र भर्खरै हामीले निस्टुरेबलको यो गीत सुनायौं, जहाँ सरोज लामिछाने, स्मृति गौतमको आवाज रहेको छ। र यो गीत सुनिसकेपछि पक्कै पनि तपाईँलाई मनपर्ने गीतहरू नै सुनाउने क्रम जारी छ। टेक्निकलमा काठमाडौँबाट ईशाले राम्रा राम्रा गीतहरूलाई तयारी अवस्थामा राख्नु भएको छ र कमेन्टसँगै एसएमएससँगै तपाईँका ती लोभलाग्दा तपाईँलाई मनपर्ने गीतहरू पनि हामी इन्द्रणी मार्फत प्रसारण गरिरहेका छौं। हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेरिरहनु भएको छ, सुनिरहनु भएको छ। यतिखेर म टिकटक लाइभमा प्राप्त भएका केही कमेन्टहरूलाई यतिखेर स्थान दिँदैछु। यतिखेर चाहिँ नमस्कार नमस्कार भन्दै अम्बिका कार्कीले हामीलाई सुनिरहेको जानकारी गराउनु भएको छ, यहाँलाई पनि धन्यवाद छ। अम्बिका रेग्मीले पनि इन्द्रणी सुन्दैछु है भनेर हामीलाई जानकारी गराउनु भएको छ। प्रकृति प्रेमीले पनि गुड मर्निङ भन्नुभएको छ। प्रकाश आरसी यो नामबाट पनि हामीलाई सुनिरहनु भएको छ। नमस्कार, मेरो बसाई हालको युरोपको इटालीबाट हो। मेरो घर चाहिँ बर्दियाको राजपुर, एकदमै राम्रो सुनिएको छ कार्यक्रम भन्न लेख्नु भएको छ। त्यस्तै गरी कृष्ण छेत्रीले पनि सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। केही दिनपछि आए सबैलाई सम्झना, मिठो माया, धेरै धेरै सम्झना। म कुवेतबाट, म करिना मगर हो, यता राम्रै छ, त्यता के कस्तो छ भन्नुभएको छ। यता त यस्तै हो, अब भोटेको सिंहको बाढी भाद्र दशमा आयो, त्यसपछि धेरै जनधनको क्षति भयो, अपूर्णीय क्षति त नेपाललाई परेको नै छ। त्यसपछि फेरि केही दिनदेखि लगातार वर्षा भयो, त्यो लगातार वर्षाका कारण पश्चिम नेपालका विभिन्न ठाउँहरू चाहिँ एकदम कति डुबानमा परे, होइन, कति ठाउँहरूमा पहिरो गएको छ। जनजीवन यो देशको असाध्यै अस्तव्यस्त छ र दैवी प्रकोप यो विपत्तिले सारा नेपालीलाई रुवाएको छ। के गर्ने, अब यो विपत्ति न बाजा बजाएर आउँछ, न थाहा दिएर आउँछ, होइन, यो कुन बेला कतिखेर आउँछ पत्तै नै नहुने, जसका कारण आज पनि हामी एकदम स्तब्ध रहेका छौं। देशवासी सम्पूर्ण जो हामीलाई यतिखेर सुन्ने साथीहरू पनि धेरै विपत्तिमा पर्नु भएको छ, त्यो खबरहरू पनि प्राप्त भइरहेको छ विभिन्न ठाउँहरूबाट। एकदम हामी यतिखेर एकदम सहन सक्ने शक्ति प्रदान होस् मात्र भन्न चाहन्छौं। इन्द्रणीको बसाई मार्फत यो जानकारी पनि गराए। विमला भुजेलले काठमाडौँबाट सुनिरहेको जानकारी हामीलाई गराउनु भएको छ। विमलाजी, तपाईँलाई पनि धन्यवाद छ। अनि मात्र तिम्रो लागि अथवा मात्र तिम्रो काली यो नामबाट पनि सुन्दै रहेको जानकारी प्राप्त भएको छ। त्यसपछि हाम्रो पार्वती भूषालले पनि गुड मर्निङ भन्नुभएको छ। कार्यक्रम इन्द्रणी सुन्दैछु भन्दै गर्दा कृष्ण कार्कीले पनि गुड मर्निङ भन्नुभएको छ। र अब बज्ने गीत चाहिँ सबैलाई सुनाउन चाहन्छु हजुर भनेर लेख्नु भएको छ। पूर्ण राउतले पनि गुड मर्निङ छ, सुन्दैछु शंख सभाको चैनपुरबाट सबैलाई सम्झना भन्दै गर्दा। अनिश मगरले पनि सुन्दैछौ, हेर्दैछौ, राम्रो लाग्छ इन्द्रणी, सबैलाई सम्झना भन्न लेख्नु भएको छ। त्यसै गरी भरत मगरले पनि डोटीबाट हेर्दै र सुन्दै गर्दा सम्पूर्ण साथीहरूको सम्झना गर्न चाहन्छु भन्न लेख्नु भएको छ। त्यसपछि अर्को साथी हुनुहुन्छ, उहाँ चाहिँ विमलराज जोशी हुनुहुन्छ, कार्यक्रमलाई सुन्दै र हेर्दै रहेको जानकारी भन्न लेख्नु भएको छ। विमलजी, तपाईँलाई पनि म धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी हाम्रो शान्ति बिसीले पनि नमस्कार, म पनि सुन्दैछु रोल्पाबाट, अब बज्ने गीत शान्ति बिसी भन्न चिन्ने सबैलाई सुनाउन चाहन्छु हजुर भन्नुभएको छ। त्यस्तै गरी अमरगढ़ी नगरपालिका ओडा नम्बर 1 भेटाको गणेश बहादुर अयरले डडेलधुराबाट
कार्यक्रम सुन्दै गर्दा परिवर्तन सम्भव छ। सम्पूर्ण साथीहरूलाई धेरै सम्झना छ है। रेडियो अम्बरगढी, रेडियो शैलेश्वरी, रेडियो आफ्नो एफएम, रेडियो मेलौली, रेडियो सुदूर आवाज, रेडियो त्रिवेणी र विशेष गरी चाहिँ यतिखेर धरानमा बस्ने मेरो प्यारो मान्छे बिन्दु राजधामीलाई धेरै धेरै सम्झना छ है भन्दै रेडियो काठमाडौँ परिवारलाई सम्झना गर्न चाहन्छु भन्नुभएको छ। गंगा कार्कीले पनि नमस्कार दाई, म पनि सुन्दैछु, सबैलाई सम्झना भन्नुभएको छ। अतीत अञ्जान राईले पनि कार्यक्रमलाई सुन्दै र हेर्दै यो आत्मीय प्रोग्राममा उही त हो हजुरलाई माया गर्ने कान्छो अतीत अञ्जान राई भन्नुभएको छ। उदयपुरको मान्छे अहिले काठमाडौँबाट सबैलाई सम्झना गर्नुपर्दा चाहिँ उषा किरण मुस्कान बन्तवा अनि मनकुमारी कान्छी कुलुङ, दीपा मगर, कालीकमला लिम्बुनी, मीडिया प्रेमी निर्मला बनेम, राज घले मगर, सोनिम शेर्पा, जेनी लिम्बु अनि मिसिङ रेवतलाई सम्झनु भएको छ, अनि रामलाल साङपाङ, अस्मिता बान्तवा राई, रंजना बहेङ राई, अनि पूर्ण बहादुर थुलुङ, राधिका अधिकारी दिदी, पुष्पा अञ्जली राई, सरला राई, दिपेश कार्की, सहयात्री उमेश अञ्जान राई, रेमा थामी, अनि उहाँले पूर्णिमा थुलुङ राई र नाम छुटेका सबैलाई चाहिँ सम्झना भन्न लेख्नु भएको छ। टीकाराम दरलामी मगरले पनि दैलेखबाट हेर्दै र सुन्दै गर्दा सबैलाई सम्झना भन्नुभएको छ। त्यस्तै गरी पदम बहादुर खाती जो इन्द्रेनलाई साथै माया गर्नुहुन्छ, हलोदा नमस्कार, आराम सन्चै हुनुहुन्छ, चिया नास्ता खाना भयो होला भन्नुभएको छ, अनि यता पनि सबै ठिकठाक छ। त्यतातिरको कस्तो छ अवस्था, रेडियो काठमाडौँ 92.1 मेगाहर्जको के छ खबर, रेडियो काठमाडौँ परिवर्तन सम्भव छ, म पनि सुन्दै र हेर्दैछु। भारतको महाराष्ट्रबाट पदम बहादुर खाती, सायल गाउँपालिका वडा नम्बर 3 सुदूरपश्चिम 7 नम्बर प्रदेश मेरो घर भन्नुभएको छ, र सबैलाई उहाँले चाहिँ सम्झना गर्न चाहनु भएको छ। कविता नेपालीले पनि सन्चै हुनुहुन्छ, बौद्धबाट हेर्दै र सुन्दैछु। अब बज्ने गीत, घर परिवार, साथी, सम्पूर्ण रेडियो टीमलाई र सबैलाई टेक केयर भन्दै विदा हुन्छु भन्नुभएको छ। निगम बहादुर साउथ भारतको उमरियाबाट हामीलाई सुन्दै हुनुहुन्छ, अनि हर्मलाल धामीले पनि बिथरचेर गाउँपालिका वडा नम्बर 6 घर भई भारतको बेंगलोरबाट हेरिरहेको जानकारी गराउनु भएको छ। बान्तावा जेनु धनकुटाबाट सुन्दै हुनुहुन्छ। नवीन मगरले पनि गुड मर्निङ कैलालीदेखि भन्नुभएको छ। जयन्ती धामीले सुन्दैछु, कञ्चनपुरको पुनर्वासबाट सम्झनु पर्दा हजुर लगायत चिन्ने नचिन्ने सबैलाई मिठो माया सम्झना गर्न चाहन्छु भनेर भन्नुभएको छ। हामी इन्द्रणीको बसाईमा छौं, आज कमेन्टहरू वाचन गर्दै अगाडि बढ्दै गर्दा यतिखेर इन्द्रणीको बसाईमा अर्को एउटा गीत सुनाउने रहर जागेको छ। यतिखेर पूर्वैमा झ्याल राखे बोलको गीतलाई प्रस्तुत गर्दैछु।

पूर्वैमा झाल राखे यो असाध्य सुमधुर भाका हामीले प्रस्तुत गर्यौं। यो गीतलाई हाम्रो दीपक तिवारीले रोज्नु भएको छ एकदम काठमाडौँबाट। उहाँको घर सिन्धुपाल्चोक काठमाडौँमा बस्नुहुन्छ। कहिले काहीँ गोकर्णेश्वर नगरपालिका वडा नम्बर 5 रहेको विश्रान्ति तरकारी बजारमा भेट हुन्छ। अनि हिजो पनि भन्दै हुनुहुन्थ्यो दीपकले एकदम यो गीत चाहिँ मलाई मनपर्छ, म रेडियो सुनेर बस्ने, तपाईँ गीत प्रस्तुत नगर्ने भन्दै हुनुहुन्थ्यो। दीपकजी आज तपाईँले रोज्नु भएको गीत पनि हामीले सुनाइसकेका छौं। यतिखेर अब उहाँले सम्पूर्ण साथीलाई सम्झना गर्न हामी तपाईँका कमेन्टहरू वाचन गर्दै इन्द्रणीको बसाईलाई अगाडि बोलाइरहेका छौं र मेचीदेखि महाकालीसम्मबाट हामीलाई इन्द्रणी सुनिरहनु भएको छ। यतिखेर भने पवित्र मगरातीले भोजपुरको चरम्बीबाट म पनि सुन्दैछु हैदाई भन्नुभएको छ, हस् थ्याङ्क यू यहाँलाई पनि सुनिरहनु भएको छ। अनिश मगरको मैले जानकारी गराइसकेको छु। त्यसपछि यतिखेर कलावती डाङ्गीले सुदूरपश्चिमको डडेलधुरा जिल्लाको परशुरामबाट हामीलाई रेडियो अम्बरगढ़ी मार्फत सुन्दै र हेर्दै भन्नुभएको छ। त्यसपछि हाम्रो एस्टेन क्रिएसन नेपालबाट नमस्ते भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद छ। सम्झना चौलागाईले नमस्कार दाई, अब बज्ने गीत चाहिँ देख्न मन लागेको छैन र घाम अस्ताए जुन पनि उदाए भन्ने गीत बजाइदिनुहोस् न भन्नुभएको छ। यो गीतलाई पनि तयारी अवस्थामा राख्नको लागि मैले इसालाई अनुरोध गरे। सम्झना चौलागाईले यो गीत चाहिँ सुन्न मन लाग्यो भन्न हामीलाई कमेन्ट मार्फत लेख्नु भएको छ। सर म रोमानियाबाट हेरिरहेछु, मेरो घर प्युठान हो, म कमल बस्नेत भन्न लेख्नु भएको छ। कमलजी तपाईँलाई पनि धन्यवाद छ। शिव केसीले पनि म चाहिँ शिवराम खत्री, अहिले म रोमानियाबाटै सुन्दैछु भन्न लेख्नु भएको छ। एमलाल अरियालले पनि सबैलाई सम्झना, जीवन मोक्तानले पनि हामीलाई सुन्दै हुनुहुन्छ, अरविन्द छेत्रीले पनि सुन्दै हुनुहुन्छ, नवराज गजुरेल निराश केवलपुर दुई धादिङ दोहा कतारबाट अहिले सुन्दै र हेर्दै तेरी कसम वाउ यो नामबाट हामीलाई भोजपुरबाट सुन्दै हुनुहुन्छ। दीपक रेग्मीजी नमस्कार, म पनि सुन्दैछु भन्नुभएको छ। अविरल दीपले पनि चन्द्र सर रेडियोलाई शुभकामना छ, राम्रा कार्यक्रम प्रस्तुत गर्नुहोस् भन्नुभएको छ। हामीलाई निरन्तर सुन्ने पुरानो मित्र नेस्मा खकुरेलले पनि इन्द्रणीको बसाईलाई सुनेर मेरो नामसँग चिर परिचित रहनुभएका रेडियो प्रेमी मनहरूलाई नमन भन्न लेख्नु भएको छ। मुस्कानजी डडेलधुराको भागेश्वर 4 केशव भण्डारी मुस्कान भन्न लेख्नु भएको छ। प्रेमराज दाहाल जो इन्द्रलाई सधैँ माया गर्नुहुन्छ, आज त अति ढिला भए पनि अरू एफएम मार्फत सुनिरहेको छु, सबैलाई सम्झना र मिठो माया भन्दै चैनपुरबाट रेडियो सुन्दै घर चाहिँ उहाँको मादी भन्न लेख्नु भएको छ। सुन्दैछु है यता डडेलधुराको भागेश्वरबाट मुस्कानजी, तपाईँको मैले भनिसकेको छु। त्यसपछि सबिन तामाङले पनि काठमाडौँको म चाहिँ सुन्दैछु दाई भन्न लेख्नु भएको छ, काठमाडौँबाट रेडियोलाई सम्झना। प्रेम गुरूङले पनि सामाखोसीबाट सुन्दै हुनुहुन्छ, अनि मनजित सुनारले सबैलाई सम्झना, नितुले पनि सुनिरहनु भएको छ, अनि यतिखेर भने हामीलाई चाहिँ सुनिरहनु भएको छ एकदम नमस्कार छ। पम्फा कडेलले पनि सुन्दै हुनुहुन्छ जो लोकदोहोरी गायिका हुनुहुन्छ, अनि दिपसन दिव्यानी श्रेष्ठले पनि सुनेर साथ दिइरहेको छु, सुनिता कुमारले पनि सुनेर साथ दिइरहेको छु, विमला जोशी बजाङ घर भई अहिले किर्तिपुर काठमाडौँबाट सुन्दै हुनुहुन्छ, अस्मिता बस्नेत पुरानो मित्र सुन्दै हुनुहुन्छ, सुन्दैछु 12 जिल्लाबाट काठमाडौँमा मम्मी बाबा र अस्ट्रेलियाको दाई भाउजूलाई सम्झना भन्दै निस्माले सम्झना गर्न चाहनु भएको छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ, उहाँ चाहिँ हेमन्तजी हुनुहुन्छ। सविता भट्टले नमस्कार, म पनि हेरिरहेको छु। सविता भट्ट मैना सुगा, एकदम खुशी लाग्छ यहाँहरू जस्ता साथीहरू पुराना साथीहरू आउँदा। अस्ति एक दिन सनपरी पनि आउनु भएको थियो, म खाना खाँदैछु टेलिफोन गर्न पाइन भन्नुभएको थियो है, आज सनपरी कता हुनुहुन्छ सम्झिएका छौं। धेरै समयपछि हजुरलाई देख्न पाइयो खुशी लाग्यो भनेर सविता भट्ट मैनाले लेख्नु भएको छ। हेमन्तले पनि सबैलाई सम्झना गर्दै अब बज्ने गीत भन्नुभएको छ। त्यसपछि कुन ठाउँदेखि सर हजुर भन्नुभएको छ हेमन्तजीले, हामी काठमाडौँबाट बोलिरहेका छौं, रेडियो काठमाडौँ 92.1 प्रसारण भइरहँदा देशैभरका रेडियोबाट इन्द्रणी प्रसारण हुन्छ, तपाईँलाई जहाँ पाएको पर्छ ती ठाउँहरूबाट सुन्न सक्नुहुन्छ। यतिखेर हाम्रो सानीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी गरेको अवस्था छ। मधु थापाले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ, यहाँलाई पनि म नमन गर्न चाहन्छु। त्यसै गरी इनबक्स हामीलाई 98 41 43 42 72 मा पनि एसएमएस गर्न सक्नुहुन्छ, यहाँ पनि हामीलाई एसएमएसहरू प्राप्त भएको छ। र तपाईँ जुन ठाउँमा बस्नुहुन्छ ती ठाउँहरूमा इन्टरनेटको पहुँच छैन, तपाईँलाई इनबक्स गर्न मन र आफ्नो नाम आओस् भन्ने चाहनुहुन्छ भने 98 41 43 42 72 मा तपाईँले एसएमएस गर्न सक्नुहुन्छ, जुन एसएमएस मलाई सिधै प्राप्त हुन्छ।
किमालुङबाट चामलिङ निर्मला राई, अरूण एफएमबाट इन्द्रणी सुन्दैछु भन्नुभएको छ। अनि मेनुका गुरूङले पनि सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउन चाहन्छु भन्न सामा खुशीबाट भन्नुभएको छ। इनबक्समा पपुलर विमला जोशीको पनि एसएमएस आएछ, मैले त तपाईँको एसएमएस पढिसकेको थिएँ, खैर केही छैन। किर्तिपुरबाट उहाँले सबैलाई सम्झना र सुशीला खनालको लागि अब बज्ने गीत चाहिँ सुनाउन चाहन्छु भन्न लेख्नु भएको छ, यहाँलाई पनि नमन छ। तपाईँ पनि यसरी नै एसएमएस गर्न चाहनुहुन्छ भने हामीलाई एसएमएस गर्न सक्नुहुन्छ, हामी आउँछौ। यतिखेर एक्सट्रिम इनर्जी ड्रिङ्कद्वारा प्रायोजित बसाईमा राख्दैछौ अर्को एउटा सुमधुर गीतलाई।

हिमाल सेतै छ हाँस्ने बोल्ने हजारौं भए पनि सानो यो मन चाहिँ मेरो त्यतै छ। यो असाध्यै सुमधुर विमला छेत्री विष्णुमाझीको आवाजमा रहेको बहुचर्चित गीतलाई हामीले सुनायौं र यो गीतसँगै एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित बसाईमा यहाँलाई स्वागत छ। हामी इन्द्रणीको बसाईमा छौं। कार्यक्रम सुन्दै गर्दा कस्तो लागिरहेछ? सल्लाह सुझाव प्रतिक्रिया भने तपाईँले दिन सक्नुहुन्छ, जसका लागि 9841434472 अनि सामाजिक सञ्जाल फेसबुक इनबक्स होइन त्यसपछि मेसेन्जर व्हाट्सएप तपाईँलाई जे सजिलो हुन्छ अथवा टिकटक लाइभ फेसबुक लाइभमा हामी भइरहँदा कमेन्टहरू मार्फत पनि हामीलाई जानकारी गराउन सक्नुहुन्छ। कार्यक्रमलाई सुन्दै गर्दा धेरै साथीहरूले राम्रो लागेको जानकारी गराउनु भएको छ, यहाँहरू सबैलाई नमन छ। गोपाल तिरुवाले पनि रेडियो काठमाडौँ 92.1 मेगाहर्जबाट सुन्दैछु। दर्शन नमस्कार, के छ सदा झैं आज पनि इन्द्रणी मजाले घरको काम गर्दै कार्यक्रम सुन्दै अब बज्ने गीत मार्फत सम्झना सन्देश राख्नु पर्दा विशेष गरी दाई हजुरलाई अनि गोपाल तिरुवा भन्न चिन्ने नचिन्ने सबैलाई सम्झना। मेरो घर भन्नुपर्दा कालीकोट जिल्लाको पाचल झरना गाउँपालिका 9 तीमा हो भनेर लेख्नु भएको छ। अनि भावना धामी थापाले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, नमस्कार भन्नुभएको छ। जमुना चौधरीले पनि अब बज्ने गीत सबैको लागि कञ्चनपुरको झलारी अहिले बेंगलोरबाट सुन्दैछु, बेंगलोरबाट भन्नुभएको छ। अनि पूर्णबहादुर मगरले पनि घर मेरो रोल्पा अहिले मलेसियाबाट हेर्दै र सुन्दै सम्झना गर्नुपर्दा सबै सबैलाई भन्नुभएको छ। त्यसपछि अर्को साथी टीकाराम सुनवारले तिन्जुरे मिडिया ग्रुपको मेम्बर हुनुहुन्छ, उहाँले सबैलाई सम्झनु भएको छ, हस् धन्यवाद छ। कमला बनेम लिम्बुले पनि हेलो नमस्कार, म कमला सयपत्री मिडिया ग्रुपको मेम्बर काली कमला बनेम लिम्बु ताप्लेजुङ घर भई अहिले चाहिँ। चन्द्रमणि दाई म कुवेतबाट सुन्दैछु, राम्रो लाग्छ इन्द्रणी। उहाँले चाहिँ तिलक सपना साम्पाङ राई अनि उदितलाई भन्नुभएको छ जन्मदिनको धेरै धेरै शुभकामना। आत्मीय साथीहरू निर्मला बनेम, सन्देश गुरूङ, खुशी यमुना विष्ट, अतीत रञ्जन राई, कुमार प्रजा, छेम निर्दोष, लक्ष्मी राई, लक्ष्मी छेत्री, रमेश साम्पाहाङ, निशान योङहाङ, रत्न बहादुर थापा, लिम्बु विजय, देवमान देवान, सूरज राई तुम्छा, बसन्त श्रेष्ठ, पूर्वली आकाश राई, हरपल रोशनी, विष्णु खनाल, सचिन नेमहाङ, कृष्ण तामाङ, शुक्रराज गसाइली, वरुण चञ्चले राई, एबीसी तासपुरिया, नम्रता शेर्पा, ढकाल धर्मराज, विपिन रुम्दाली, अन्त्यमा यो कार्यक्रम सुनेर बस्ने सबैलाई भन्नुभएको छ। भरत साउदले पनि दिपाल सिलगढ़ीबाट मजाले सुन्दै हुनुहुन्छ। प्रकाश भट्टले पनि हामीलाई सुदूरपश्चिम धनगढ़ीबाट सुन्दै हुनुहुन्छ। आवाज शेर्पाले पनि भोजपुरको किमालुङबाट सुन्दै हुनुहुन्छ। पश्चिमली डोटेली लोकेन्द्र कठायतले पनि सबैलाई सम्झना। निरञ्जन नेपालीले पनि हामीलाई सुन्दै रहनु भएको छ। मुस्कान थापा, आशिष किङ धानुकले पनि सुन्दै हुनुहुन्छ। अनि धीरू छेत्रीले पनि गुड मर्निङ, अनि दिल्ली दिला दैला शेर्पाले पनि सबैलाई सम्झना, नमस्ते दाई भन्नुभएको छ। जिज्ञासु जीवनदेखि लिएर ढकाल धर्मराजले सबैलाई सम्झना भनिसक्नु भएको छ। केबी मुस्कान अनि नारायण भण्डारीले पनि हामीलाई सुनिरहनु भएको छ। तारा प्रसाद भण्डारीदेखि लिएर अभागी राई नि योनिसाले पनि सुन्दै हुनुहुन्छ। कविता राई चरम्मीबाट सबैलाई सम्झना भन्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। नवराज जयसी, तारा प्रसाद भण्डारीदेखि लिएर अर्को साथी हुनुहुन्छ, उहाँ चाहिँ हरि विवश घायल हुनुहुन्छ। दोलाखाली कान्छो नवीन खत्रीदेखि सरिता सेन्चुरीले पनि सुन्दै हुनुहुन्छ। अनि अर्को साथी, अब धेरै साथीहरू हुनुहुन्छ, म प्रस्तुत गर्छु तर यतिखेर एउटा गीत राखौं, त्यसपछि हामी आउँछौ। यतिखेर भने तपाईँले रोजाइमा पार्नु भएको थियो नि, सुन्नुहोस् यो गीत।

जब माया गर्ने मान्छेलाई देख्न मन लाग्छ, भेट हुँदैन होइन, अनि मनमा धेरै कुराहरू खेल्छ, त्यसपछि भन्न मन लाग्छ घाम अस्ताए हेर्नुहोस् त अब साँझ पनि पर्न लागिसक्यो अब के हो होइन भन्ने कुरा चाहिँ यो गीतमा छ र आफ्नो मायालाई देख्न नपाउँदाको छटपटीहरू यहाँ बयान गरिएको छ। खुमन अधिकारी विष्णुमाझीको आवाजमा छ र सम्भवत खुमन अधिकारीले अहिलेसम्म नै विष्णुमाझीसँग सबैभन्दा बढी गीत गाउने कलाकारको रूपमा पनि स्थापित हुनुहुन्छ। हामीले आज इन्द्रणीको अवसायमा तपाईँसँग रहेर तपाईँका कमेन्ट र एसएमएसहरू वाचन गर्दै अगाडि बढ्यौं। समय लगभग अब सकिन लागिसकेको छ। यो साथ सपोर्ट र मायाको लागि यहाँहरू सबैलाई म फेरि पनि आभार व्यक्त गर्न चाहन्छु। नमस्कार, म मीन मगर जाजरकोटदेखि सुन्दैछु, घर त मेरो पाल्पा हो निदाई भन्नुभएको छ। हामीलाई इनबक्स एसएमएस प्राप्त भएको थियो, हामीले वाचन गर्यौं। अब चाहिँ पनि हामी लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। यो साथ सपोर्ट र मायाको लागि सबैलाई आभार व्यक्त गर्न चाहन्छौ। तपाईँ हुनुहुन्छ, हामी छौं र त निरन्तर इन्द्रणीको अवस्था अगाडि बढ़ेको छ। सुरेश कुमारले मेरो घर सलेना अहिले म भारतबाट दाई भन्नुभएको छ। तारा प्रसाद भण्डारीको मैले वाचन गरिसकेको छु, अहिले इण्डिया तर उहाँको घर अछाम रहेको छ। सुन्दैछु रूकुम पश्चिम चौरजारी नगरपालिका वडा नम्बर 12 जुम्ली पोखरीदेखि म दिल गोपाल ओली भनेर चिन्ने नचिन्ने सबैलाई सम्झना। हर्क विवश खनाल पुरानो मान्छे एकदम प्यारो भाइ हर्कलाई पनि आज मैले कमेन्ट गर्दै गर्दा देखे। हर्क विवश खनाललाई पनि म धेरै सम्झना माया भन्न चाहन्छु। यो साथ र सपोर्टको लागि नमन पनि व्यक्त गर्न चाहन्छु। खुम खत्री तिम्रो मनको साथी यो नामबाट हामीलाई जाजरकोटको मान्छे अहिले कार्यक्रमलाई इण्डियाबाट सुन्दै हुनुहुन्छ, यहाँलाई पनि सम्झना छ। अब चाहिँ छुट्टिनुपर्छ, सबै सबैलाई नमन छ जो जहाँ जुन अवस्थामा रहेर भएर यो कार्यक्रम सुन्नुभयो अनि कार्यक्रमका सन्दर्भमा जानकारी गराउनुभयो, तपाईँ सबैलाई म आभार व्यक्त गर्दै एक्सट्रिम इनर्जी ड्रिङ्कद्वारा प्रायोजित इन्द्रणीको व्यवसायबाट पाइन तिम्रो हुन यो लालकुमार बरालको गीत हो। यो यहाँलाई छोड्दै आजको लागि बिदा हुन्छु। परिवर्तन सम्भव छ। Oh, oh, oh.

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: रेडियो अरुण टाइम चेक
3: It's 11 AM अहिले बिहानको 11 बज्यो लागेको छ चिसो पनि बढ़ेको छ भने अहिले भने घाम लागेको छ मौसमविदका अनुसार अब तत्काल ठूलो र लगातारको वर्षाको सम्भावना छैन तर मनसूनको अवधि बाँकी नै रहेकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखा अनुसार आज देशका हिमाल र पहाड़का थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ सुदूरपश्चिम प्रदेशको तराई का थोरै ठाउँ तथा कोशी मधेश बागमती र गण्डकी लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ मनाङको हिमलुङ हिमालको बेस क्याम्प नजिकै हिम पहिरोमा बेपत्ता भएकाहरूको खोजी जारी छ मनाङको नार्फू क्षेत्रको 7126 मिटर अग्लो हिमलुङ हिमालको बेस क्याम्प नजिकै आइतबार बिहान गएको हिम पहिरोमा पनि दुईजना पर्वतारोही गाइडको मृत्यु भएको छ भने 14 जना भान्सा टोलीका सदस्य अझै बेपत्ता छन् मृत्यु भएका दुईजनाको शव पोस्टमार्टमका लागि टिटिङ अस्पताल पठाइएको मनाङ प्रहरीले जनाएको छ हिमलुङ हिमाल आरोहणका लागि क्याम्प र शिविर निर्माण गर्न गाइड र किचन स्टाफ सहितको टोली बेस क्याम्पतर्फ गएको थियो नार्पा भूमिगाउँ उपाधि का प्रमुख प्रशासकीय अधिकृत मिलन सारूका अनुसार टोलीमा शुरूमा 27 जनाको टोली गएको र हिमपहिरोपछि 11 कामदार सकुशल फर्कन सफल भएका हुन् फर्किएकाहरू नार्पा भूमि गाउँपालिका 5 का रहेको भन्ने आएकाले उनीहरू 12 वटा कार्यालय मार्फत एकिन गर्ने काम भइरहेको जनाउँदै टेलिफोन नेटवर्क नभएका कारण खोज उद्धारमा ढिलाई भएको बताइएको छ सुरक्षा संयन्त्रले भने 16 जना गाइड पहिरोमा परेको सूचना दिएको छ घटना लगत्तै नेपाल राष्ट्रिय पर्वत गाइड संघले 8 जना दक्ष पर्वतारोही गाइड सम्मिलित विशेष खोज तथा उद्धार टोली परिचालन गरेको छ अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड तथा इमेजिन नेपालका संचालक मिंगा गेलजे शेर्पाको नेतृत्वमा पहिलो उद्धार टोलीमा पासाङ काजी शेर्पा आशिष गुरूङ र पेम्बा छिरिङ शेर्पा खटाइएको छ प्रभु हेलिकप्टर मार्फत तत्कालै दुर्घटनास्थल पुगेर टोलीले खोजी कार्य शुरू गरेको थियो कालीगण्डकी नदीमा पानीको भाव घटेपछि स्याङ्जा खोबेलटारी स्थित 144 MW क्षमताको कालीगण्डकी ए जल विद्युत आयोजनाले आजदेखि नै विद्युत उत्पादन पुनः शुरू गर्ने भएको छ कालीगण्डकी गाउँपालिका 5 बेलटारीमा रहेको आयोजनाले 4 दिनदेखि लगातार परेको वर्षाका कारण नदीमा पानीको भाव उच्च भए पनि विद्युत उत्पादन बन्द गरेको थियो कालीगण्डकी ए जल विद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलका अनुसार नदीमा पानीको भाव उच्च हुँदा जोखिम नहोस्

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: हरेक दिन साथी भनी आउँछरीको टाइम गाउँ शहर देश विदेश ठाउँछरीको टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
2: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू निशान योङहाङ मांगसिबुङ गाउँपालिका 3 इलाम
1: सुस्मिता नाछिरिङ सालपा सिलिछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत
2: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा हाल कतार
1: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
2: सपना सासंखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
1: हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
2: उत्तरात याखा कर्णपुर नगरपालिका 10 खरङ संखुवा सभा
1: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
2: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
1: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
2: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
1: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
2: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
1: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
2: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
1: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
2: मीडिया प्रेमी निमु शेर्पा पाँच रोपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
1: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
2: सुरज राई तुम्सा पोवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
1: किशोर कोइ राई केपिलासगढी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ
2: सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
1: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
2: शर्मिला राई खादबारी नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
1: अविरल घरती मगर चयन माथी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
2: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
1: प्रणीत याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
1: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
2: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
1: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
2: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हेलो हाई गुड मर्निङ अनि नमस्कार. कार्यक्रम रिक्वेस्ट टाइमको बर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोतामालाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधाजै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु. लेख बैसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर तपाईँले संसारै भरबाट केही साथ सुनिरहनु भएको छ. सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो र अलिफएम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट सुन्न सक्नुहुन्छ भने रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ. आशा गर्छु यो समय तपाई हामीसँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ. विशेष गरेर यो बसाईमा हामी तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं अनि विशेष त तपाईँको सम्झना सन्देशहरूसँगै तपाईँको रुचाएका गीत संगीतहरू तपाईँकै लागि सुनाउँछौं. कार्यक्रममा कसरी सहभागिता जनाउने भन्ने लागिरहेको हुनसक्छ कति साथीहरूलाई. कार्यक्रममा सहभागिता जनाउनको निम्ति रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 MHz भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ. जुन पेजमा हामीले प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ. तपाईँका ती मेसेजहरूलाई वाचन गर्छु अनि तपाईँका रोजाएका गीत संगीतहरू तपाईँको लागि सुनाउनेछु. तपाईँको तिर के छ खबर, कस्तो छ, के गर्दै हुनुहुन्छ? आज चाहिँ चैनपुरमा मजाले मौसम खुलेको छ, बिहानै बाद एकदमै मजाले घाम लागेको छ. यो घाम लागेको देख्दै गर्दा साँच्चै दशैं आएको आभास भएको छ. तपाईँको तिर के छ, कस्तो छ, ती कुराहरू पनि लेखी पठाउनुहोला यही आग्रह गर्दै अब पनि म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु. हजुर, आजको लागि हामीलाई पहिलो मेसेजको रूपमा मेसेज प्राप्त भएको छ आचल योजनको. उहाँले लेख्नुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते दिदी, इट्स मी आचल योजन फ्रम चैनपुर. यस प्रोग्राम मार्फत साथीहरू सम्झिनु पर्दा जस्ट फर यू एण्ड हस्बेन्ड प्रिन्स पाखरिन, भदैनी रेखा योजन, त्यसै गरेर ज्योत्ना योजन अनि त्यसै गरेर छोरी प्रतीक्षा पाखरिन, प्यारी दिविसा मगर अनि अस्मी सोताङ, अस्मिता लोहरूङ एआर, सम्झना रोमाङ्स, अभागी माया बम्जन अनि डियर सन्जिता लिम्बू, रञ्जना बाहिङ राई, बहिनी रञ्जना योन्जन, सम्झना योन्जन लगायत सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्दै गएन, नमस्ते बाई बाई भन्नुभएको छ. ओके, थ्याङ्क यू सो मच तपाईँलाई. अर्को साथी हुनुहुन्छ सानो कमला, उहाँले लेख्नुहुन्छ, हेलो क्युट सिस, गुड मर्निङ है, म सानो कमला चैनपुर भन्ज्याङबाट सुन्दैछु प्रोग्राम, मिस गर्नुपर्दा जस्ट फर यू एण्ड मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एण्ड अलिस्मा, भाइ दीपक सन्चेउरी, भाइ निमा शेर्पा, बुनु मनिषा पोया, त्यसै गरेर प्रवीण मगर अनि नाना सुनु सुनिता राई, बुनो सुनिता गुलुङ, नाना के जुना लिम्बू भनेर लेख्नु भएको छ. रोमन मकान तामाङ, सपना तामाङ, योनिसा तामाङ, सरु छेत्री अनि आशिष नयन बस्नेत, कृष्ण तामाङ, दाई पूर्वेली आकाश राई, दाई ढकाल धर्मराज, सचिन नेवाहाङ, वरूण चञ्चले, चामलिङ निर्मला, सुशीला विश्वकर्मा, राजविरही काइला, भाउजू प्रार्थना निरौला, भगवती निरौला, चन्द्रमाया तामाङ, रिमा थामी, चामलिङ निर्मला, सुनिम शेर्पा लगायत सम्पूर्णको लागि भन्दै लेख्नुहुन्छ. ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि. अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ हामीलाई मेसेज पठाउनु भएको छ सुनिता गुलुङले, लेख्नुहुन्छ, हेलो श्री शिवा, के छ खबर, सुन्दैछु प्रोग्राम फ्रम खाँदबारी, अनि मिस्यू हजुरलाई एण्ड माई फ्रेण्ड्स, लभ यू छोरा हेल्सन गुलुङ, बुनुहरू फुची यामकला गुलुङ अनि युनिका खालिङ भन्नुभएको छ, अनि गेटुल सन सासुमा जुनिता चामिङ राई, कृष्ण तामाङ, कल्पना तामाङ, त्यसै गरेर जीवन फाविन, प्यारीहरू अस्मी सोताङ, सुमिता लिम्बू, मुखिम याखा, सपना तामाङ मोक्तान, भावना मगर, सरू छेत्री, भाइहरू निमा शेर्पा, आशिष बराल, श्री आङबुहाङ लिम्बू, सुरज राई दुम्सा, दाईहरू पासङ्के शेर्पा, शिशिर चञ्चले, वरूण चञ्चले राई, लिम्बू विजय, त्यसै गरेर राजमिरही काइला, सुजन थापा, तरूणाली मगर, सुरज श्रेष्ठ, आकाश राई, नानाहरू सुनु सुनिता राई, युनिसा तामाङ, चन्द्रमाया तामाङ, रजिना घतानी, मिस्कल सेवाली कान्छा एण्ड अल माई फ्रेण्डलाई उसै माया सम्झना भन्दै बाई बाई भन्नुभएको छ. ओके, थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि. अर्को साथी हुनुहुन्छ
शमशेर चञ्चले लेख्नु भएको छ, नमस्कार रमानाना, म शिशिर चञ्चले पारी पाँच कवनबाट कार्यक्रम मार्फत म भन्दा अगाडि कमेन्ट गर्ने दुईजनालाई सम्झना गर्दै सम्झना भन्दै आजलाई यति नै, बाबाई, मिस यू अल एन्ड सी यू टुमारो भन्नुभएको छ। थ्याङ्क यू सो मच शिशिरजी मेसेजको लागि तपाईँलाई। अर्को साथी हुनुहुन्छ सन्ध्या लिम्बू, सन्ध्याजीले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। सञ्जिता ब्लोन तामाङले हेलो नमस्ते नमस्कार नाना, तेह्रथुमबाट सञ्जिता ब्लोन तामाङ हो, सम्झना सबैमा भनेर लेख्नु भएको छ। त्यसै गरेर फुच्ची यामकला कोलुङले हेलो क्युट सिस नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ होला नि, अनि माम खानु भयो कि नाइ भन्नुभएको छ। माम भइसक्यो। इट्स मी फुच्ची यामकला कोलुङ फ्रम बाला हालखानबारी, सुन्दैछु प्रोग्राम सबैमा उस्तै माया सम्झना भन्ने गए है त, ओके टाटा बाई बाई भन्नुभएको छ। अनि धर्मराजीले नमस्ते रमा सिस्टर, म दुबईबाट कार्यक्रम सुन्दैछु, आज मलाई रामजी खान र टिका फोनको एउटै कसम खाऊ है निर्माया बिलको गीत बजाइदिनुहोस् न है भन्नुभएको छ। अनि यस कार्यक्रम मार्फत सम्झनु पर्दा मलाई चिन्नु हुने सम्पूर्ण आफन्तजन साथीभाइहरूलाई मिठो सम्झना गर्दै सुनाउन चाहन्छु भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ सरिता सन्चेउरी, सरिताजीले मिस यू अल भन्दै सबैलाई सम्झिनुभयो। कामना राई हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्कार दिदी, के छ खबर, हजुरको प्रोग्राम सुन्दैछ धनकुटाबाट। कामना राई हो, आज मलाई बेहुली मुभीबाट दिलमा ठाउँ छ भन्ने गीत बजाइदिनु ल भन्नुभएको छ। अनि यो गीत सुनाउनु पर्दा मेरो सम्पूर्ण साथीहरूलाई र प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णलाई बस्ने गीत सुनेर इन्जोय गर्नुहोला भन्दै बाई बाई भन्नुभएको छ। ओके, धेरै धेरै धन्यवाद तपाईँलाई। निशान योङहाङले प्लिज प्ले द सङ रमाशिष भन्नुभएको छ। अनि कमिङ सङ डेडिकेट गोस टू कमला वनिम लिम्बू, अनि सुस्मिता फागो, त्यसै गरेर जुनिता चामलिङ, रमिला राई, भावना चामलिङ, जुन दिवानी टिगेला, अनि पूजा योङहाङ, चामलिङ पूजा राणा, त्यसै गरेर अमृत कुरुङबाङ, कल्पना श्रेष्ठ, बान्तबा जेनु, सिम्पल सरिना, कमला मुखिया, मुना मुखिया, मनिषा बान्तबा मनु, एन्ड मिस यू अल, इट्स मी निशान योङहाङ, सयपत्री मीडिया ग्रुप प्रभास, नेपाल, इलाम मांगसेबोङ भनेर लेख्नु भएको छ। ओके, निशान्तजीलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि। त्यसै गरेर अर्को साथी सरु छेत्री हुनुहुन्छ, सरुजीले हेलो नमस्ते हजुर, इट्स मी सरस्वता पोखरेल फ्रम बुटवल, शुभ दिन आशिष नाइन बस्ने तजत मगर, सम्धी ढकाल धर्मराज, सम्धिनी अस्मी सोताङ, जीवन थाविन, दार्जीलिङ लक्ष्मी छेत्री भन्नुभएको छ, रोमन मुक्तान तामाङ, मायलो दिन्सा राई, अनि दिदी भूमिका राई, वरुण चञ्चली राई, कृष्ण तामाङ, लिम्बु विजय, सुमिता लिम्बुखी म्याखा, सुरज राई तुम्छा, सोनिम शेर्पा, राजविरही काइला, सानो कमला, सुनिता कोलुङ, अमिना सुनवार, प्रीति थामी, सपना खड्का, बुबीश्री मगर, सानुमाया शेर्पा, आकाश राई, शान्ति विष्टी, एन्ड नेम छुटेको अल फ्रेन्ड्सलाई शुभ दिन भन्दै बाई बाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि सरस्वताजी। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँका रोजाइका गीत संगीतहरू तपाईँको लागि हामीले सुनाउँदै आइरहेका छौं। तसर्थ अब पनि कार्यक्रममा पहिलो सांगीतिक श्रेय स्वरूप साथीले रोजाइमा पार्नु भएको यो निकै नै मिठो गीत राख्न चाहन्छु। यो गीतलाई साथीले रोजाइमा पार्नु भएको छ, निशान योङहाङले रोजाइमा पार्नु भएको गीत हो। तसर्थ यो गीत तपाईँको निम्ति राख्छु। यो गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू भाषण गर्नका निम्ति फर्केर आउने नै छु।

हजुर कान्ता फेर सुनिदेऊ बहिनी रीति छेती बिग्रेर गाइसक्यो यो निकै नै मिठो गीत तपाईँको निम्ति मैले प्रस्तुत गरे कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ लेख बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ अनि तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु र तपाईँका रोजाइका गीत संगीतहरू तपाईँलाई नै सुनाइरहेकी छु फेरि पनि म ढिला नगरिकन बाँकी साथीहरूका सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु त्योभन्दा अगाडि कति साथी नयाँ हुनुहुन्छ जसले चाहिँ कार्यक्रमलाई आज पहिलो पटक सुन्ने अवसर पाइरहनु भएको होला अनि कार्यक्रममा कसरी सहभागिता जनाउने भन्ने थाहा छैन भने तपाईँको निम्ति थोरै जानकारी गराउन चाहन्छु कार्यक्रममा सहभागिता जनाउनको लागि रेडियोको अफिसियल फेसबुक पेज नेपालीबाट रहेको छ तपाईँले सर्च गर्न सक्नुहुन्छ रेडियो अरुण 97.6 MHz भनेर सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ जुन पेजमा चाहिँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टेटस पोस्ट गर्ने गरेका छौं सही स्टेटसको कमेन्ट बक्सबाट फटाफट मेसेज पठाउँदै सहभागिता जनाउन सक्नुहुन्छ भन्दै अब बाँकी साथीहरूको सन्देशतर्फ लाग्न चाहे यति बेला हामीलाई मेसेज पठाउनु भएको छ सिम्पल सरिनाले लेख्नुहुन्छ हेलो हाई नमस्ते के छ खबर म मोरङ कानी पोखरीबाट सिम्पल सरिना गुरुङ हो ह्याप्पी बर्थडे टु यु दाई माधव ढुङ्गेल अनि तिलक साम्पाङ राई सपना योङहाङ त्यसै गरेर शुभयात्रा राज घले मगर सन्देश चामलिङ राई एण्ड गुड डे अल भन्नुभएको छ ओके सरिनाजीलाई पनि धेरै धेरै धन्यवाद छ तीर्थ राई हुनुहुन्छ नमस्ते रमानाना धरानबाट तीर्थ राई हो कार्यक्रम मार्फत बस्ने गीत डेडिकेट गर्नुपर्दा सरसुरज राई तुम्सा अनि अनु शेर्पा त्यसै गरेर सानो माया शेर्पा मीडिया प्रेमी निमु शेर्पा मीडिया प्रेमी राई अनिसा त्यसै गरेर रञ्जना बाहिङ राई दाई दिपु ओके दाई दिबु राई दिबु छा सनिसा भनेर लेख्नु भएको छ सुस्मिता नाचरिङ कल्पना साम्पाङ सपना तामाङ मोक्तान चन्द्रमाया तामाङ भूमिका राई रञ्जित राई योगिनी मिहाङ लिम्बु सोनिम लामा शेर्पा भन्नुभएको छ राई सफलायुष अनि राज घले मगर लगायत नाम सिटीको सम्पूर्ण साथीहरूको लागि भन्नुहुन्छ ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ अनि अर्को साथी हुनुहुन्छ अस्मि सोताङ अस्मिजीले ह्याप्पी बर्थडे टु यु ब्रदर माधव जुङ्गेल एण्ड मिस यु अल भन्नुहुन्छ सन्जिता लिम्बुले हेलो सेवा र सिस म सन्जिता लिम्बु चैनपुर पोखरीबाट हो सबैमा मिठो माया सम्झना है भन्नुभएको छ ओके तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ सन्जिताजी अर्को मित्र हुनुहुन्छ मुना परियार मुनाजीले हेलो गुड मर्निङ नमस्ते मी मुना परियार फ्रम पाँच खपनबाट हो आज लेख्नुहुन्छ आज जन्मदिन मनाउनु हुने मीडिया प्रेमी दादा माधव ढुङ्गेललाई ह्याप्पी बर्थडे दादा भन्दै बाई बाई ह्याभ अ वन्डरफुल डे भन्नुभएको छ ओके धेरै धेरै धन्यवाद तपाईँलाई शान्ति बिसीले मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ तिम्रो साथी फेसबुक आइडी भएको मित्रले हेलो दिदी नमस्ते के छ खबर खाना खानु भयो कि नाइ भन्नुभएको छ खबर ठिक छ खाना पनि भइसक्यो म पनि सुन्दैछु सङ्खुवा सभाबाट आज मलाई खेम सेन्चुरीको तल्लो बाटो भन्ने लोक भाका बजाइदिनुहोस् है भन्नुभएको छ साथीहरू सम्झिनु पर्दा फर्स्टमा त तपाईँ हजुरलाई मिस्यु अनि मलाई चिन्ने नचिन्ने सबैलाई भन्नुभएको छ ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ मनको साथी जीवन कार्कीले नमस्कार भन्नुभएको छ ओके अर्को साथी हुनुहुन्छ एल्सना कुलुङ राईले हेलो क्युट नाना सेवा सुन्दैछ प्रोग्राम मि एल्सना कुलुङ राई भोजपुरबाट मिस्यु सम्झु याखा सलिमा नासरिङ सुनिता राई नखोक बान्तवा मीडिया प्रेमी निमु शेर्पा रिमा थामी दिलदुखी रिया सम्झना रुम्बाङसा जीवन भावेन अन्जान थुलुङ एस रावत शरण आलेमगर पवित्र बोमजन तामाङ अनि रोनिसा राई निरुता चामलिङ राई सन्तोष काफले पवित्र राई रञ्जित राई एण्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ स्वर्णिम राईले पनि मिस्यु अल भन्नुहुन्छ सुजता राई हुनुहुन्छ सुजताजीले मिस यु अल भन्नुभएको छ ओके थ्याङ्क यू सो मच तपाईँलाई बाँकी जिन्दगी फेसबुक आइडी भएको साथीले हेलो रमा नाना सेवा के हजुर अनि के छ खबर आज पनि आए है केही दिनको अन्तराल पछि घर माङतेवा हाल धरानबाट किराती अर्पण कुलुङ हो अनि संघले गरिदिनु न ल भन्नुभएको छ बर्थडे संघ भन्नुभएको छ अनि साथीहरू फर्स्टमा त एफएम परिवारलाई मिठो माया सम्झना अनि आजको दिनमा जन्मदिन परेको छ मोटु राइनी सुदीक छ्यालाई जन्मदिनको शुभकामना साथै लभ यु मिस यु भन्छु भन्नुभएको छ अनि केही साथीहरू छोरी अम्बिका कुलुङ त्यसै गरेर सुरज राई तुम्सा मिडिया प्रेमी राई अनिसा दिल्सा राई लिम्बु विजय एलिसा राई एन्टल लगायत अल फ्रेन्ड्सलाई भन्दै छुट्टिन्छु ओके बाई भन्नुभएको छ ओके तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि
कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँको रुचाएका गीत संगीतहरू मैले तपाईँको लागि सुनाइरहेकी छु। अब मैले कार्यक्रममा अर्को मिठो गीत सुनाउने बेला भइसकेको छ। साथीले रुचाइमा पार्नुभएको गीत हो रामजी खान र टिका फोनको आवाज रहेको गीत हो एउटै कसम खाउ है निर्माया। बोलको गीत रहेको छ, तपाईँको निम्ति राख्छु। यो गीत पश्चात छोटो विश्राम लिनेछु। विश्राम पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देश वाचन गर्नका निम्ति फर्केर आउने

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 98-15-38-77-75।
6: लाउरेहरू हातमा के पो बोकेर लाग्यो हो गुटुङ टुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
7: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीँबाट जाने,
6: लाखै सल्लाह दिएर के पाक त बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
9: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
10: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनदार गरगहना कहाँ बनाएछन्,
11: के को खास खास कुछ चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
10: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनदार रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
11: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
12: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
12: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ शङ्खुवासभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

राइट, वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेख बेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुनिरहनु भएको छ। रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुन्दै हुनुहुन्छ। अनि तपाईँले हामीलाई विशेष गरी चाहिँ अझ सजिलोको लागि मोबाइल एप्लिकेशनहरूबाट पनि सुन्न सक्नुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो अनि फेम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट हामीलाई सुनिरहनु भएको छ। अनि विशेष गरी तपाईँ जो चाहिँ हाम्रो चाहिँ अफिसियल वेबसाइटबाट सुन्न चाहनुहुन्छ भने www.radioarun.com.np लगइन गर्नुभयो तपाईँले गुगलमा गएर भने त्यहाँ मजाले हाम्रो वेबसाइट खुल्नेछ र वेबसाइटबाट मजाले सुन्न सक्नुहुन्छ। आशा गर्छु तपाईँ यो समय हामी सँगै हुनुहुन्छ। तपाईँका सम्झना सन्देशहरू प्राप्त छन्, धेरै साथीहरूले आफ्ना सन्देशहरू पठाइरहनु भएको छ। सो ढिला नगरिकन म अब बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ रामलाल सुमनले। नमस्ते हजुर, मलेसियाको पेनाङबाट म रामलाल सुमन हो। कार्यक्रम मार्फत मिस गर्नुपर्दा साथीहरू अक्षरा दाहाल भट्टराई, जमीनदार बाउको इमान्दार छोरो राई अनिता, पवित्र राई, मीडिया प्रेमी निर्मला वनिम, मनिषा कार्की, कुर्बान हवारी सर अनि घायल अभिमान सुनवार, त्यसै गरेर मनिषा छेत्री, सिम्पल सरिना, बुद्ध बज्राचार्य, मीडिया प्रेमी सुनवार सम्झना, फुची संस्कृति लामा, अञ्जिता मल्ल ठकुरी छेत्री, पवन श्रेष्ठ, सरस्वती खत्री, त्यसै गरेर कुमार पूर्वेली कान्छा, टिकाराम सुनवार, राज घले मगर, युक्त प्रसाद श्रेष्ठ एण्ड माया राई एण्ड अल माइ फ्रेन्ड्सको लागि भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ तिम्रो दिल फेसबुक गाइडी भएको मित्रले लेख्नु भएको छ। नमस्कार, म दिलपाली शर्मिला भोजपुरबाट हो। कल्पना साम्पाङ, नाना अञ्जन यात्री प्यारी साम्पाङ अनि डल्ली सुब्बा सानी, नानु निलम सुब्बा, त्यसै गरेर सीता राई अनि निर्मला बान्तवा, सविता वालिङ राई भन्नुभएको छ। अनि सुनिल निर्दोषी पारघरी भनेर लेख्नुभयो। मनिका राई, राई छाराहाङमा सपना राई, त्यसै गरेर लेख्नुभएको छ छिवात पाङको छोरी पूर्णिमा राई लगायत सम्पूर्ण साथीहरूमा सम्झना माया भन्दै सम्पूर्णलाई बाई बाई भन्नुभएको छ। ओके, शर्मिलाजीलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ सन्तोष काफले। सन्तोषजीले लेख्नुहुन्छ, हेलो क्युट दिदी, नमस्ते, म सन्तोष काफले। म ड्युटीमा बिजी भएको कारणले कसैको नाम लिन सकिन, मिस यु अल, कसैलाई पनि बिर्सेको छैन, मुटुभरिको माया छ है भन्नुभयो। ओके सन्तोषजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ। दिल्सा राईले, हेलो सेवा, म दिल्सा इलामबाट हो। अब बस्ने गीत मार्फत आत्मीय साथीहरू सम्झनु पर्दा डियर मित्रले कान्छी मनकी कान्छी फुलमाया राई, मुटु अलिसा लिम्बु, प्यारी मान्छे अस्मी सोताङ, माइलो अनुसा माङफाङ, त्यसै गरेर प्यारी नाना जुनिता चामलिङ राई, आदरणीय दादा शिष नयन बस्नेत, दादा जीवन फाविन, दादा कृष्ण तामाङ, त्यसै गरेर प्यारीहरू योनिसा तामाङ, रेनी सामसोन, रिमा थामी, अनु शेर्पा, हर्पलको साथी समीक्षा रिठी सुमिता निमुखिम याखा भन्नुभएको छ, सपना तामाङ मोक्तान, माया सर छेत्री, कोपासी शिवचन्दले, अनि निष्फल सेवाली कान्छा, राजविरही काइला, फुच्ची यामकला कोलोङ, त्यसै गरेर राईनी राजकला, दुखी कल्पना राई, अञ्जना राई अनि जिना जनम राई अनि नानु करूणा, त्यसै गरेर लिम्बु विजय, किराती अर्पण राई, हिमाल चामलिङ राई एण्ड अल माई फ्रेन्ड्सलाई मिस यु बाई बाई भन्नुभएको छ। ओके, धेरै धेरै धन्यवाद छ दिलसाजीलाई मेसेजको लागि। हजुर, त्यसै गरेर अर्को साथी हुनुहुन्छ सुस्मिता नाछिरिङ। सुस्मिताजीले लेख्नु भएको छ, हाई सेवा नाना, सुस्मिता नाछिरिङ भोजपुर गर्वै हाल कोविडबाट हो। मिस गर्नुपर्दा नाना दुर्गा गुरूङ, सानु सरगम राई, अस्मी सोताङ, सानुमाया शेर्पा, अनु शेर्पा, त्यसै गरेर ईश्वरी मेवाहाङ राई, पुष्पाञ्जली राई, सुरज राई तुम्सा, लिम्बु विजय, राजविरही काइला, तीर्थ राई, सन्देश कुलुङ अनि सुरज श्रेष्ठ, अनमोल छेत्री राई सफल आयो, सुजन थापा अनि सन्तोष साफले, कृष्ण तामाङ हरफलको साथी समीक्षा, सचिन नेवाहाङ राई, योगिनी हाङ लिम्बु, रंजित राई एण्ड मिसुअल मार्फेन्स भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। नवीन देवानले मिसुअल भन्नुभएको छ भने विक्रम शंकरले हेलो गुड मर्निङ, नमस्ते, म विक्रम शंकर मादी गर्वै हाल खानबारीबाट सुन्दैछु है मजाले, मिसुअल भन्नुभएको छ। हस, थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी हुनुहुन्छ हजारमान राई। हजारमानजीले ह्याप्पी बर्थडे टु यु माधव ढुङ्गेल दाजुलाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अनि त्यसै गरेर अर्को
साथी हुनुहुन्छ कर्णप्रिय केसी संगीत, उहाँले लेख्नु भएको छ लौही दर्शन नमस्ते, हजुरहरूको खबर के छ, सन्चै हुनुहुन्छ भन्नुभयो। एकदमै सन्चै छौ, म चाहिँ यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घरदाङ तुलसीपुर कार्यक्रम मार्फत सबैलाई सम्झेको छु, कार्यक्रम सुन्दैछु अनि यस कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भनेर लेख्नु भएको छ। हर्पलको साथी समीक्षाले मिस यू अल भन्नुभएको छ। नानु प्रीतिले पनि हाई हेलो गुड मर्निङ हजुर, म धनकुटाबाट नानु प्रीति लिम्बु हो, मिस यू अल माई फ्रेन्ड्स भनेर लेख्नुहुन्छ। त्यसै गरेर अर्को मित्र हुनुहुन्छ सुस्मिता याखा, सुस्मिताजीले मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। ओके, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ, विशेष त तपाईँकै रोजाईका गीत संगीतहरू तपाईँलाई सुनाउने गर्छौ अनि तपाईँका रोजाईका गीत संगीत सँगै तपाईँका सम्झना सन्देशहरूलाई त मैले वाचन गरि नै रहेकी छु। अबको 12 बजेसम्म तपाईँसँग रहनेछु। धेरै साथीहरूले विशेष चाहिँ आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ, तपाईँका ती सम्झना सन्देशहरूलाई मैले बोलिरहेकी छु भन्दै अब पनि कार्यक्रममा तपाईँको लागि साथीले रोजाईमा पार्नु भएको अर्को सुमधुर गीत राख्ने बेला भइसकेको छ। तसर्थ यो समयमा तिम्रो साथी श्रेष्ठ गाइडी भएको साथीले यो गीतलाई रोजाईमा पार्नु भएको छ। किम सेन्चुरी र शान्तिश्री परियारको आवाज सरेको गीत हो, तल्लो बाटो बलको गीत रहेको छ, सुन्दै रहनुहोस्।

हजुर, सोचिँदै रहिनछ पर्दैछ, चाहे चाहिँ रहिनछ पर्दैछ। यो निकै नै मिठो गीत तपाईँको निम्ति कार्यक्रममा प्रस्तुत गरे खेल सेन्चुरी अनि शान्ति श्री परियारको आवाज रहेको गीत हो। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। अब भने कार्यक्रमको आखिरी खण्डमा आइसकेकी छु, समयले पनि नेटो काट्नै लागिसकेको छ, तर पनि अझै कार्यक्रमको अन्त्यमा केही साथीहरूका सम्झना सन्देशहरूलाई बोल्न चाहन्छु, किनभने केही साथीहरूका सन्देशहरू अझै पनि बाँकी रहेका छन्। यति बेला हामीलाई मेसेज पठाउने साथी हुनुहुन्छ रञ्जना बाहिङ राईले मिस यु अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। अनिता नखोकले हेलो सिज नमस्ते, के छ नि खबर, आरामै हुनुहुन्छ, म भोजपुरबाट अनिता नखोक हो। अनि साथीहरू सम्झिनु पर्दा मेरो घर परिवारमा एण्ड साथीहरू अमृता नखोक राई, सुनिता राई नखोक, योगेन्द्र राई, मातृका बस्नेत अनि बालकृष्ण नखोक राई, सुरज राई तुम्सा, एमपी विवश लिम्बू, त्यसै गरेर सरनाले मगर, रोनिसा राई, निरु लामा, अन्जान थोलुङ, अस्मिता राई नखोक अनि अम्बिका मगर, त्यसै गरेर राजेन्द्र नखोक राई अनि त्यसै गरेर आशिष देवन अनि सविता चामलिङ, त्यसै गरेर बुद्धि कला राई लगायत नाम छुटेको सम्पूर्ण साथीहरूलाई सम्झिँदै हेभ अ नाइस डे अल बाई बाई भन्नुभएको छ। ओके, धेरै धेरै धन्यवाद तपाईँलाई। पोया साङमु एसपी लिम्बूले पनि सबैलाई सम्झिनुभयो, राई राई राई, फेसबुक आइडी भएको साथीले पनि सबैलाई सम्झना गर्नुभएको छ। मिलन घायल मुटुली मर्निङ सिस्टर अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। यशोधन राईले हाई गुड मर्निङ फ्रम सिलिचङ मिस यु अल भन्नुभएको छ भने सम्झना रुमाङसाले गेट विल्सन आपा शोभायात्रा भाइ र आमा कार्य सफलताको शुभकामना, मनोज टी मगर, दिल रुमाङसा अनि पुसाई उज्जवल राई भनेर लेख्नुभयो। अर्को साथी हुनुहुन्छ मेनुका लिम्बु तामाङले मिस यु अल भन्नुभएको छ। गणेश सुरालीले हेलो नाइस मर्निङ झोले सिज इट्स मी गणेशराली मगर, यात्रा यता काठमाडौँको कपनदेखि हो भन्नुभएको छ। सङ फोटो फिल्ममा दसैँ तिहार सोनी मिस यु अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको रहेछ। ओके, थ्याङ्क यू सो मच, तपाईँलाई धेरै धेरै धन्यवाद छ गणेशजी मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ हामीलाई अञ्जना शङ्कर कोइरालाले पनि मिस यु अल भन्ने मेसेज पठाउनु भएको छ। त्यसै गरेर विनिता दाहाल सुवेदी हुनुहुन्छ, विनिताजीले लेख्नुहुन्छ हेलो दी के छ खबर, विनिता दाहाल धनकुटाबाट हो, आज मलाई तिमी कसको हुने होला, मनी कसको हुने होला, अन्जु पन्तको गीत बजाइदिनुहोस् है भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ विनिताजी। त्यसै गरेर अर्को साथी मनकुमारी कान्छी कुलुङ हुनुहुन्छ, गुड मर्निङ सङ्घुवा सभाबाट, मनकुमारी कान्छी कुलुङ हो, मिस यु अल भन्नुभएको छ। रमिला दर्नालले पनि मिस यु अल भन्दै सबै साथीहरूलाई सम्झना गर्नुभएको छ, तपाईँलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रमबाट मैले पनि बिदा माग्ने बेला भइसकेको छ, किनभने आजको कार्यक्रमको लागि भनेर छुट्याइएको निर्धारित समयले पनि नेटो काट्नै लागिसक्यो। र यो कार्यक्रममा जति पनि सम्झना सन्देशहरू प्राप्त भए, अहिलेसम्म प्राप्त भएका सम्झना सन्देशहरूलाई मैले बोलिसकेकी छु, तसर्थ अब मैले कार्यक्रमलाई त्यहीतिर बिट मार्नुपर्छ। यतिन्जेलसम्म सुनेर साथ दिने तपाईँलाई विशेष विशेष धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु नै तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा तपाईँको लागि साथीले रोजाइमा पार्नुभएको फोटो फिल्ममा बोलको गीत रहेको छ। यो गीत तपाईँकै निम्ति सुन्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त, नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 2:00 PM
3: अहिले मध्याह्नको 12 बज्यो
4: पछि भारत र पाकिस्तान एसियाली खेलकुद क्रिकेटको सेमी फाइनलमा नेपाल खबरमा अब पूरा खबर अविरल वर्षापछि स्थानीय घट्टे खोलामा आएको लेदो सहितको ढुङ्गा गिटी र बालुवा थुप्रिएपछि तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीमा पानीको बहाव क्रमशः खोल्न थालेको छ। नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले मनाङको मनस्याङ्दी नदीको पानीको बहाव क्रमशः खुल्दै गएको जानकारी दिनुभयो। नदी थुनिएको क्षेत्रमा सड़क सम्पर्क विच्छेद रहेकाले स्काबेटर लगेर पानीको बहावलाई थप सहज बनाउने विषयमा छलफल भइरहेको उहाँको भनाई छ। बाढ़ीका कारण लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा समेत क्षति पुगेको थियो। प्रमुख जिल्ला अधिकारी खनालले मनस्याङ्दी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अझै पनि सतर्क रहन भने आग्रह गर्नुभएको छ। यता लमजुङमा तत्काल बाढ़ीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले अहिले नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। उहाँका अनुसार केही दिन अघि नदीमा पानीको बहाव असार साउनमा आएको बाढ़ी भएरको तुलनामा दोब्बर जस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै गएको छ। कालीगण्डकी नदीमा पानीको बहाव घट्दै गएपछि स्याङ्जाको बेलतारीमा कालीगण्डकी ए जलविद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन फेरि सञ्चालन गर्ने तयारी गरेको छ। चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढ़ेपछि जोखिम हुन नदिन आयोजनाबाट विद्युत उत्पादन बन्द गरिएको थियो। अहिले नदीको जलस्तर घट्दै गएपछि आयोजनाले बाढ़ीपछिको अवस्थाको निरीक्षण गरी उत्पादन फेरि सञ्चालन गर्न लागेको छ। कालीगण्डकी ए जलविद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलका अनुसार प्राविधिक टोलीले बाढ़ीपछिको अवस्थाबारे निरीक्षण गरिसकेको छ। उहाँका अनुसार कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढ़ेपछि जोखिम हुन नदिन उत्पादन बन्द गरिएको थियो। बाढ़ीका बेला मिर्मीमा रहेको आयोजनाको बाँधका सबै ढोका खोल्दै पानी नदीमा फालिएको हो। कालीगण्डकी ए जलविद्युत आयोजनाबाट 144 MW विद्युत उत्पादन हुँदै आएको छ। आज एकै दिन सुन तोलामा 5,000 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको 2,94,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 700 रूपियाँले बढ़ेर 2,59,300 रूपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाव पनि तोलामा 145 रूपियाँले घटेर 4,510 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,655 रूपियाँ थियो। अर्थमन्त्री डाक्टर सोनी वाग्ले र एसियाली पूर्वाधार लगानी बैंकी अध्यक्ष जौ जीआई बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंकी अध्यक्ष जीआईलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा एआईआईबीका अध्यक्ष जीआईले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण नेपालले भोग्नु परेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। उहाँले विपदपछिको पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्राकृतिक विपत्तिका बीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश, आर्थिक गणना लगत प्रशोधन प्रक्रिया शुरू लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-3590, 98578-3184। तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने र नेपाल एजुकेशन अवार्ड जाप

0: र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने

सञ्चालनमा ल्याएको बोट प्रति घण्टा 105 किलोमिटर गतिमा सञ्चालन हुन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत संशोधन प्रक्रिया धमाधम अघि बढ़ाएको छ। गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले प्रविष्ट गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अंकलाई सच्याएर गुणस्तर सुनिश्चित गर्ने जानकारी दिनुभयो। लगत संशोधन प्रक्रियालाई अत्यन्त महत्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइएको छ। संकलन गरिएको तथ्याङ्कलाई सही परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ। अब विदेशको खबर। बेलायतको ग्लस्टर शहरमा रहेको अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको आरएफएफएफ फियरफोर्ड हवाई अखाड़ातर्फ जाँदै गरेका पाँच जनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकामाथि विस्फोटक पदार्थ सम्बन्धी अपराध र आतंकवादी कार्यको तयारी रहेको आशंकामा अनुसन्धान अगाडि बढ़ाएको बीबीसीले जनाएको छ। हिजो स्थानीय समयअनुसार पाउने 1 बजेतिर प्रहरीले ठूलो घटनाको घोषणा गर्दै हवाई अखड़ा नजिकका बेलफर्ड गाउँ वरपरका दर्जनौ घर खाली गराएको थियो। पक्राउ परेकाहरूलाई शुरूमा विस्फोटक पदार्थ सम्बन्धी अपराधको आशंकामा नियन्त्रणमा लियो, पछि उनीहरूलाई आतंकवादी कार्यको तयारी गरेको आशंकामा फेरि पक्राउ गरेर त्यहाँको प्रहरी पक्राउ गरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान सिधै सेमी फाइनलमा पुगेका छन्। प्रतियोगितामा आजको पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङसँग र दोस्रो क्वार्टर फाइनलमा भारतले अफगानिस्तानसँग खेल्ने तालिका थियो, तर वर्षाका कारण टस समेत हुन नसकेपछि भारत र पाकिस्तान आईसीसी वरियताका आधारमा अन्तिम चारमा पुगेका हुन्। यसैबीच भोलि बिहान पाउने 6 बजे हुने नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनलमा पनि वर्षाको सम्भावना छ। यो खेल पनि वर्षाका कारण रद्द भएमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। यस्तै चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बंगलादेश र मलेसिया खेल्दैछन्। प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानलाई हराएर सम विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। थुनिएको मर्स्याङ्गदी नदी क्रमशः खुल्दै लमजुङमा बाढ़ीको जोखिम नरहेको प्रशासनको भनाई। बाढ़ीले बन्द भएको कालीगण्डकी एबाट विद्युत उत्पादन शुरू गर्ने तयारी। प्राविधिक टोलीद्वारा आयोजनाको निरीक्षण। सुनको भाव आज एकै दिन 5,000 रूपियाँले घट्यो। तोलाको 2,94,300 रूपियाँमा कारोबार। बेलायतमा रहेको अमेरिकी हवाई अखाड़ा नजिक 5 जना पक्राउ। आतंकवादी गतिविधिको आशंका। र वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान एसियाली खेलकुद क्रिकेटको सेमी फाइनलमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
3: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
2: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
3: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
2: सरसोता पोखरेल सैनामैना नगरपालिका 6 बुटवल,
3: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
3: सूरज राई तुम्छा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
2: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
3: अनिस टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
3: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
2: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
3: साइली सुनिया कोलम मकालु गाउँपालिका 6 शङ्खुवासभा,
2: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
3: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवासभा,
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
3: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवा सभा फिलहाल साउदी अरब,
2: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवा सभा,
3: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवा सभा हाल कतार,
2: सुनिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
3: दिलसा राई देउमाई नगरपालिका 1 इलाम,
2: र ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा सभा।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन। कार्यक्रम लोक चौतारीको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण लोक पारखी मनहरूलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधाझै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेख बिर्सीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट एकैसाथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनबाट सुन्दै हुनुहुन्छ भने विशेष गरी तपाईँले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने फेसबुक पेजबाट रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर न्यानो साथ दिइरहनु भएको छ। अनि यो कार्यक्रम आउने गर्दछ, हप्ताको 6 दिन तपाईँसँग हामी जोडिने गर्छौं फरक बार अनि फरक बसाएको साथमा। आइतबारदेखि शुक्रबारसम्म हामी तपाईँसँग रहन्छौ, विशेष गरी आज भने तपाईँसँग सोमबारी बसाएमा छु। आज के गर्छौं भन्दाखेरि आज हामी तपाईँका आवाजबाट लोकभाकाहरू सुन्छौं। तपाईँलाई इच्छा लागे अनुसार तपाईँलाई मनपर्ने जुनसुकै भाका तपाईँले गुनगुनाएर सुनाउन सक्नुहुन्छ, जसको लागि तपाईँले फोन गर्नुपर्छ। हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 40 68 68 23 नम्बर तपाईँको लागि खुल्ला भइसकेको छ। सुनिरहनु भएको छ भने फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। अनि विशेष गरी कार्यक्रम लोक चौतारीलाई मीडिया प्रेमी लोकपाराकी साथीहरूले प्रायोजन गरेर हामीसँग कार्यमा जोडिनु भएको छ, तसर्थ उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र सँगै तपाईँको लागि केही सुमधुर लोक भाकाहरू पनि सुनाउनेछु, ती भाकाहरूबाट पनि भरपूर मात्रामा मनोरञ्जन मिलाउनेछु। सँगै फेसबुक लाइभबाट सुनिरहनुहुने साथीहरूले लाइभको कमेन्ट बक्सबाट सहभागिता जनाउन सक्नुहुन्छ। कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कसरी कसरी सुन्दै हुनुहुन्छ, तपाईँका ती कमेन्टहरूलाई पनि व्यवसायमा हामी स्थान दिने नै छौं। 98 40 68 68 23 नम्बर खुल्ला भइसकेको छ भन्दै कार्यक्रमको आरम्भमा एउटा मिठो भाका राख्न चाहन्छु। यो भाका पश्चात म तपाईँसँग भलाकुसारी गर्नको निम्ति फर्केर आउनेछु। 98 40 68 68 23 नम्बर तपाईँको लागि खुल्ला छ। अहिले पनि यो सुमधुर भाका तपाईँको निम्ति राख्छु, कार्यक्रममा सुन्दै रहनुहोस्। 98 40 68 68 23 नम्बर तपाईँको लागि खुल्ला छ, फोन पनि डायल गरिरहनुहोस्। अहिले पनि कार्यक्रमको आरम्भमा यो मिठो भाका

0: हजुर, यो निकै नै सुमधुर भाका बसाई तपाईँलाई स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ र कार्यक्रमको शुरूआतमा तपाईँको निम्ति रामजी खाँड अनि श्रीजी अधिकारीको आवाजमा रहेको प्यार प्यार बोलको गीत तपाईँको लागि राखे। यो भाकासँगै कार्यक्रम लोक चौतारीको आरम्भ गरिसके अब भने तपाईँसँग नै जोडिन्छु, तपाईँसँग नै भाका सारी गर्छु। 9840 68 68 23 नम्बर तपाईँको लागि खुल्ला छ, कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कसरी कसरी सुन्दै हुनुहुन्छ फोन गर्नुहोस्। तपाईँसँग भलाकुसारी गर्छौ अनि तपाईँका आवाजबाट समुद्र भाकाहरू सुन्छौ अनि सँगै तपाईँलाई मिठा भाकाहरू पनि सुनाउँछौ र सामाजिक सञ्जाल फेसबुक लाइभमा छौ। लाइभको कमेन्ट बक्सबाट प्राप्त कमेन्टहरूलाई पनि व्यवसायमा स्थान दिने नै छ। यति बेला हामीलाई धेरै साथीहरूले फेसबुक लाइभबाट सुनेर साथ दिइरहनु भएको छ। लाइभको कमेन्ट बक्सबाट सहभागिता जनाउनु भएको छ मिलन घायल मुटु, उहाँले लेख्नुहुन्छ गुड इभिनिङ सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भनेर लेख्नु भएको छ। त्यसै गरेर कृष्ण सुनवार अफिसियल पेज भएको साथी हुनुहुन्छ, उहाँले लेख्नुहुन्छ हेलो दिदी नमस्कार, सन्चै त होला नि हजुरहरूको हजुरको ज्यानलाई भन्नुभयो, एकदमै सन्चै छ आराम छु होइन। अनि लेख्नुहुन्छ सुन्दैछु प्रोग्राम फेसबुक लाइभबाट, हाल काठमाडौँबाट हो, कृष्ण सुनवार हो नि भन्नुभएको छ, धेरै राम्रो छ प्रोग्राम, अल फ्रेन्ड्सलाई सम्झना छ भन्नुभयो। हुन्छ कृष्णजी, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ विनिता दाहाल सुवेदी, उहाँले लेख्नु भएको छ हेलो दी के छ खबर, विनिता दाहाल धनकुटाबाट हो, सम्झिनु पर्दा खुसबु सुवेदी, त्यसै गरेर लोचना सुवेदी, लोकेश सुवेदी अनि त्यसै गरेर सुषमा दाहाल, विमला दाहाल, झुमा दाहाल अनि कुमार दाहाल, तुलसा खड्का लगायत धेरै भन्दा पनि धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु विनिताजी। शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ, शुक्रराजीले हेलो जुर नमस्कार एन्ड साङ्गीतिक अभिवादन, म पाँचर हिलिहाङ साथ घरबै हाल फिल्म चार डब्लूबाट शुक्रराज सोसाइटी निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्नुपर्दा साथीहरूको नाम यस प्रकार छ, जीवन सहयात्री कमला रसाइली, प्रेम कला आचार्य, डिकेन्द्र सम्बा हम्फी, अरूणा सम्बा हम्फी, गोपाल भाई चटपटी, मनिषा शेर्पा, गगन तेरथोमी, सुमी लिम्बु, सन्चमाया केरुङ, ताराशंकर, विनिर दाहाल सुविधी लगायत एकदमै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। ओके, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सुरज राई तुम्साले सम्झना छ सबै सबैमा, भोजुर गर्वै हाल मलेसियाबाट, सुरज राई तुम्सा हो भनेर लेखी पठाउनु भएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर रेजिना तामाङ शेर्पा फेसबुक आइडी भएको साथीले लेख्नुहुन्छ म पनि सुन्दैछु है, 5 खपन 8 काउलेबाट रेजिना शेर्पा हो, सबैलाई सम्झेको छु भनेर लेख्नुहुन्छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अहिले पनि म फोन कलतर्फ लाग्न चाहन्छु, साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनुभयो उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? वरुण चञ्चले अरुण पारीबाट आउँदै हुनुहुन्छ, के छ यहाँको खबर, आराम हुनुहुन्छ वरुणजी? अनि के गर्दै हुनुहुन्छ अहिले? ए ल ठिक छ, कार्यक्रम सुन्न पाउनुभयो या भएन हजुरले? त्यस्तो केही छैन, हामी नियमित फर्मेट अनुसार छौँ, आज जुनसुकै भए पनि तपाईँहरूको रोजाइको भाका सुन्नेछौँ। हुन्छ, अब यहाँले पनि एउटा भाका त पक्कै पनि सुनाउनुहुन्छ नै, कुन भाका सुनाउनुहुन्छ हामीलाई?
1: लाग्यो नि हरके नै पानी सुखमा पा

0: सागर ढाकी सलाको सिंगाको बैसाको तिम्रो बासुरु सधैँमा कातिलाई सम्झेर
1: हजुर यहाँलाई धेरै धेरै धन्यवाद छ यो मिठो भाकाको निम्ति. अब पनि साथीहरू सम्झिनुहोस् न
0: विशेष गरी तपाईँलाई विशेष गरी रमन मकान्तलाई अनि राजकीय अनि धेरै साथी हुनुहुन्छ त्यो हाम्रो सुनिल सुनिल बिरामी हुनुहुन्छ उहाँलाई एकदम अनि सबै सबैलाई अब एकदम इच्छा सम्झना भन्ने
1: नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो अरुण पारी भोजपुरबाट वरुण संसारी आउनुभयो. उहाँसँग म छुटे र यो कार्यक्रममा आएर एउटा मिठो भाका गुनगुनाउँदै यो बसाईबाट विदा हुनु भएको छ. पालो तपाईँको हो. तपाईँ धेरै भन्दा पनि धेरै साथीहरूलाई जोड्ने सम्पर्कमा छु. हुन त तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला. कति साथीहरू यात्रामा पनि हुनुहुन्छ. बिस्तारै साँझ पर्ने लागेको छ. तपाईँ आफ्नै यात्राको गन्तव्यतिर लम्किँदै हुनुहुन्छ. कति साथीहरू मेलापात घाँस दाउरा उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै भए तापनि यो कार्यक्रमलाई माया गरेर सुनिरहनु भएको छ. सहभागिता जनाउने इच्छा लागेको छ भने 9840 6823 नम्बर खुल्ला छ. फेरि पनि अर्को साथी हुनुहुन्छ फोन लाइनमा. कहाँबाट आउनुभयो स्वागत गर्छु. नमस्ते हजुर.
2: नमस्ते

0: नमस्ते नमस्ते ल मिठो भाषा गुनगुनाउँदै आउनुभयो त्यसमाथि उस्तै मिठो मुस्कान तपाईँको ल सुभनाम बताउनुहोस् को बोल्दै हुनुहुन्छ सोनिम शेर्पा हो आउनुभयो खलडुङ्गाबाट के छ यहाँको खबर खबर सुनाउनुहोस् न आराम हुनुहुन्छ
1: मेरो खबर खबर सबै ठिकै छ आरामै छु त्यति छ भन्नुपर्छ तपाईँको कस्तो छ
0: हजुर मेरो पनि एकदम ठिक छ आराम छु सन्चै छु समग्रमा हामी सबैलाई ठिक ठाकै छ सनिमजी आउँदा आउँदा मिठो भाका गुनगुनाउनु भयो फेरि त्यसमाथि तपाईँको मुस्कान पनि उस्तै मिठो सुन्न पाइयो है भाकाको निम्ति यहाँलाई धेरै धेरै धन्यवाद छ है त अनि के छ अब भाका त आज हाम्रो लागि त्यही एउटा मात्रै लिएर आउनु भएको होला होइन अनि के छ त्यता उखलढुङ्गातिरको खबर मौसम कस्तो छ आज घाम लाग्यो कि पानी पर्यो कि के भयो यस्तो हामीलाई पनि सुनाउनुहोस् न
1: उखलढुङ्गातिरको चाहिँ धेरै दिन पछाडि आज बिहानैदेखि घाम लाग्यो अहिले पनि ठिकै छ घाम लागिरहेकै छ राम्रै छ दसैँ आएको जस्तो फिल भइरहेको छ अहिले चाहिँ भनौँ न तपाईँहरूकोतिर चाहिँ कस्तो छ
0: ए ल ठिक छ हाम्रोतिर पनि त्यस्तै तपाईँले जस्तो भन्नुभयो त्यस्तै आज एकदमै मजाले बिहानैबाट मौसम खुलेर घाम लाग्यो निकै चर्को घाम लाग्यो साँच्चै यही मौसम दसैँ आए झै नै भएको थियो अनुभव अनुभूति त्यस्तो लाग्यो हामीलाई ठिक छ जोडिनु भयो धेरै धेरै धन्यवाद छ सनिमजी कार्यक्रम सुन्दै रहनुहोस् अहिले हामी छुटिनु भन्दा अगाडि साथी सम्झिनुहोस्
1: विशेष तपाईँको लागि अनि रेडियो अरुण होल्डिङका दिन सम्पूर्णलाई गीत सुनेर इन्जोय गर्नुहोला भन्न चाहन्छु अनि साथीहरू सम्झिनु पर्दाखेरि प्यारो साथी अस्मि सोताङलाई रञ्जना ताङलाई सम्झिरहेको छु है भन्न चाहन्छु अनि त्यसै गरी हुनुहुन्छ पूर्वेली आकाश राई भूमिका राई आशिष नयन बस्नेत अनि हुनुहुन्छ वरुण चन्तले साथीको पोखरेल कृष्ण तामाङ राजु राई काइला अनि सिराज राई तुन्छ लिम्बू विजय अनि साथीहरू त खेल्नुहुन्छ अनि सचिन निवाङ लगायत सबै सबैलाई
0: हस् लाग्छ त है त साह्रै हुनुहुन्थ्यो सुनिम शेर्पा हामीलाई उखलढुङ्गाबाट फोन गर्नुभयो उहाँसँग म सुटे तपाईँ पनि हामीलाई सुनिरहनु भएको छ र सहभागिता जनाउन चाहनुहुन्छ भने 9840668823 नम्बर तपाईँको लागि खुल्ला छ यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा उहाँलाई पनि म स्वागत गर्छु नमस्ते हजुर नमस्कार को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट भोजपुरबाट ईश्वरी मेवाङ आउनुभयो अनि के छ यहाँको खबर सन्चै हुनुहुन्छ ईश्वरीजी
2: सन्चै छु खबर ठिकै छ अनि खाना पकाउँदै बसिरहेको हुनुहुन्छ
0: खाना पकाउँदै हुनुहुन्छ ल ठिक छ है आउनुभयो जोडिनुभयो खुसी लागेको छ आज ईश्वरीजीले हाम्रो लागि कुन भाका सुनाउनुहुन्छ
2: भाका त अब खासै राम्रो आउँदैन एउटा पूर्वी गीत गाउँछु नि
0: हस् हुन्छ ल सुरु गर्नुहोस्
2: हुन्छ।

0: यहाँलाई धेरै धेरै धन्यवाद, मिठो भएको सुनाउनु भयो ईश्वरीजी। अब मैले साथी सम्झिनुहोस् अनि हामी छुटिन्छौँ। हजुर ल साथी सम्झिनुहोस्।
1: हुन्छ आई छोरी आइसिका आर्यालाई एकदम सम्झना, अनि अरुण एसएम होली युनिटलाई एकदम सम्झना, अनि सुन्दै हुनुहुन्छ होला अनलाइनबाट सुस्मिता नात्रिङ, अनि सुरक्षा हुन्छ वरण चञ्चले, रुन्के राई, अचिता कुलुङ, खुसी अनुजा तामाङ, अस्मिता राई, बहिनी सिमिका नेवाङ, एमिका नेवाङ, यसरी भनेर चिनाउने सबै सबैले आज दिनतिर दिन भन्दा पनि अब त्यही हुनुहुन्न भन्दै नमस्कार, बाई बाई।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो ईश्वरी मेवाहाङ, हामीलाई फोन गर्नुभयो भोजपुरबाट। उहाँसँग म छुटी, कार्यक्रम लोक चौतारीको बसाई हो, तपाईँ सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुन्दै हुनुहुन्छ। कमला वनेम लिम्बुले पनि सचिन मेवाहाङ राई र सबैमा मिठो सम्झना छ, काली कमला वनेम लिम्बु हाल कोविडबाट सुनिरहेकी छु भन्नुभएको छ। अम्बिका मगरले हेलो हाई नाना झोडे गुड इभिनिङ, इट्स मी अम्बिका मगर फ्रम उदयपुर राइट नाउ युएई, प्रोग्राम सुन्दैछु फेसबुक लाइभबाट, सबै साथीहरूलाई बस्ने भाग सुनाउन चाहन्छु भन्नुभएको छ। अनि सपना तामाङ मोक्तान हुनुहुन्छ, उहाँले पनि हेलो लोक अभिवादन नमस्कार, मी सपना सुन्दैछु है यता संखुवा सभाको पाँच कवनबाट, सबै साथीहरूमा मिठो माया सम्झना भन्दै गइल बाई बाई भन्नुभएको छ। भने तुलाराम बिनु हुनुहुन्छ, हेलो दिदी गुड आफ्टरनुन, म पनि सुन्दैछु है तामको बाट, बिनु राई हो सबैलाई सम्झेको छु भन्नुभएको छ। लिम्बु विजयाले लेख्नुहुन्छ मिस यु all my friends from Sankhua Sabha भन्नुभएको छ। हस्त पाएना धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी हुनुहुन्छ मनकुमारी कान्छी कोलुङ, सुन्दैछु म मनकुमारी कान्छी कोलुङ, मिस यु अल भन्नुहुन्छ। सुस्मिता नाचिरिङले पनि हाई सेवा नाना, सुस्मिता नाचिरिङ सुन्दैछु कोविडबाट, सबैमा मिठो माया सम्झना भन्नुभएको छ। भने विक्रम शङ्करले सुन्दैछु है म पनि सबैमा सम्झना छ भनेर लेख्नुहुन्छ। हस्त पाएलाई पनि धेरै धेरै धन्यवाद भन्दै म फेरि पनि फोन कल तर्फ लाग्छु। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ। नमस्कार हजुर।
2: नमस्ते।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? रिमा थामी भोजपुरको याम्पाङबाट आउँदै हुनुहुन्छ, के छ यहाँको खबर? आराम हुनुहुन्छ रिमाजी? अनि कार्यक्रम सुनिरहनु भएको छ नि होइन? ए ल ठिक छ, अब हामी रिमाजीको आवाजबाट आज एउटा भाका सुन्छौ, कुन भाका लिएर आउनुभयो नि हाम्रो लागि?
2: हुन्छ, म
0: हस् हुन्छ ल सुरु गर्नुहोस् त।

0: हाँसियाले धेरै धेरै धन्यवाद रेमाजी, मिठो भाका सुनाउने कोशिश गर्नुभयो। अनि अब कार्यक्रम मार्फत ककसलाई सम्झिनुहुन्छ साथी हुनुहुन्थ्यो रिमा थामी, हामीलाई भोसुरबाट फोन गर्नु भएको थियो, उहाँको सम्पर्क टुट्यो। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। यति बेला हामीलाई फेसबुक लाइभबाट धेरै साथीहरूले सुनिरहनु भएको छ, कमेन्ट बक्सबाट सहभागिता जनाउँदै हुनुहुन्छ। तपाईँ पनि सुन्दै हुनुहुन्छ भने कमेन्ट बक्सबाट आफ्ना मेसेजहरू लेखी पठाउनुहोस्। कहाँबाट कसरी कसरी सुन्दै हुनुहुन्छ? टिकाराम सुनवारले दर्शन नमस्कार, म टिकाराम सुनवार तिन्जुरी मिडिया ग्रुपको मेम्बर रामेछाप घरबै हाल काठमाडौँबाट कार्यक्रम सुन्दैछु। सबैलाई सम्झना भन्दै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। अर्को साथी हुनुहुन्छ कुलुङ नरजित, नरजितजीले लेख्नुहुन्छ हेलो दी नमस्कार, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभयो। एकदमै सन्चै छु, म चाहिँ मकालो घरबै हाल इन्डियाबाट हो। अनि म पनि लेख्नु भएको छ ओके, पानी कतिको परिरहेछ नेपालतिर भन्नुभयो नि, विशेष गरी नेपालमा अब चाहिँ लगभग पानी सबैतिर रहेकै जस्तो लाग्छ। हाम्रो यो संखुवा सभामा चाहिँ पानी हिजोबाट लगभग रह्यो, आज निकै मजाले खुलेर मौसम खुलेको थियो अनि घाम लाग्यो है नरजितजी। अनि अर्को साथी सलिम शेर्पाले लाइभबाट खलडुङ्गाबाट सुन्दैछु भनेर कमेन्ट गर्नु भएको छ। दीपिका मेवाहाङले पनि सबैलाई सम्झिनु भएको छ, मनको साथी जीवन खार्की हुनुहुन्छ, जीवनजीले पनि नमस्कार भन्नुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ प्रदीप खालिङ राई, उहाँले लेख्नु भएको छ हेलो गुड आफ्टरनुन, नमस्ते बहिनी, म चैनपुर दश खराङ माक्पा घरबै हाल दुबईबाट हजुरको प्रोग्राम मजाले सुन्दैछु है। साथी यसै कार्यक्रम मार्फत मेरो घरमा रहनुहुने घर परिवारमा मिठो सम्झना न्यानो माया भन्दै मलाई जति पनि प्रदीप खालिङ राई भनेर चिन्नुहुने सबै सबै साथीहरूमा मिठो सम्झना है, बिर्सेको छैन भन्दै बाई भन्नुभएको छ। हस् धेरै धेरै धन्यवाद छ प्रदीप दाईलाई पनि, उहाँले पनि हामीलाई प्रभासबाट सुनेर साथ दिइरहनु भएको रहेछ। अर्को साथी हुनुहुन्छ चन्द्रमाया तामाङ, उहाँले हेलो हाई रमा नाना नमस्कार, म पनि सुन्दैछु है पाँच खबरबाट। चन्द्रमाया तामाङ हो सबै साथीहरूमा मिठो सम्झना भन्ने गैला बा बाई भन्नुभएको छ। सानो माया शेर्पा हुनुहुन्छ कुवेतबाट सुन्दैछु सबैमा मिठो माया सम्झना भन्नुभएको छ। अहिले पनि म फोन कल तर्फ लाग्न चाहे साथी हुनुहुन्छ लाइनमा, नमस्कार हजुर।
1: हेलो नमस्ते,
0: नमस्ते, को बोल्दै हुनुहुन्छ? सैनपुर भन्ज्याङबाट सानो कमला, के छ हजुरको खबर, आराम हुनुहुन्छ? हजुर मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि कार्यक्रम त सुनिरहनु भएको छ नि होइन?
1: प्रोग्राम त मैले थोरै थोरै सुन्दैछु, उता खेतबाट आउँदै थिएँ अनि कल ट्राई पनि गर्दै थिएँ, थोरै थोरै
0: थोरै थोरै भए पनि सुन्दै हुनुहुन्छ, त्योभन्दा ठुलो कुरो सहभागिता जनाउनु भएको छ। अब हामी तपाईँको आवाजबाट पनि एउटा भाका सुन्छौँ हजुर मजाले। ल हुन्छ सुरु गर्नुहोस्।
1: ए

धेरै धेरै धन्यवाद छ यो मिठो भाकाको लागि। अब भने साथी सम्झिनुहोस् न है, नमस्ते साथी हुनुहुन्थ्यो सानो कमला, हामीलाई चैनपुरको भौन्ज्याङबाट फोन गर्नुभएको थियो। उहाँको फोनमा थोरै नेटवर्कमा समस्या थियो कि कसो, अन्तिममा साथीले सम्झिँदै गर्दा उहाँको आवाज त्यति मजाले बुझ्न सकिन, तर पनि साथीले आफ्नो साथीहरूलाई सबैलाई सम्झिँदै व्यवसायबाट छोडिसक्नु भएको छ। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ, यो बसाईमा निकै मिठा भाकाहरू पनि तपाईँको लागि सुनाउँछु। अहिले पनि कार्यक्रममा तपाईँको लागि अर्को एउटा मिठो भाका राख्ने बेला भइसकेको छ, त्यसर्थ यो भाका तपाईँको निम्ति राख्छु। यो भाका पश्चात फेरि तपाईँसँग नै भलाकुसारी गर्नको निम्ति फर्केर आउनेछु। अहिले पनि घर राम्रो चुनाली बोलको निकै नै मिठो लुकजुहारी गीत रहेको छ तपाईँको लागि राख्छु। सुनिता थेकिम र कृष्ण भक्त राईको आवाजमा रहेको यो भाका सुन्दै रहनुहोस्।

यहाँलाई धेरै धेरै धन्यवाद छ यो मिठो भाकाको निम्ति। अब पनि साथी सम्झिनुहोस् अनि हामी छुटिन्छौँ। नमस्ते, बाई बाई साथी हुनुहुन्थ्यो। हामीलाई फोन गर्नुभयो सुनिताजी, उहाँसँग म छुटिसके कार्यक्रम लोक चौतारीको बसाइमा। अब भने समयले पनि नेटो काट्नै लागिसकेको छ, तसर्थ मैले थप साथीहरूलाई फोन कल मार्फत जोड्न सक्दिन। फेसबुक लाइभबाट धेरै साथीहरूले सहभागिता जनाइरहनु भएको छ। यति बेला हामीलाई सुनिरहनु भएको छ सुस्मिता नासिरिङ हुनुहुन्छ, शुभयात्रा ज्वाई महेश बान्तवराई, उदयपुरदेखि भोजपुरसम्मको यात्रा सफल रहोस् भनेर लेख्नु भएको छ। अनि सम्झना रूम्बाङ साथी सबैलाई सम्झेको छु भन्नुहुन्छ। अनु शेर्पाले गुड इभिनिङ नमस्ते सिस्टर, म पनि सुन्दैछु शंखुवा सभा गर्दै हाल कोविडबाट, अनु शेर्पा हो अब बस्ने लोकभाका सबैको लागि भन्नुभएको छ। सुनिता कुलुङले पनि यता कमेन्ट पनि पठाउनु भएको रहेछ, धेरै धेरै धन्यवाद छ। निशान योङहाङ हुनुहुन्छ, निशानजीले सन्ध्याकालीन लोकअभिवादन साथै सबैमा मिठो सम्झना छ। निशान योङहाङ सयपत्री मीडिया ग्रुप प्रवास नेपाल इलाम माङसेबुङबाट सुन्दैछु है भन्नुभएको छ। हस, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अमन माङबु लिम्बु हुनुहुन्छ, अमनजीले हेलो मिस यु अल भन्नुभएको छ। डेनिस माधिहाङ देवान हुनुहुन्छ, उहाँले पनि हेलो सिस्टर नमस्ते सेवारो, म देउमान देउमान बिर्तामोड झापा हाल रोमानियाबाट हजुरको कार्यक्रम सुन्दैछु। अब बस्ने भाका मार्फत डेडिकेशन राख्नु पर्दा सोना कन्दङमा लगायत धेरै साथीहरूको नाम लेख्नुहुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। विष्णु कुमार तामाङले पनि कार्यक्रम सुनिरहनु भएको छ, माधीबाट हो भन्नुभएको छ। त्यसै गरेर युक्त प्रसाद श्रेष्ठले नमस्कार सिस्टर, म कोहलपुर बाँकेबाट युक्त प्रसाद श्रेष्ठ कार्यक्रम सुन्दैछु, कार्यक्रम मार्फत सम्पूर्ण आत्मीय मित्रहरूमा मिठो सम्झना भन्नुहुन्छ। सुमिका मेवाहाङ राईले सबैलाई सम्झिनुभयो, मुना कोइजी युबीले पनि सबैलाई सम्झिनु भएको छ, सन्तोष कार्लेले गुड नाइट अल भन्नुभएको छ। त्यसै गरेर निशान योङहाङको मेसेज हो बस्ने लोक भाका साथीहरूलाई सुनाउनु पर्दा कमला वनेम लिम्बु जुनिता चामलिङ लगायत धेरै साथीहरूको नाम मेन्सन गर्नु भएको छ। घिमिरे हुनुहुन्छ, नमस्कार सुन्दैछु सम्झना सबै सबैमा बागमती प्रदेशबाट हो भन्नुभएको छ। अनि तिम्बे अनिश लिम्बुले नमस्ते हाई मिस यु अल भन्नुभएको छ, हस् धन्यवाद छ। रञ्जना बाहिङले पनि सबैलाई सम्झिनु भयो, मिस्टर कान्छा चावा फ्रेस गाइडी भएको साथीले हेलो नमस्कार म राम धुन्दैछु भनेर लेख्नु भएको छ, के लेख्नु भएको कुनी है दुवैबाट भन्नुभएको छ, सबैमा मिठो सम्झना भन्नुभयो, हस् यहाँलाई पनि धन्यवाद छ। प्रज्ञा गुरूङले पनि सबैलाई सम्झिनु भयो, रिमा थामीले पनि बस्ने भएको सबैको लागि मिठो सम्झना छ भन्नुहुन्छ। राज विरही काइलाले मिस यु अल, म पनि अन्तिममा आइपुगे है भन्नुभएको छ, आवाज शेर्पाले सबैलाई सम्झिनुभयो। त्यसै गरेर सविता विवन हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ। मनिषा बान्तवा मनुले अब बस्ने भएको मार्फत साथीहरू सबैलाई सम्झिन्छु है भन्नुभएको छ, हस् यहाँलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब पनि मैले कार्यक्रमलाई त्यहीतिर बिट मार्नुपर्छ जस्तो छ, समयले नै त काट्नै लागिसक्यो। विशेष गरेर हामीलाई धेरै माध्यमबाट धेरै साथीहरूले सुन्ने गर्नुहुन्छ, फेसबुक लाइभबाट पनि उत्तिकै साथ दिनुहुन्छ, फेसबुक लाइभलाई केही साथीहरूले स्योर गरेर पनि साथ दिने गर्नुभएको छ। आजको बसाइमा हामीलाई धेरै साथीहरूको साथ मिल्यो, यतिन्जेलसम्म सुन्ने साथीहरूलाई विशेष धन्यवाद छ। र चाहिँ जसले फोन गर्नुभयो, फोन प्रयास गर्नुभयो, तपाईँ सबै सबैलाई विशेष धन्यवाद भन्न चाहन्छु। अनि आजको कार्यक्रमलाई राजगृही काइमा रिमा थामी र लिम्बु विजयले स्योर गरेर साथ दिनुभएको छ, तिनैजना साथीहरूप्रति हार्दिक आभार विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब भने चाहिँ कार्यक्रमबाट मैले पनि विदा माग्नुपर्छ जस्तो छ। अब कार्यक्रमबाट छुटिएर जाँदै गर्दा तपाईँको लागि एउटा मिठो देउडा गीत छोड्न चाहन्छु, यो गीत तपाईँको लागि छोड्दै आजको कार्यक्रम लोक चौतारीको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा विदा चाहन्छु। हस्त नमस्कार, शुभ सन्ध्या।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक 6 PM
2: अहिले साँझको 6 बज्यो। प्रालीको हो
3: राष्ट्रको शान किसान
2: अकम्प्लिट फाइल।

0: पूर्वाञ्चल।
1: मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये चारजनाको शव भेटियो। बाह्रजना बेपत्ताको खोजी चल्दै जड़ीबुटी संकलन गर्न गएका हुम्लाका दस र मुगुका दुईजना सम्पर्कविहीन। उद्धारका लागि हेलिकप्टर पठाउन माग।
0: पूर्व प्रधान न्यायाधीश देवरालाई पक्राउ गरेको घटनामा विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध। एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो।
1: नेपालमा रेबिज रोग अझै गम्भीर चुनौती। कुकुर लगायत जनावरको टोकाई लगत्तै उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह।
0: पाकिस्तानी नागरिकलाई अन्तरिक्षमा लैजाने चीनको तयारी। विशेष वैज्ञानिक प्रयोगमा सहभागी हुन पाउनु पाकिस्तानका लागि दुर्लभ अवसर।
1: र नेपालगंज रंगशालामा फ्लड लाइट जडान गरिँदै एसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलंका बीचको खेल वर्षाले बिथोलिने चिन्ता।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
6: एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
7: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
6: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
7: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला। एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड, 10 वर्ष योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्। बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
6: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
7: थप जानकारीको लागि 9854030331 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ।
6: अवसर सँगै अघि बढ्दै
7: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये थप दुईजनाको शव भेटिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएको उद्धार टोलीले आज वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला पारेको हो। हिजो छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो। यससँगै हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। एनएनएमजीएका अनुसार अझै 12 जना हराइरहेका छन्। हिमलुङ हिम पहिरो क्षेत्रमा आज पनि खोजी चलिरहेको एनएनएमजीएका अध्यक्ष तुलसिंह गुरूङले जानकारी दिनुभयो। यसैबीच मनाङको चामेमा पहिरो खसेर मर्स्याङ नदी आंशिक रूपमा थुनिए पनि तत्काल ठूलो बाढ़ीको जोखिम नरहेको बाढ़ीविदहरूले बताएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाका बाढ़ीविद विनोद पराजुलीका अनुसार वर्षा रोकिएकाले मनाङको जलमापन केन्द्रमा पानीको सतह घट्दै गइरहेको छ। जिल्ला प्रशासन कार्यालय मनाङले नदी थुनिएपछि स्थितिमा निरन्तर निगरानी गरिरहेको जनाएको छ। तत्काल लागि उच्च जोखिम नरहे पनि नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भने महाशाखाले आग्रह गरेको छ।
1: यसैबीच जड़ीबुटी संकलन गर्न उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका 10 र मुगुका 2 गरी 12 जना सर्वसाधारण सम्पर्कविहीन भएका छन्। सिमकोट गाउँपालिका 2, ठेहेका 10 जना र मुगुका 2 जना उच्च हिमाली वन क्षेत्रबाट सम्पर्कविहीन भएका खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। परिवारका अनुसार उनीहरू खारपुनाथ र चंखेली गाउँपालिकाको सीमामा पर्ने त्रिशुली लुरूपे सामुदायिक वन क्षेत्रमा जड़ीबुटी संकलनका लागि गएका थिए। अत्याधिक हिमपात र खराब मौसमका कारण स्थल मार्गबाट खोजी तथा उद्धार गर्न असम्भव भएपछि जिल्ला सुरक्षा समिति हुम्लाले हवाई उद्धारका लागि पहल शुरू गरेको छ। नेपाली सेनाले हेलिकप्टर मार्फत उद्धार गरिदिन सम्बन्धित निकायमा औपचारिक पत्र पठाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डीएसपी शंकर भण्डारीले जानकारी दिनुभयो।
0: बाढ़ी पहिरोका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा 1400 मेगावाट भन्दा बढ़ी बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ। पछिल्लो वर्षा र बाढ़ीले 1000 मेगावाट भन्दा धेरै बिजुलीको उत्पादन तथा प्रसारण अवरूद्ध बनाएको हो भने यसअघि भदौ 10 गतिको भोटेकोशी बाढ़ीका कारण 431 मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो वर्षापछि उत्पन्न विपदले दाना कुस्मा 220 केवी प्रसारण लाइनका दुईवटा टावरमा क्षति पुर्याएपछि कालीगण्डकी करिडोरका 7 भन्दा बढ़ी आयोजनाबाट उत्पादन हुने 370 मेगावाट विद्युत रोकिएको छ। यस्तै मर्स्याङदी करिडोरका आयोजनाहरू र 40 मेगावाटको राहुघाट जलविद्युत आयोजनाको स्विच रियाक्टमा पनि बाढ़ीले क्षति पुर्याएको छ। उत्पादनमा ठूलो गिरावट आए पनि आउँदो दशैं तिहारमा लोड सेडिङको जोखिम भने नरहेको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले प्रसारण लाइनमा झण्डै 2500 मेगावाट विद्युत छ, जुन स्थानीय माग धान्न पर्याप्त छ। अहिले अवरूद्ध प्रसारण लाइन र टावरको मरमतमा विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकहरूको संस्था इपान मिलेर तीव्र गतिमा काम गरिरहेका छन्। टावर मरमतका लागि 8-10 दिन लाग्ने अनुमान छ। अरू साना क्षति भएका आयोजनाहरू पनि दशैं अघि नै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
1: यसैबीच नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाममा विद्युत आपूर्ति सहज बनाउन 1154 मेगावाट बिजुली भारतबाट आयात गर्ने भएको छ। काठमाण्डुमा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न बिजुली आयात गर्ने योजना रहेको बताउनु भएको हो। उहाँका अनुसार आन्तरिक उत्पादन र आयात गरी सुक्खायाममा कुल 2372 मेगावाट बिजुली उपलब्ध हुने अनुमान छ। अघिल्लो आर्थिक वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु 2292 मेगावाट पुगेको थियो।
0: बुधबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग आज दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ। निरन्तरको वर्षापछि विभिन्न ठाउँमा गएको पहिरोले सड़कमा क्षति पुर्याउँदा राजमार्ग अवरूद्ध बनेको थियो। धादिङको गजुरीमा रहेको चामबासको पहिरो पनि हटाएपछि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको हो। यसैबीच निरन्तरको वर्षासँगै आएको बाढ़ी पहिरोका कारण हिमाली जिल्ला मुस्ताङमा 2 दिनदेखि विद्युत र इन्टरनेट सेवा पूर्ण रूपमा अवरूद्ध बनेको छ। पर्वतको डिमुखाबाट आउने 33 केभीय विद्युत प्रसारण लाइनका खम्बाहरू बाढ़ी पहिरोले क्षति पुर्याएपछि शनिबार रातिदेखि विद्युत सम्पर्क टुटेको हो। पर्वत र म्याग्दी खण्डमा संरचना बिग्रिएपछि म्याग्दीको दाना सब स्टेशन समेत बन्द भएको जोमसोममा रहेको निलगिरी उपभोक्ता सहकारीका प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो। नेपाल टेलिकमका अनुसार अप्टिकल फाइबर प्रसारण लाइनमा क्षति पुग्दा इन्टरनेट सेवा समेत ठप्प छ।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ

0: शमशेर जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेको तर्फ संकेत गर्दै प्रचण्डले छोरी पिटेर बुहारी तर्साउन खोजे सरकारकै लागि घातक हुने टिप्पणी गर्नुभयो। शनिबार मध्यराती महाराजगंजमा रहेको निवासबाट पक्राउ पर्नुभएका जबरालाई 12 घण्टापछि छाड्दै प्रहरीले सुरक्षा चुनौतीका कारण नियन्त्रणमा लिएको दावी गरेको छ। यद्यपि सुरक्षा खतराको प्रकृति बारे आधिकारिक जानकारी दिइएको छैन। यसैबीच पूर्व प्रधान न्यायाधीश जबराले आफ्नो र परिवारको सुरक्षा माग गर्दै उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको छ। छोरा सचिन र शमशेर मार्फत दर्ता गराइएको निवेदनमा विगतका न्यायिक निर्णय र सामाजिक सञ्जालमा आएका विषयका कारण गम्भीर असुरक्षा बढ़ेको उल्लेख छ। प्रहरीले निवेदन प्राप्त भएको र उहाँ हाल घरमै प्रहरी निगरानीमा रहेको जनाएको छ। अर्कोतर्फ जबरा पक्राउको विषयमा बुझ्न पुगेको टोलीलाई 35 मिनटसम्म बाहिरै कुराएर फर्काएपछि राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई भोलि आयोगमा हाजिर हुन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भोटेकोशी बाढेपछिको पुननिर्माणको तयारी बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
5: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसामा छ शक्ति पैसामा छ सहारा
5: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
5: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
5: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। एजेन्टल हामीले मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो। 12 जना बेपत्ताको खोजी चल्दै जडीबुटी संकलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 जना सम्पर्कविहीन उद्धारका लागि हेलिकप्टर पठाउन माग पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको घटनामा विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी खबर रोकथाम गर्न सकिने रोग भए पनि रेबिसका कारण नेपाल सहित विश्वमै अझै वर्षेनी हजारौं मानिसले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य मन्त्रालयले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको जनाएको छ। गएको आर्थिक वर्षमा मात्रै नेपालमा 2,23,000 भन्दा बढ़ी जनावरको टोकाईका घटना दर्ता भएका छन् जसमध्ये 96% टोकाई कुकुरबाट भएको हो। नेपालमा वर्षेनी झण्डै 100 जनाको रेबिजका कारण ज्यान जाने गरेको अनुमान छ र कुल जनसंख्याको आधा हिस्सा उच्च जोखिममा रहेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टसनका अनुसार कुकुर वा अन्य जनावरले टोकेमा घाउलाई 15 मिनटसम्म साबुन पानीले धुनुपर्छ र तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउनुपर्छ। नेपालले सन् 2030सम्ममा कुकुरको टोकाईबाट हुने रेबिज मृत्यु शून्यमा पुर्याउने लक्ष्य राखेको छ। यसका लागि देशभरका 286 केन्द्रबाट निशुल्क खोप सेवा प्रदान गर्दै आएको छ। घरपालुवा कुकुरलाई नियमित खोप लगाउन र सामुदायिक सहकार्य बढ़ाउन मन्त्रालयले आग्रह गरेको छ।
1: संयुक्त राष्ट्रसंघीय लागू औषध तथा अपराध कार्यालय यूएनओडीसीले दक्षिण एसियामा कृत्रिम लागू औषधका फरक फरक तर एकअर्कासँग जोड़िएका अवैध बजारहरू तीव्र रूपमा विकसित भइरहेको जनाएको छ। काठमाडौँमा सार्वजनिक गरेको क्षेत्रीय प्रतिवेदन अनुसार बंगलादेशमा यावा मालदिवसमा समुद्री तथा हवाई मार्गबाट भित्रने लागू औषध र श्रीलंकामा

0: थामफेटामिन प्रमुख चुनौती बनेका छन्। नेपालको सन्दर्भमा भने ट्रामाडोल, ट्यापेन्टाडोल र कोडिन लगायतका नियन्त्रित औषधिको सीमा पार अवैध आवागमन तथा ओसार पसार मुख्य समस्याका रूपमा औल्याएको छ। स्थलमार्ग, यात्रु कार्गो र कुरियर सेवा मार्फत यस्ता औषधि ओसार पसार हुने गरेको प्रतिवेदनमा उल्लेख छ। आपराधिक सञ्जालले लगातार मार्ग परिवर्तन गरिरहेकाले यसलाई रोक्न क्षेत्रीय सहकार्य, फोरेन्सिक क्षमता अभिवृद्धि र सूचना आदान प्रदान आवश्यक रहेको युएन ओडीसीले जनाएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घट्दो जनसंख्या वृद्धि दरलाई सम्बोधन गर्न विधा तथा प्रोत्साहनको व्यवस्था गर्न लागि बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक प्रस्तुत गर्दै मन्त्री मेहताले सरकारी, गैर सरकारी वा निजी क्षेत्रमा कार्यरत महिलालाई कुल छ महिनाको तलब सहितको सुत्केरी विधा र पुरूष कर्मचारीलाई पत्नी सुत्केरी हुँदा 42 दिनको प्रसूति स्याहार विदा दिने प्रस्ताव गरिएको जानकारी दिनुभयो। जनसंख्या वृद्धि दर घटिरहेकोले त्यसलाई बढ़ाउन विदा र प्रोत्साहन आवश्यक हुने उहाँको भनाइ छ। यसै गरी विधेयकमा विशेष अवस्थाको गर्भपतन, बलपूर्वक गरिने गर्भपतन सम्बन्धी स्पष्ट प्रावधान र यस विपरीत कार्य गर्नेलाई सजायको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो।
0: भदौ 10 गतेको भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ीपछि सञ्चालन गरेको खोज तथा उद्धार कार्य अझै चलिरहेको छ। बाढ़ी आएको एक महिनापछि अब सबैको चासो पुनर्स्थापना र पुननिर्माणतर्फ बढ़ेको छ। भोटेकोशीमा भएको विपदपछि खोज तथा उद्धार कार्य अहिले कुन अवस्थामा पुगेको छ भनेर हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उपसचिव रामबहादुर केसीलाई सोधेका छौं।
2: सुरुमा चाहिँ खोज उद्धार राहत व्यवस्थापनमा हामी बढी केन्द्रित भयौं र अहिले पनि चाहिँ अब टनेलहरूमा खोज को काम चलिराखेको छ भने अब धेरै ठाउँमा चाहिँ कनेक्टिभिटी टुटेको हुनाले र सुवागत चाहिँ आमा छोदिङ हो, गोसाईकुण्ड र उत्तर गया जस्ता गाउँपालिकाहरूमा अहिले पनि त्यहाँ राहत पुर्याउनु पर्ने एउटा उच्च प्राथमिकताको काम छ। जो चाहिँ अहिले होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ टेम्पोररी सेल्टरमा जीविकोपार्जनका लागि मासिक आजनासम्मका लागि 15,000 त्योभन्दा बढी भयो भने 2,000 थप्दै जाने निर्णय छ। त्यो निर्णय अनुसार चाहिँ अहिले स्थानीय तहले लाभ गराई पहिचानमा कायम गर्ने कामहरू गरिराखेका छन्। अर्को हाम्रो इम्पोर्टेन्ट काम भनेको अब विस्तृत क्षति आकलन गरेर जो अब टेम्पोररी सेल्टर अथवा विगत प्रभावित हुनुहुन्छ होल्डिङ सेन्टर बसिराख्नु भएको छ उहाँहरूलाई चाहिँ स्थायी बसोबासको लागि चाहिँ व्यवस्थापन गर्ने जस्तो त्यसको लागि धेरै च्यालेन्जिङहरू छ। जस्तो कि जग्गाको चाहिँ पहिचान गर्ने, जग्गाको व्यवस्थापन गर्ने कुराहरू छ किनकि बाढीले गर्दा उहाँहरूको चाहिँ सुरक्षित जग्गाहरू एकदमै वास आउट भइसकेको अवस्था छ। धेरैको चाहिँ आफ्नै जग्गा पनि छैन होइन। त्यसपछि अर्को पाटो भनेको अब आफ्नै जग्गा भएकोलाई पनि अब फेरि निजी आवास बनाउने भन्ने कुरा हो। खोज उद्धार राहत व्यवस्थापनको काम चाहिँ कर्मश अब कम हुँदै गइराखेको छ भने अब हामी पुनर्निर्माण तथा पुनस्थापनाको काम चाहिँ बढी केन्द्रित भएर काम गरिराखेका छौँ।
1: भनेपछि यो बेपत्ता भएका व्यक्तिहरूको खोजीको काम चाहिँ अहिले नै टुङ्गिसकेका छैन, निरन्तरता पाइरहेको छ यसले।
2: केही टनेलहरूमा खोजको काम चाहिँ चलिराखेको छ होइन। अब त्यसलाई पनि हामीले चाहिँ अब टुङ्ग्याउने भन्ने किसिमले चाहिँ छलफल चाहिँ गरिराखेका छौँ होइन। अर्को पाटो भनेको अब हामीले चाहिँ मिसिङ भएका व्यक्तिहरूको सन्दर्भमा हामीले चाहिँ त्यो डाटा भेरिफिकेसनको काम पनि गरिराखेका छौँ। अब मिसिङ व्यक्तिहरूलाई चाहिँ मृत्यु सरह चाहिँ घोषणा गर्ने, उहाँहरूको मृत्यु दर्ता गर्ने र मृत्यु दर्ता गरिसकेपछि उहाँले सुविधाहरू पाउने जस्तो कि इन्सुरेन्सका कुराहरू होला, ब्याङ्किङ कारोबारका कुराहरू, जग्गा तपाईँ सम्पत्तिका विषयहरू होलान् होइन, त्योसँग सम्बन्धी विषयहरूलाई पनि टुङ्ग्याउनु पर्नेछ। त्यसको लागि हाम्रो कानुन संशोधनका कामहरू पनि भइराखेको छ। अन्य चाहिँ तपाईँको यो विपदको सन्दर्भमा केही कानुनहरूमा चाहिँ अलिकति सुधार गर्नुपर्ने भएको हुनाले जस्तो कि वनको जग्गा उपयोग गर्ने विषयमा कानुनी रूपमा नै टुङ्ग्याउने गरेर हामीले चाहिँ प्रस्तावहरू तयार पारिराखेका छौँ र त्यही अनुसारले काम भइराखेको अवस्था।
1: विपद व्यवस्थापन प्राधिकरण अन्तर्गत नै रहेर भोटेकोशीका लागि यो छुट्टै संयन्त्र वा बोर्ड बनाउने भन्ने कुराहरू पनि थियो, त्यो चाहिँ के भइरहेछ?
2: विपदलाई चाहिँ एउटा खोज उद्धार राहत व्यवस्थापनको च्यानलबाट चाहिँ हामीले गर्छौँ। त्यो भनेको चाहिँ सुरक्षा निकाय प्लस राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको अब समग्र व्यवस्थापनमा हुने हो र त्यस बाहेक अब जिल्लाका चाहिँ संयन्त्रहरू स्थानीय तहसम्मका संयन्त्रहरू जोडिन्छ। अर्को पाटो भनेको पुनर्निर्माण तथा पुनस्थापना हो। त्यसमा चाहिँ पनि अब हाम्रो चाहिँ सडक हो भने त्यो सडक विभाग जोडिएला होइन। अब तपाईँको चाहिँ स्वास्थ्य अथवा चाहिँ अरू चाहिँ सेवा सुचारूका विषय हुन् भने स्थानीय तह पनि त्यहाँ जोडिन सक्छ अथवा चाहिँ सङ्घीय प्रादेशिक चाहिँ संयन्त्रहरू पनि त्यसमा जोडिन सक्छन्। निजी आवासको सन्दर्भमा फेरि राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण चाहिँ जोडिन्छ भने अब त्यसमा स्थानीय तहको पनि भूमिका हुन्छ, जिल्लाको पनि भूमिका हुन्छ र अब हाम्रो चाहिँ यो पूर्वाधार विकास मन्त्रालय पनि त्यसमा चाहिँ भूमिका खेल्नुपर्ने हुन्छ। भनेपछि यो चाहिँ अब बहुआयामिक कामहरू छ भनेको हामीले समन्वय, सहकार्य, सअस्तित्व, सहभागितात्मक तरिकाले त्यसलाई अगाडि बढाउनु पर्ने हुन्छ। अब त्यही अनुसार अब आवश्यक पर्यो भने त्यस्ता संयन्त्रहरू पनि बन्न सक्छन्।
1: पुनर्स्थापना र पुनर्निर्माणको काममा चाहिँ कहिलेदेखि सुरु हुन्छ भन्ने चासो पनि बढ्या छ नि।
2: काम सुरु भइसकेको छ। जस्तो यसको चाहिँ मुख्य काम भनेको के हो भने लाभग्राही पहिचानलाई कायम गर्ने मुख्य काम हो होइन। त्यो लाभग्राही पहिचानलाई कायम भइसकेपछि त्यो टेम्पोररी सेल्टरदेखि लिएर मैले अगाडि भनेको जीविका

0: जमिनदार गहना कहाँ पाइन्छ?
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
6: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
7: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
8: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
7: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
8: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
7: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
8: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा,
7: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
8: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा,
7: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
8: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
7: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा,
8: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
7: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
8: र विविध
7: एकाइगत साधारण सभाका कार्यक्रम, स्थान र मिति, एकाइ नम्बर 1 चैनपुर नगरपालिका, वडा नम्बर 8-9-10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान, चैनपुर नगरपालिका 8 संखुवा सभा।
8: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1-2-3-4-5, मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार, चैनपुर नगरपालिका 4 संखुवा सभा।
7: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6, मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन, चैनपुर नगरपालिका 6 संखुवा सभा।
8: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7, मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन, चैनपुर नगरपालिका 6 संखुवा सभा।
7: एकाइ प्रतिनिधि साधारण सभा, मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन, चैनपुर नगरपालिका 6 संखुवा सभा। सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9852035191, 0295701, 9842092388 र 9852513054। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ
0: हौ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ जुसेले
1: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीँबाट जाने
0: लाखे सल्लाह बेगर के क्वाक बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनौँ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154992 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी
5: नमस्कार म लोक गायक कमलीकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखै सल्लाह बेगर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ। लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। पूर्व प्रधान न्यायाधीश जबडा पक्राउ प्रकरणमा विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध। मानव अधिकार आयोगले एसएसपी खड्कालाई बयानका लागि बोलायो। जडीबुटी संकलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 जना सम्पर्क विहीन। हिउँदमा भारतबाट 1154 मेगावाट बिजुली आयात गरिने। भारतमा कक्रोच जनता पार्टीद्वारा जेल भरो आन्दोलन घोषणा। र नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनलमा वर्षाको चिन्ता। अरूण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफिल्म नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशन सँगै रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। खबर अब विस्तारमा। पूर्व प्रधान न्यायाधीश चोलिन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसदमा सरकारसँग जवाब मागेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कानून र विधिको शासनको उल्लंघन गरेको आरोप लगाए। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महराले बिना कुनै कसुर र अभियोग पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको दावी गर्दै सरकारले कानून र विधिको शासनको उल्लंघन गरिरहेको बताउनुभयो। जेएनजी पुस्ताको नाम जोडेर सरकारले सुरक्षा थ्रेड देखाएको भन्दै महरले निन्दा गर्नुभयो। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले मध्यरातमा गरेको यो कदमलाई स्टन्ट बाजेको संज्ञा दिनुभयो। बिना पक्राउ पुर्जी बिना कारण र गैर कानूनी पक्राउ गर्दै सरकारले मध्यरातमा अर्को स्टन्ट देखाएको उहाँको टिप्पणी छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जबरा पक्राउको घटना केटाकेटी खेले जस्तो भएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद भरत गिरीले मानव अधिकार कर्मीलाई समेत भेट्न नदिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारले बाटो बिराइरहेको बताउनुभयो। प्रहरीले शनिबार राति 12:30 बजे महाराजगंजमा रहेको निवासबाट पूर्व प्रधान न्यायाधीश चोलिन्द्र शमशेर जबरालाई पक्राउ गरेको थियो। 12 घण्टापछि जबरालाई छाडेको प्रहरीले सुरक्षा चुनौतीका कारण प्रहरी कार्यालय लगेको बताएको छ। तर सुरक्षा चुनौती रोक्न के काम भयो भन्ने बारे प्रहरी वा सरकारले अहिलेसम्म आधिकारिक रूपमा केही भनेको छैन। राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्कालाई हाजिर गराउन प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरेको विषयमा बुझ्न पुगेको आयोगको अनुगमन टोलीलाई कार्यालयमा प्रवेश नदिएपछि आयोगले प्रहरीलाई पत्र लेखेको हो। आयोगका सहप्रवक्ता श्याम बाबु काफ्लेका अनुसार एसएसपी खड्कालाई भोलि अभियोगमा उपस्थित गराउन निर्देशन दिएको छ। सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले जबरालाई पक्राउ गरेको थियो। त्यही घटनापछि आयोगका अधिकारीहरूले प्रहरी नेतृत्वलाई सम्पर्क गरे पनि 35 मिनटसम्म परिसर बाहिरै कुराएर फर्काएको थियो। जडीबुटी संकलन गर्न उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका 10 र मुगुका 2 गरी 12 जना सर्वसाधारण सम्पर्कविहीन भएका छन्। सिमकोट गाउँपालिका 2 ठेहेका 10 जना र मुगुका 2 जना उच्च हिमाली वन क्षेत्रबाट सम्पर्कविहीन भएका खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। परिवारका अनुसार उनीहरू खारपुनाथ र चंखेली गाउँपालिकाको सीमामा पर्ने त्रिशुली लुरूपे सामुदायिक वन क्षेत्रमा जडीबुटी संकलनका लागि गएका थिए। अत्याधिक हिमपात र खराब मौसमका कारण स्थल मार्गबाट खोजी तथा उद्धार गर्न असम्भव भएपछि जिल्ला सुरक्षा समिति हुम्लाले हवाई उद्धारका लागि पहल शुरू गरेको छ। नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिदिन सम्बन्धित निकायमा औपचारिक पत्र पठाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख शंकर भण्डारीले जानकारी दिनुभयो।
नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाममा विद्युत आपूर्ति सहज बनाउन 1154 मेगावट बिजुली भारतबाट आयात गर्ने भएको छ। काठमाण्डुमा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न बिजुली आयात गर्ने योजना रहेको बताउनु भएको हो। वहाँका अनुसार आन्तरिक उत्पादन र आयात गरी सुक्खायाममा कुल 2372 मेगावट बिजुली उपलब्ध हुने अनुमान छ। अघिल्लो आर्थिक वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु 2292 मेगावाट पुगेको थियो। कार्यकारी निर्देशक श्रेष्ठले गएको भदौ 10 गते भोटेको छ र त्रिशुली नदीमा आएको बाढ़ीका कारण विभिन्न जलविद्युत केन्द्रमा क्षति हुँदा 430 मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको बताउनुभयो। बाढ़ीबाट प्राधिकरण र सहायक कम्पनीका संरचनामा झण्डै 74 अर्ब रूपियाँ बराबरको क्षति भएको अनुमान छ। कार्यकारी निर्देशक श्रेष्ठले खोज तथा उद्धारको काम सम्पन्न भइसकेपछि प्रभावित क्षेत्रका सुरुङ र विद्युत गृहमा जम्मा भएको ढुंगा माटोको लेदो हटाउने काम अघि बढ़ाउने जानकारी दिनुभयो। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। भारतको कक्रोच जनता पार्टी सीजेपीले आउँदो अक्टोबर 2 देखि जेल भरो आन्दोलन शुरू गर्ने घोषणा गरेको छ। सीजेपीका संस्थापक अभिजित दीपकेले आज नयाँ आन्दोलनबारे घोषणा गर्नुभएको हो। अभिजित दीपकेले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टर सार्वजनिक गर्दै अक्टोबर 2 मुम्बईको शिवाजी पार्कमा जेल भरो आन्दोलन गर्ने जानकारी दिनुभएको छ। यो पोस्टमा सीजेपीका संस्थापक दीपकेले प्रमुख निर्वाचन आयुक्त जानेश कुमारको राजीनामाको माग दोहोर्याउनु भएको छ। प्रमुख निर्वाचन आयुक्तले आफ्नो पदबाट राजीनामा नदिएमा अक्टोबर 2 आन्दोलन शुरू हुने सीजेपीले यसअघि नै बताएको थियो। यद्यपि सीजेपीले मुम्बईमा विरोध प्रदर्शन गर्ने अनुमति पाएको छैन। यसमा प्रतिक्रिया जनाउँदै दीपकले नागरिकको आवाज दबाउने यस्ता प्रयासहरू स्वीकार्य नहुने बताउनु भएको थियो। कक्रोच जनता पार्टीले निर्वाचन आयोगको काम कार्यवाहीप्रति प्रश्न उठाउँदै आएको छ। यो आन्दोलन मतदाता नामावली सम्बन्धी निर्णय तथा मतदाता नामावलीको विशेष गहन पुनरावलोकन एआईआर अभ्यासलाई लिएर निर्वाचन आयोगमाथि भइरहेको विवादका बीच हुन लागेको हो। यद्यपि आयोगले आफ्नो काम कार्यवाहीमा कुनै अवरोध नरहेको बताएको छ। र अन्त्यमा खेल खबर। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलंकासँग खेल्दैछ। यो खेल भोलि बिहान 5:45 करोगी स्पोर्ट्स पार्कमा शुरू हुनेछ। प्रतियोगितामा नेपालसम्म एक विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। समूह चरणमा नेपालले अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन भएको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलंका बीच 16 वर्षपछि भेट हुन लागेको हो। यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग 2 विकेटले पराजित भएको थियो। यस्तै पछिल्लो पटक नेपाल र श्रीलंका बीच सन् 2024 टी20 विश्वकपमा प्रतिस्पर्धा हुने तय भएको थियो, तर त्यो खेल वर्षाका कारण टस पनि हुन नपाई रद्द भएको थियो। यसैबीच भोलि नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना छ। यो खेल वर्षाका कारण हुन नसकेमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ। आज भएको पहिलो र दोस्रो क्वार्टर फाइनल खेल पनि वर्षाका कारण रद्द भएको थियो। आजको पहिलो खेलमा पाकिस्तानले हङकङसँग र दोस्रो खेलमा भारतले अफगानिस्तानसँग खेल्ने तालिका थियो, तर वर्षा

जितेपछि भारत र पाकिस्तान आईसीसी वरियताका आधारमा सेमी फाइनलमा पुगेका छन्। प्रतियोगिताको चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बजे बंगलादेश र मलेसिया बीच खेल हुनेछ। अरुण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध। मानव अधिकार आयोगले एसएसपी खड्कालाई बयानका लागि बोलायो। जडीबुटी संकलन गर्न गएका हुम्लाका 10 र मोगुका 2 जना सम्पर्क विहीन। हिउँदमा भारतबाट 1154 मेगावट बिजुली आयात गरिने। भारतमा कक्रोच जनता पार्टीद्वारा जेल भरो आन्दोलन घोषणा। र नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनलमा वर्षाको चिन्ता। हवस् त, अरुण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि 7:00 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरुण सुन्दै रहनुहोस्। रमा बिदा हुन्छु। नमस्कार।

0: के कान्छ
1: तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ झिक्न जा
0: ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी
2: ल ल आमा म तू गए तू आए
0: होइन आजै आइपुग्छस् र
2: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि
3: हामी कहाँ आइएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोप्राइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
5: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
4: औ लु समस्याको समाधान भनेकै म हो
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो जुसेले
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
6: अब त्यहीबाट जाने
4: लाखे सल्लाह दिएको के प्वाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरू ल्याएको रेडियो छ लु सुनौ त
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको
0: हौ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
1: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जाने
0: लाखे सल्लाह दिएको के प्वाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ बोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित

0: रोमियाद्वारा ओपिडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
1: चौबिसै घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै चौबिसै घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
0: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
2: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 029570292, फोन नम्बर 9843453019।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663934। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारन्जो बारी।
5: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: कृषि ज्ञान केन्द्र सङ्खुवा सभाको प्रस्ताव आह्वान सम्बन्धी सूचना। यस कृषि ज्ञान केन्द्र सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि व्यवसाय प्रबन्धन अनुदान नियमावली 2078 बमोजिमका शर्तहरू पालना गरी तपसिलका कार्यक्रमहरू कार्यान्वयनका लागि सङ्खुवा सभा जिल्लाभित्रका इच्छुक कृषि सहकारी, कृषि समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी वा संस्थाहरू यही मिति 2083 असोज 18 गते सम्म र अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र तोकिएको ढाँचामा प्रस्ताव दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। रित नपुगी वा म्याद नाघि प्राप्त हुन आएका प्रस्तावहरू दर्ताका लागि समावेश गरिने छैन। यस सम्बन्धी थप जानकारीको लागि कृषि ज्ञान केन्द्र सङ्खुवा सभामा सम्पर्क गर्न सकिनेछ। तपसिल भकार सुधार कार्यक्रम संख्या 15, बजेट रु 4,50,000, अधिकतम साझेदारी प्रतिशत 75%, प्रस्ताव पेश गर्न सक्ने सम्भावित साझेदारले ध्यान दिनुपर्ने कुराहरू, कृषक समूह र सहकारी यस कार्यक्रममा सहभागी हुन सक्नेछ। कार्यक्रम एउटै क्लस्टरमा सञ्चालन हुनुपर्नेछ।
3: गढेउला मल उत्पादन तथा प्राङ्गणिक मल सुधार कार्यक्रम संख्या 20, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, कृषक समूह र सहकारी यस कार्यक्रममा सहभागी हुन सक्नेछ। कार्यक्रम एउटै क्लस्टरमा सञ्चालन हुनुपर्नेछ।
2: सुन्तला बगैँचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 5, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषि समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 7 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
3: किवी बगैँचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 1, बजेट रु 1,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
2: अलैची बगान व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 4 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
3: अकबरे बाली प्रवर्धन कार्यक्रम 4 पटक, बजेट रु 4,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 2 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
2: अदुवा बाली प्रवर्धन कार्यक्रम 3 पटक, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
3: कफी खेती प्रवर्धन कार्यक्रम 5 पटक, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
2: लसुन खेती प्रवर्धन कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 2 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
3: प्याज खेती प्रवर्धन कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 2 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
2: कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ, यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान संख्या 1, बजेट रु 6,05,000, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी,
3: फलफुल तथा पुष्प नर्सरी स्थापनामा 50% अनुदान एक पटक, बजेट ₹1,00,000, अधिकतम साझेदारी 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी,
2: व्यावसायिक तरकारी उत्पादक किसानलाई यन्त्र उपकरण र मल्चिङ खरिद सहयोग, संख्या एक, बजेट ₹5,00,000, अधिकतम साझेदारी 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी, सहभागीहरूले न्यूनतम 5 रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको हुनुपर्नेछ।
3: व्यावसायिक कफी उत्पादक किसानलाई कफी प्रशोधन उपकरण सामग्रीहरू खरिदमा 50% अनुदान एक पटक, बजेट ₹3,00,000, अधिकतम साझेदारी 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी, कृषक समूह, सहभागीहरूको हकमा न्यूनतम 50 रोपनी र निजी उद्यमी समावेश हुन न्यूनतम 10 रोपनी क्षेत्रफलमा कफी खेती गरिरहेको हुनुपर्नेछ।
2: उत्पादन क्षेत्रमा तरकारी फलफूल सुकाउने सोलर ड्रायर प्रवर्धन कार्यक्रम एक पटक, बजेट ₹1,00,000, अधिकतम साझेदारी 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी, सहभागीहरूले न्यूनतम 5 रोपनी क्षेत्रफलमा तरकारी फलफूलको व्यावसायिक खेती गरेको हुनुपर्नेछ। कृषि विभाग संघ सशर्त अनुदान प्राङ्गरी कृषि प्रवर्धन कार्यक्रम संख्या एक, बजेट ₹10,00,000, अधिकतम साझेदारी 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी, प्रस्तावना तथा अनुदान ग्राही छनौट प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 बमोजिम हुनेछ।
3: प्रस्ताव साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू,
2: ₹10,00,000 टिकट ट्रान्स गरी तोकिएको ढाँचा बमोजिम, आवेदन र प्रस्ताव,
3: कृषक समूह तथा सहकारी संस्थाको बैठकको निर्णयको प्रतिलिपि,
2: व्यक्तिगत अनुदान ग्राहीले ₹100,00,000 र संस्थागत समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनीले प्रति आवेदन ₹200,00,000 राष्ट्रिय वाणिज्य बैंकको खातामा दाखिला गरेको सकल भौचर प्रस्तावनासँग पेश गर्नुपर्नेछ।
3: संस्था दर्जा तथा नवीकरण प्रमाण पत्रको प्रतिलिपि,
2: स्थायी लेखा नम्बरको प्रमाण पत्र प्रतिलिपि र आर्थिक वर्ष 2082-83 कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि,
3: आधिकारिक व्यक्ति निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: कार्यक्रम सञ्चालन हुने स्थानको स्वामित्व खुल्ने कागजात, जग्गा धनी पूर्जा प्रमाण पत्र र भाडाको जग्गा भएमा कम्तीमा 10 वर्ष र व्यावसायिक फलफूल बगैँचाको हकमा 15 वर्षको करार सम्झौता पत्रको प्रतिलिपि,
3: सम्बन्धित स्थानीय तहको कृषि शाखाको सिफारिस पत्र,
2: आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको र नलिने सो घोषणा पत्र,
3: कृषि सम्बन्धी अनुभव तथा तालिमको प्रमाण पत्रहरूको प्रतिलिपि।
2: नोट, यस सूचना सम्बन्धी थप जानकारीको लागि फोन नम्बर 0295-62-133-97-61-15-62-70 कार्यालय समयभित्र सम्पर्क राख्न सक्नुहुनेछ। आवेदन फारमको लागि कृषि ज्ञान केन्द्र संखुवा सभा वा आफ्नो स्थानीय तहमा सम्पर्क गर्न सक्नुहुनेछ। प्रदेश कृषि व्यवसाय प्रवर्धन ऐन 2077 दफा 6 अनुदान सम्बन्धी मापदण्डको खण्ड 6 अनुसार पछिल्लो 3 वर्ष कुनै पनि तहको सरकारबाट एकै पटक 5,00,000 वा 100,000 बढी रकम अनुदान दिएको पाइएमा कार्यक्रममा सहभागी गराइने छैन।
3: फोन नम्बर 0295-62-487 र 0295-62-133,
2: मोबाइल नम्बर 9843-63-0755 र 97-61-15-62-70। कृषि ज्ञान केन्द्र खादबारी संखुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्छ झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखे सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरु कपडा पनि किन्नु छ।
8: हैन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिराछिस् त।
7: हेर्नुस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
8: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
7: धन्यवाद दादा, म अहिले नै गइहाले।
8: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार किरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600,
7: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440,
8: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9840000।

0: नमस्कार। थन्चा भएको प्रचण्डको टिप्पणी। पार्टी कार्यवाहीमा परेका कर्णालीका सांसद राजकुमार शर्माको पद खारेज। 28 लाख घुस लिने खाद्य अधिकृत सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा।
1: चाड पर्वमा यात्रा सहज र सुरक्षित बनाउन संसदीय समितिको निर्देशन। बाढ़ीले बगाएका सड़क तत्काल मरमत गर्न व्यवसायको माग।
0: अमेरिकाले इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेसँगै तेलको मूल्य बढ़्यो। युद्धबन्दी हस्तान्तरण बारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट।
1: एशियन गेम्सको सेमी फाइनल प्रवेशका लागि भोलि नेपालले श्रीलंकाको सामना गर्ने। अमेरिकी क्रिकेटर शुभम रन्जानेले विराटनगर किंग्सबाटै एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टा लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टा ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरी छाडिएको विषयमा विपक्षी दलका सांसदहरूले सरकारप्रति प्रश्न उठाएका छन्। आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दल नेकपा एमाले पूर्व प्रधान न्यायाधीश जबराको गिरफ्तारीलाई सरकारको राज्य आतंक र बर्बर नमूना भएको बताएको छ। बैठकको आकस्मिक समयमा एमाले प्रमुख सचेतक ऐन बहादुर महरले पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै पक्राउ गरिएको घटना प्रति असन्तुष्टि जनाउँदै मध्यरातमा अपहरण शैलीमा पक्राउ गरेर राज्य आतंक र बर्बर नमूना प्रस्तुत गरेको आरोप लगाउनुभयो। उहाँले लोकतन्त्रमा कोही पनि कानून भन्दा माथि नहुने भन्दै कसैले कानून उल्लंघन गरेको भए तथ्य र प्रमाणका आधारमा अभियोग लगाएर कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो।
3: बिना कसुर बिना यो चोलेन्द्र शमशेर जनको जंगबहादुर राणालाई यो सरकारले पक्राउ गरेको छ। हामी चाहन्छौ, हामी भन्न चाहन्छौ सरकारलाई, कानून भन्दा र प्रश्न भन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन, कोही पनि छैन। र यदि कोही मान्छेले कानून हातमा लिने, कानून मिस्ने काम गरेको छ भने जोसुकै मान्छेलाई पनि त्यो अभियोग लगाएर तथ्य र प्रमाणका आधारमा पक्राउ गरिनुपर्छ र राज्य कानूनको दायरामा ल्याउनुपर्छ। हामी यसमा सहमत छौं। तर सरकारले पटक पटक पूर्वाग्रहका आधारमा, प्रतिशोधका आधारमा, उसको विरोध गरेका आधारमा सरकारले मान्छेहरूलाई तर्साउने, धम्काउने, पक्राउ गर्ने र हुर्मत दिने काम गरिरहेको छ।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ र रिहाई प्रकरणले देशमा गैर कानूनी राज्यको अभ्यास भइरहेको देखाएको आरोप लगाउनुभयो।
4: आज पूर्व प्रधान न्यायाधीशलाई पनि मध्यरात नै गिरफ्तार गरियो र 12 घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेड के हो र को हो त्यो सुरक्षा थ्रेड? म भन्न चाहन्छु, कतै सरकारी जेन्जीकै सुरक्षा थ्रेड त होइन। के खाएपछि मध्यरातमा जोस आउँछ र मध्याहमा होस आउँछ? सरकारले यसको जवाफ नेपाली जनतालाई दिनुपर्छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद भरत गिरीले सरकारले राज्य आतंक सिर्जना गरेको आरोप लगाउनुभयो। उहाँले जबरा पक्राउ प्रकरणमा सरकारले बाटो बिराएको टिप्पणी गर्नुभयो।
5: सरकारका यी हरकतहरूको बारेमा यसो देख्दै जाँदाखेरि अहिले फेरि के भने सरकार किन बाटो बिराइरहेको छ? सरकारले गर्नुपर्ने कामहरू धेरै गर्छु भनेर बाचाहरू बाँधेका थिए, ती बाचाहरूको बारेमा चाहिँ कुनै ध्यान र कुनै किसिमको त्यसमा एउटा सोच अगाडि बढ़िरहेको छैन।
0: यस्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्टै छाड्ने सरकारी शैलीप्रति कड़ा आपत्ति जनाउँदै केटाकेटी खेलको संज्ञा दिनुभएको छ।
6: केटाकेटी खेले जस्तो र लुकी छिपी गरे जस्तो पार गतिविधि भइरहेको छ कि घरि भरत दाल पक्रो छोडो, घरि चोलेन्द्र शमशेर पक्रो छोडो। कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नु होला, नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ?
0: जबरा पक्राउ प्रकरणमा विपक्षी कड़ा रूपमा प्रस्तुत हुँदा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू मौन रहे। रासोपाका सांसदहरूले आकस्मिक समयमा बाढ़ी र पहिरोको क्षति र आवश्यक सतर्कताको विषयमा बोल्दै गर्दा जबरा प्रकरण बारे भने मौन बसेका हुन्। जबरालाई प्रहरीले शनिबार राति घरबाट नियन्त्रणमा लिएको थियो, तर कुन कसुर र के पुर्जीको आधारमा समातिएका हुन् भन्ने बारे प्रहरीले प्रश्न खुलाएको छैन। यसबारे सरकारी निकायहरूले पनि आधिकारिक रूपमा केही बोलेका छैनन्। राति नियन्त्रणमा लिएर जबरालाई दिउँसो छाडिएको हो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। आज सिंहदरबार स्थित संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै उहाँले बिना कारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने दुस्साहस गरिराखे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने बताउनु भएको हो। जबरा पक्राउ पर्नुमा रासोपाभित्रकै आन्तरिक कलह भनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा समीक्षक प्रचण्डले जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेको तर्फ संकेत गर्दै छोरी पिटेर बुहारी तर्साउन खोजे सरकारकै लागि घातक हुने टिप्पणी गर्नुभयो।
7: यही तरिकाले सरकार चलाउने कोसिस दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ भन्ने म भन्न चाहन्छु र यस खालको घटना नदोहोर्याउन म सरकारलाई अलि गम्भीर रूपले ध्यान आकर्षण गराउन।
8: जस्तै चोलेन्द्र शमशेरलाई पक्राउ गरियो, केही समय पछाडि छोडियो, यो चाहिँ राष्ट्रपा भित्रकै आन्तरिक कलह हो भनिन्छ कि?
7: अब यसको त तथ्यहरू त विस्तारै बाहिर आउँदै जान्छ। जे भए पनि यदि सरकारले यो सोचेको हो कि छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ।
0: राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्कासँग सोधपूछ गर्ने भएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएर टेकु प्रहरी कार्यालयमा राखिएको अवस्थामा आयोगको टोलीलाई अनुगमन र भेटघाट गर्न नदिएपछि आयोगले सोधपूछ गर्न लागेको हो। आयोगले आज पत्र लेख्दै एसएसपी खड्काले भोलि बिहान 11:30 बजे उपस्थित हुन भनेको प्रवक्ता टीकाराम पोखरेलले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो। आयोगका सदस्य मनोज दुवाडी नेतृत्वको तीन सदस्यीय टोली हिजो जबरालाई भेट्न पुग्दा प्रहरीले रोक लगाएको थियो। सुरक्षा छिटको कारण देखाउँदै महाराजगंज स्थित निवासबाटै नियन्त्रणमा लिएका पूर्व प्रधान न्यायाधीश जबरालाई भेट्न नदिएको विषयमा आयोगले प्रहरीको कदमप्रति कड़ा आपत्ति जनाएको छ।
1: सरकारले जनसंख्या वृद्धिका लागि समेत प्रसूति विदा 6 महिना बनाउन लागेको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्दै स्वास्थ्य मन्त्री निशा मेहताले यसबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार प्रस्तावित विधेयकमा सरकारी तथा गैर सरकारी वा निजी निकायमा काम गर्ने महिलालाई सुत्केरी हुनु अघि र पछि गरी 6 महिनाको तलब सहितको सुत्केरी विदा दिने व्यवस्था रहेको छ। साथै पुरूष कर्मचारीको पनि सुत्केरी भएमा 42 दिन तलब सहितको प्रसूति स्याहार विदा दिने व्यवस्था प्रस्ताव गरिएको छ। प्रचलित कानूनमा आमालाई सुत्केरी विदा 90 दिन र बाबुलाई सुत्केरी स्याहार विदा 15 दिन दिने व्यवस्था रहेको छ। यसका साथै नेपालको संविधानद्वारा प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी हकको सम्मान संरक्षण र परिपूर्ति गर्नको लागि मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित गुणस्तरीय सर्वसुलभ तथा पहुँचयोग्य बनाउन विधेयक ल्याइएको उहाँले बताउनु भएको छ।
0: प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको श्री त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचन पर्सि हुने भएको छ। आज प्रतिनिधि सभाको बैठकमा सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावली 2079 नियम 176 बमोजिम असो 14 गते दिउँसो 2 बजे सभापति निर्वाचनको समय तोकिएको जानकारी गराउनु भएको हो। यसअघि असोज 5 गतेको बैठकले जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापनलाई लक्षित गरी 15 सदस्यीय विशेष समिति गठन गरेको थियो।
1: सर्वोच्च अदालतले कर्णाली प्रदेश सभाका सांसद राजकुमार शर्माको सांसद पद खारेज गर्ने निर्णयलाई सदर गरेको छ। न्यायाधीश द्वय सारंग सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज शर्माले दायर गरेको रिट खारेज गर्दै प्रदेशसभा सचिवालयको निर्णय कार्यान्वयनको बाटो खुला गरिदिएको हो। यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै शर्माको सांसद पद गुमेको छ। तत्कालीन

0: नेपाली कम्युनिष्ट पार्टीले कार्यवाही गरी प्रदेशसभालाई पत्र पठाएको थियो। सोही पत्रका आधारमा प्रदेशसभा सचिवालयले पद रिक्त गर्ने निर्णय गरेपछि शर्मा अदालत जानु भएको थियो।
1: सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्व पक्षका लागि थुनामा रहेका व्यवसायी अमित मोरलाई सर्वोच्च अदालतले 1 करोड़ रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतको आदेश अनुसार कारागारमा रहेका हिमालय री इन्सुरेन्स कम्पनीका संचालक अमित मोरलाई न्यायाधीश दया अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले आज धरोटीमा रिहा गर्ने आदेश दिएको हो। सोही मुद्दाका अन्य प्रतिवादी विशेष र सर्वोच्च अदालतबाट पहिले धरोटीमा छुटिसकेकाले मोरलाई मात्रै थुनामा राखिरहनु न्यायोचित नहुने ठहर सर्वोच्चले गरेको छ। सेयर कारोबार र वित्तीय प्रक्रियामा बुझिएका कम्पनीका अध्यक्ष शेखर गोल्छा, शुभेच्छा खरेल, राजीव मोर र रोहित गुप्ता यसअघि नै धरोटीमा रिहा भइसकेका छन्। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा को साथ जीवन दर्शन।

0: होइन, ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो हाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: पछिल्लो 24 घण्टामा देशभर भएका विपदका विभिन्न घटनामा 21 जनाको मृत्यु भएको छ। पहिरोमा परि 21 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यो अवधिमा 4 जना बेपत्ता र 26 जना घाइते भएका छन्। 24 घण्टामा अविरल वर्षा, बाढ़ी पहिरो र हावाहुरी, सर्पदंश, आगलागी, जनावर आक्रमण र हिमपातको घटना भएको छ। बाढ़ीका घटनामा मानवीय क्षति नभए पनि 415 जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ। अविरल वर्षाका घटनामा पनि 700 जनाको उद्धार गरिएको छ।
3: जड़ीबुटी संकलन गर्न गएका हुम्ला सिमकोट गाउँपालिका 2 ठेही गाउँका 10 जना सम्पर्कविहीन भएका छन्। बलिवान बोहरा, जुन बोहरा, गोरा सिंह भण्डारी, धनपुरी भण्डारी, तमान सिंह बोहरा, पिउली बोहरा, पुन्न बोहरा, नर भण्डारी, खिम भण्डारी, लक्ष्मी बोहरा एक हप्तादेखि सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरू हुम्लाकै खारपुनाथ गाउँपालिका 5 र चंखेली गाउँपालिका 5 सीमामा पर्ने वनमा जड़ीबुटी संकलनका लागि गएका थिए। आफन्तले खोज तथा उद्धारका लागि स्थानीय प्रशासन, प्रदेश र संघ सरकारलाई जानकारी गराएको पनि बताएका छन्। उनीहरू सम्पर्कविहीन भएको खबर आए लगत्तै आज दिउँसो जिल्ला सुरक्षा समितिको बैठक बसेको प्रमुख जिल्लाधिकारी भननाथ गोरागाईले जानकारी दिनुभएको छ। यसबारे प्रदेश सरकार र गृह मन्त्रालयमा पनि जानकारी गराएको उहाँले बताउनु भएको छ। यता मनाङ हिम पहिरोमा परि सम्पर्कविहीन भएका 12 जना मध्ये थप 2 जनाको शव फेला परेको छ। हालसम्म 4 जनाको शव फेला परेको छ। विभिन्न ट्रेकिङ एजेन्सी मार्फत हिमलुङ बेस क्याम्प स्थापना गर्न गएका 22 जना नेपाली नागरिक मध्ये 10 जना यही 11 गते सकुशल फर्किएका थिए। बाँकी 12 जना सम्पर्कविहीन भएका थिए। यसमध्ये 2 जनाको परिचय खुलेको छ। उनीहरू संखुवा सभा भोटखोला गाउँपालिका 3 52 वर्षीय छेबी भोटे र संखुवा सभा भोटखोला गाउँपालिका 2 31 वर्षीय पासाङ भोटे रहेका छन्।
4: यस्तै सर्लाहीको गडैतामा छिमेकीको दाह संस्कारमा सामेल भएका एक वृद्ध लखन देही स्रोतीमा डुबेर बेपत्ता हुनु भएको छ। आज दिउँसो गडैता नगरपालिका 1 बहादुरपुरका 70 वर्षीय छिटमो शाह सोती खोलामा डुबेर बेपत्ता हुनु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
3: अविरल वर्षा र बाढ़ी पहिरोका कारण अवरूद्ध भएका बाढ़ी प्रभावित सम्पूर्ण जिल्लाहरूमा भोलिसम्ममा विद्युत आपूर्ति पूर्ण रूपमा सुचारू हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घ

0: कुमार श्रेष्ठले आज पत्रकार सम्मेलन गर्दै म्याग्दी बागलुङ तनहुँ र रूकुम पूर्वमा विद्युत सुचारू भइसकेको र बाँकी जिल्लाहरूमा भोलिसम्ममा आपूर्ति सहज हुने जानकारी दिनुभएको छ। भारी पहिरोले प्रसारण संरचनामा क्षति पुर्याउँदा राष्ट्रिय प्रणालीबाट 1000 मेगावट भन्दा बढ़ी विद्युत बाहिरिएपछि आन्तरिक माग धान्न प्राधिकरणले भारतबाट 1154 मेगावट विद्युत आयात गरिरहेको छ। कालीगण्डकी सेती मादी र मर्स्याङ्गी करिडोरका अधिकांश जलविद्युत विद्युत केन्द्र पुनः संचालनमा आइसकेका छन्। यद्यपि प्रसारण लाइन र आयोजनाहरूमा भएको क्षतिका कारण प्रणालीबाट अझै 230 मेगावट विद्युत बाहिरिरहेको छ।
1: रसुवाको टिमुरे स्थित नेपाल टेलिकमको टेलिफोन टावरमा 12 किलोवाट क्षमताको सोलर प्रणाली जडान गरी दूरसंचार सेवा निरन्तर बनाइएको छ। गत भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीले विद्युत आपूर्ति ठप्प भएपछि टेलिकमले डिजेल जेनेरेटर चलाएर टावर संचालन गर्दै आएको थियो। जेनेरेटरका लागि आवश्यक डिजेल समेत हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेकामा टेलिकमले हेलिकप्टर मार्फत नै सोलर उपकरण पुर्याएर नयाँ प्रणाली जडान गरेको हो। सोलर प्रणाली संचालनमा आएसँगै अब केन्द्रीय विद्युत सेवा उपलब्ध नहुँदा पनि टिमुरे क्षेत्रमा 2G तथा 4G मोबाइल र इन्टरनेट सेवा निरन्तर संचालन हुने नेपाल टेलिकमले जानकारी दिएको छ।
0: विपदको पूर्व सूचनाका लागि कानूनी प्रोटोकल निर्माण गर्न आवश्यक रहेको विज्ञहरूले सुझाव दिएका छन्। आज काठमाडौँमा आयोजित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान र कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी विज्ञहरूले कानूनी सुधार गरी पूर्व सूचना प्रणाली विकास गर्न सुझाव दिएका छन्। जल विज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय प्रोटोकल आवश्यक रहेको बताउनुभयो। बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम स्पष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय प्रोटोकल बनाउन आवश्यक रहेको उहाँको भनाइ छ।
2: अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौं अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर, चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यसपछि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौं। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भल्नरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन। मेरो विचारमा चाहिँ कानूनी रूपमै हामीले त्यस्तो एउटा प्रोटोकल चाहिँ बनाउँ।
0: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख एवं वरिष्ठ जलविद विनोद पराजुलीले नेपालमा आगामी दिनमा बाढ़ी तथा अन्य विपदको आवृत्ति बढ़न सक्ने भएकाले वर्तमान पूर्व सूचना प्रणाली पर्याप्त नहुने बताउनुभयो। हिमाली क्षेत्रमा वास्तविक समयमै जोखिम अनुगमन गर्ने र मानवीय हस्तक्षेप बिना सूचना उत्पन्न गर्न सक्ने अत्याधुनिक प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ।
3: हामीले भोटेपछि जस्तै बाढ़ीको लागि चाहिँ हाम्रो परम्परागत प्रणालीले हुँदैन, हामीले एसएमएस पुस गर्यो, थाहा पाएको विदिन 10 मिनट पुस गरेको, तर 10 मिनटमा बाढ़ीले 10 किलोमिटर भन्दा बढ़ी ट्राभल गरिसकेका थियो, डिस्ट्रोय गरिसकेका थियो। भनेपछि हामीलाई एकदमै अत्याधुनिक प्रविधि जुन आजको विश्वले केही प्र्याक्टिस गरिरहेको छ विकसित देशहरूमा, त्यसलाई हिमालयन मनिटरिङ सिस्टम होइन इस्टाब्लिस गरेर त्यसलाई रियल टाइममा मनिटरिङ गरेर त्यहाँ ह्युमन इन्भल्भ नभइकन वार्निङ जेनेरेट गर्ने किसिमको हाम्रो चाहिँ सिस्टम नट ओन्ली इन भोटेपछि थ्रु आउट द कन्ट्री हिमालयन रिजनमा खास गरी त्यो आवश्यक छ, जसमा चाहिँ सरकारले अब विशेष ध्यान दिनुपर्ने आवश्यकता चाहिँ देखिन्छ।
1: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगामी बडा दशैं तिहार छठ पर्वमा यात्रु आवागमनलाई सहज सुरक्षित र व्यवस्थित बनाउन सरकार तथा सरकारवाला निकायलाई निर्देशन दिएको छ। अध्यक्ष आशिष गजुरेलको अध्यक्षतामा आज बसेको समितिको बैठकले तोकिएको भाड़ा दर भन्दा बढ़ी लिने, टिकटमा ठगी गर्ने र क्षमता भन्दा बढ़ी यात्रु राख्ने कार्य तत्काल नियन्त्रण गर्न भन्नुभएको हो। समितिले सम्भावित सड़क जोखिमको पूर्व मूल्यांकन, वैकल्पिक मार्गको तयारी, यात्रु सहायता कक्ष स्थापना र चालकको विश्रामको व्यवस्था मिलाउन मन्त्रालयलाई ताकेता गरेको छ। यस्तै यात्राका क्रममा हुने अखाद्य वस्तु बिक्री र महँगी रोक्न पनि समितिले ध्यानकर्षण गराएको छ। सभापति गजुरेलले विगतका वर्षहरूमा यस्तै जस्तै यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा त्यसको जिम्मेवारी लिने निकायलाई कड़ा कार्यवाहीको दायरामा ल्याउने चेतावनी दिनुभयो।
4: त्यो दशैंको यात्रालाई चाहिँ सहज र व्यवस्थित गर्नुपर्छ र जुन यात्रा पोहोरको जस्तै कठिन भयो, अव्यवस्थित भयो, यात्रुहरू ठगिए, असुरक्षित भयो भन्ने चाहिँ खबर हामीलाई आयो भनेदेखि हामी कसलाई कहाँ के कारवाही गर्नुपर्छ त्यसमा हामी अगाडि बढ्छौं।
1: बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिठौलाले बाढ़ी पहिरोले बिग्रिएका सड़क तत्काल स्थायी रूपमै भए पनि मरमत गर्न आग्रह गर्नुभयो। इन्धनको मूल्य स्थिर राखिए चाडपर्वमा भाड़ा नबढ़ाउने प्रतिबद्धता जनाउँदै उहाँले यात्रुवाहक बसलाई सड़कमा पहिलो प्राथमिकता दिन सुझाव दिनुभयो।
5: अहिले पेट्रोलियम पदार्थको मूल्य कुनै हालतले बढ्नु हुँदैन, बढिनु हुँदैन। उताबाट बढेर आए पनि सरकारले घाटा सर्नुपर्छ, किनभने नागरिकको अप्ठ्यारो पर्छ। त्यो यदि के भन्छ भने त्यो पेट्रोलियम पदार्थको मूल्य यदि बढेर आएन भने यातायात व्यवसायले बिल्कुल मात्रामा हिजो लागेको दाग जतिखेरै भाडा हामी बढाउँदै बढ्दै बढ्दै तेलको कारणले मात्रै बढ्यो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: सुधाको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: यो हो हा हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार खाद्य आयातमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लाखौं रूपियाँ घुस लिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत सहित चारजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। चीनको सीमा नाकामा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिने खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित चारजना विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दा दायर गरिएका अन्य व्यक्तिमा वसन्त कुमार बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ रहेका छन्। अनुसन्धानका क्रममा उनीहरूले आपसमा मिलेमथो गरी विभिन्न कम्पनी उद्योग तथा भन्सार एजेन्टहरूसँग व्हाट्सएप मार्फत कुराकानी गरेर रकम माग गरेको अख्तियारको ठहर छ। अख्तियारका अनुसार घुस बापतको रकम लिन उनीहरूले विभिन्न बैंक खाता तथा क्यूआर कोड समेत प्रयोग गरेका थिए। चारैजनाको गरी कुल 28,20,375 रूपियाँ घुस रकम विभिन्न बैंक खातामा दाखिला भएको पुष्टि भएको छ।
3: अध्ययन विदा सकेपछि नियमअनुसार सेवामा नफर्किएका तथा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक कर्मचारीबाट त्रिभुवन विश्वविद्यालयले हालसम्म 16,50,00,000 रूपियाँ असुल उपर गरेको छ। त्रिवी रजिस्ट्रारको कार्यालय अन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार विदाका समयमा विश्वविद्यालयबाट लिएको तलब भत्ता तथा अन्य सुविधामा नियमअनुसार खर्चना समेत जोडेर रकम असुल गरिएको हो।
4: साइबर अपराध सम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो।
3: गृहमन्त्रीका सचिवालय सदस्यसँग सम्पर्क छ भनी अडियो संवाद गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको नेपालगंज उपमहानगरपालिका 4 घर भई काठमाडौँको कागेश्वरी बस्ने 37 वर्षका आशिष भन्ने धर्मराज मल्ल रहेका छन्। अडियो बारे सोधपूछ गर्न खोज्दा सोधपूछमा खटिएको प्रहरी टोलीमाथि नै गाली गलौज गर्दै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। मल्लमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुसन्धानका लागि 2 दिनको म्याद लिएको छ।
4: प्रतिकूल मौसमका कारण 3.5 महिनादेखि ठप्प रहेको तापलेजुङको सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमले आजदेखि पुनः नियमित उडान शुरू गरेको छ। गत जेठ 22 गते यता बन्द रहेको विमानस्थलमा आज काठमाडौँ बाट 13 जना यात्रु लिएर सोकेटार पुगेको ट्विनटर जहाज 5 जना यात्रु बोकेर काठमाडौँ फर्किएको छ। उडान पुनः शुरू भएसँगै पर्यटन क्षेत्रका व्यवसायी र स्थानीयवासी उत्साहित बनेका छन्।
3: साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। त्यससँगै परिसूचक नेप्से 16.47 अंकले घटेर 2633 बिन्दुमा कायम भएको छ। यो 0.62% गिरावट हो। आज कारोबार भने 5 अर्ब नागेको छ। आज कुल 5,38,57,85,414 रूपियाँ बराबरको कारोबार भएको छ। आज 50 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 223 कम्पनीको शेयर मूल्य घटेको छ। आज व्यापार बाहेक अन्य सबै उपसूचक ओह्रालो लागेका छन्।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अस्वीकार गरेपछि आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्य बढ़ेसँगै विश्वव्यापी मुद्रास्फीति बढ़न सक्ने चिन्ता बढ़ेको छ। इरानले गत साता संयुक्त राष्ट्र संघको महासभामा 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो, तर ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनु भएको थियो। युद्ध विरामको प्रस्ताव सार्वजनिक भएपछि शुक्रबार 2% भन्दा बढ़ी घटेको कच्चा तेलको मूल्य आज पुनः बढ़ेको हो। अन्तर्राष्ट्रिय बजारमा उत्तर समुद्री ब्रेन्ट कच्चा तेलको मूल्य 1.8% बढ़ेर प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगेको छ। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य 1% बढ़ेर प्रति ब्यारेल 93.34 डलर पुगेको छ।
3: युक्रेनले रूसका लागि लड़िरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा हस्तान्तरण गरेको विषय सार्वजनिक गरेपछि दक्षिण कोरियाले असन्तुष्टि जनाएको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे मिङले दुई देशबीच भएको गोपनीयता सम्झौता उल्लंघन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै माफी माग्न आग्रह गर्नुभएको हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा पठाएको खुलासा गर्नुभएको थियो। उहाँले ती सैनिकलाई जीवितै पक्राउ गर्नु सहज नभएको बताउनु भएको थियो। यस घटनाले युक्रेनलाई दक्षिण कोरियाबाट सैन्य सहयोग प्राप्त गर्ने प्रयासमा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। वर्षाका कारण एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटका दुई क्वार्टर फाइनल खेलहरू टस समेत नभएर रद्द भएका छन्। खेल रद्द भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी ट्वेन्टी वरियतामा माथिल्लो रहेका आधारमा भारत र पाकिस्तान सेमी फाइनलमा प्रवेश गरेका छन्। मैदानमा भारी वर्षा र ओसिलो आउट अफ फिल्डका कारण आजका दुवै खेल रद्द भएका हुन्। पहिलो क्वार्टर फाइनलमा पाकिस्तान र हङकङ तथा दोस्रो खेलमा भारत र अफगानिस्तान आमने सामने हुने तालिका रहेको थियो। तर दिनभर परेको झरीका कारण मैदान ढाकिएपछि टस नै हुन नसकेको हो। प्रतियोगिताको नियमानुसार खेल रद्द हुँदा उच्च वरियता प्राप्त टोली स्वत अघिल्लो चरण पुग्ने प्रावधानका कारण भारत र पाकिस्तानले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। प्रतियोगिता अन्तर्गत भोलि बाँकी दुई क्वार्टर फाइनल खेल हुनेछन्, जसमा नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्नेछ भने अर्को खेलमा बंगलादेश र मलेसिया प्रतिस्पर्धा गर्नेछन्।
3: नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किङ्सले भारतीय मूलका अमेरिकी अन्तर्राष्ट्रिय क्रिकेटर शुभम रञ्जानेलाई फेरि अनुबन्ध गरेको छ। टोलीमा पुनः आबद्ध भएपछि रञ्जानेले पनि खुशी व्यक्त गर्दै आगामी सिजनमा अझ प्रभावकारी प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्। विराटनगरले आज सामाजिक सञ्जाल मार्फत रञ्जानेलाई अनुबन्ध गरेको जनाएको हो। 32 वर्षीय रञ्जाने दायाँ हाते ब्याटिङ तथा मीडियम पेस बलिङ गर्छन्। उनले समग्र टी ट्वेन्टी क्रिकेटमा 74 खेल खेल्दा 1177 रन बनाएका छन्। 29 विकेट पनि लिएका छन्। यसअघि विराटनगरले श्रीलंका चरित असंखालाई अनुबन्ध गरिसकेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
4: जबरा पक्राउ प्रकरणमा विपक्षीद्वारा सदनमा सरकारको कड़ा आलोचना। राष्ट्रपा सांसद मौन। छोरी कुटेर बुहारी तर्साउने सरकारको प्रपञ्च भएको प्रचण्डको टिप्पणी।
3: पार्टी कार्यवाहीमा परेका कर्णालीका सांसद राजकुमार शर्माको पद खारेज। 28 लाख घुस लिने खाद्य अधिकृत सहित चारजना विरूद्ध भ्रष्टाचार मुद्दा।
4: चाडपर्वमा यात्रा सहज र सुरक्षित बनाउन संसदीय समिति निर्देशन। बाढ़ीले बिग्रिएका सड़क तत्काल मरमत गर्न व्यवसायीको माग।
3: अमेरिकाले इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेसँगै तेलको मूल्य बढ़्यो। युद्धबन्दी हस्तान्तरण बारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट।
4: र एसियन गेम्सको सेमी फाइनल प्रवेशका लागि भोलि नेपालले श्रीलंकाको सामना गर्ने। अमेरिकी क्रिकेटर शुभम रञ्जानेले विराटनगर किङ्सबाटै एनपीएल खेल्ने।
3: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। समीक्षा र अप्सरा विदा हुन्छौ। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी
3: ल ल आमा म तु गए तु आए
2: होइन आजै आइपुग्छस् र
3: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि हामी कहाँ आइएमी वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस

0: पावरबाट जाने
1: लाख सल्लै दिएको र के प्वाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेर ल्याएको रेडियो छ लु सुनौ त
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852510094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
3: चाहना हेर न गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है
4: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
5: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
4: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
5: यो त सुप्रिन्सा सुनसादी पसलको कमाल हो नि दिदी
6: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
7: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
6: सुप्रिन्सा सुनसादी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि
8: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: गोनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पछिल्लो वर्षमा लागेको आगोको लपका र बाक्लो धुवा तस्विरहरूमा देख्न सकिन्छ। किएबबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवा आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौं, किएबका मेयर भिताली क्लिचको घटनास्थलमा थिए र उनले उक्त शहर रूसको प्रमुख निशाना बनेको बताए। किएव स्थित बीबीसी संवाददाता, राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इंग्ल्याण्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डन स्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोड़िनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका पाँचजना पुरूषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसुरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिश नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 जनाको अस्थि पंजरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा दुईवटा घटनामा 80 जना भन्दा बढ़ीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली संचार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 को हमला भन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली संचार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पंजाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 भन्दा बढ़ी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा पागवाडामा रहेको लवली प्रोफेशनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 दिनसम्म पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसकिने सड़क विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैशीले भोटेकोशी त्रिशुली बाढ़ीले पुर्याएकै स्तरमा पछिल्लो पटक सड़क पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
3: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसम कोरोला राजमार्ग र यतातिर बेसीसर पानी र त्यो ठाउँका धेरै पुलहरू र सड़कमा पनि बाढ़ी जस्तो पूरै काटेर खानी नलाग्ने सड़क चाहिँ धेरै भएको छैन। करिब करिब जोड्दाखेरि 2-3 किलोमिटरको रेन्जमा प्रत्येक हाइवेको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्नुपर्ने भएको छ।
2: महानिर्देशक जेसीका अनुसार पछिल्लो वर्षाले 6 पुलमा सामान्य असर पुर्याएको छ। बाढ़ीले 2 पुलको एप्रोच काटेको उनले बताए, तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउन काम थालिएको जेसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्थाबारे उनले भने,
3: भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन। भोलि बेलुकासम्म बीपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछौँ हामीले। कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासनले बन्द गर्न पनि सक्नुहुन्छ। त्रिवेन्द राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुचारू गराउँछौँ।
2: 4 दिने वर्षाले कुल कति रकम बराबरको सड़क पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो हिउँदियाममा बिजुलीको माग धान्न भारतबाट 1,150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए। सुनौ एक रिपोर्ट। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपुग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
4: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न विन्दुबाट 350 मेगावाट, आरटीसी को माध्यमबाट 150 मेगावाट गरी कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ, जस अनुसार कुल विद्युत उपलब्धता 2,372 मेगावाट हुने अनुमान गरेको छ।
2: भोटे कोशी त्रिशुलीको विनाशकारी बाढ़ीले झण्डै 1 दर्जन जल विद्युत आयोजनामा अर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेग्रान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्। क्षतिग्रस्त आयोजनाको पुननिर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ,
4: सम्पूर्ण सभा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा त्यस पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु।
2: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट पनि कयौं जल विद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। आजबाट हामीले भोटे कोशी त्रिशुली बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एको र्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा बारीसँग सम्बन्धित विषयकै, भोटे कोशी त्रिशुली बारीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड़ दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: बाढ़ीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
6: कक्षाको साथसाथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढ़िरहेका छन्। केही स्टुडेन्टहरू पुल पारेको हुनुहुन्थ्यो, त्रिशुली खोला पारेको तुइनमा आउनुभयो र स्कूलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कूलमै बसिरहनु भएको छ।
5: बाढ़ीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
7: स्कूल शुरू नहुँदा पहिलाखेरि अब साथीहरू भेट हुँदैनथ्यो, आफूलाई मात्र परेको जस्तो लाग्थ्यो। अब स्कूलहरू खुलेपछि अब अरू यस्तो पीड़ित साथीहरू छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्साउन खोज्ने यस्तो बाहिरको वातावरण।
5: बाढ़ीले आफू जन्मेको घरसँगै आफ्नो बालापनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कूल आउँदा पीड़ा कम हुने बताउँदै उनले भनिन्,
8: स्कूल आउँदैसम्म सबै बिर्सिन्छ अनि जब जाँदाखेरि यस्तो भएको थियो है जस्तो लाग्ने, बाढी पछि अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो, घरको मात्रै सम्झना आउने, मैले घरमा अब के गर्थे होला, मैले घरमा यस्तो गर्छु भनेर राखेको चिज नै छैन, अब के गर्ने जस्तो लागेर आफै रुन मन लाग्यो।
5: बाढीले घरबार गुमाउँदाको पीड़ासँगै बालबालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छिन्, बच्चाहरूमा डराउने आति नै समस्या भने छ।
9: उनीहरूले त न्यूज पनि हेर्छ अनि त्यहाँबाट खोला आउँछ रे भन्छ, यसो क्लासमा हेर्दा नि खोला देख्छ आउँछ कि के आऊ भनेर यस्तो डर चाहिँ लाग्छ अरे के बच्चाहरूलाई नि। अहिले पनि
5: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढ़ीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
2: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदम बारे सोधेका छौं।
10: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चोलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भएको छ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका सयौं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानूनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रिमा भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिएको छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानूनलाई अक्षरश पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
2: एक थारीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
10: हुन सक्दछ, यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौं त्यो रूपमा गर्नु जरुरी थियो। कानूनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन। अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्रोका लागि हो भनेर कसरी देखिने? त्यहाँको समस्या त्यो हो, हुन सक्दछ धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्यायाधीशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त? यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन, हामी कहाँ न्याय परिषद छ, त्यसका बारेमा कुनै दृष्टिकोण दिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्दछ।
2: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो, बेलगाम देखिन्छ भने कसरी लगाम लगाउन सकिन्छ सत्तामाथि यस्ता गतिविधि आगामी दिनमा नगरोस् भनेर?
10: खास गरी अहिले जुन सक्रियता देखिएको छ सरकारको भ्रष्टाचारलाई निर्मूल गर्ने या यस सम्बन्धमा विभिन्न काम कारवाहीहरू अगाडि बढाउने, सुशासनको ग्यारेन्टी गर्ने, तर ती सबै प्रक्रियाहरू कानून बमोजिम सम्पन्न गर्न र कानून बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्थाहरू भनेको अड्डा अदालतहरू नै। त्यस हुनाले अड्डा अदालतलाई छुदा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो, यति कुरो त विवेकमान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ। यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि, नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नु पर्दछ। सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने छैन भनेर आश्वस्त पनि गर्नुपर्दछ।
2: काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारी। यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षीधाम र विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

觉得你拇指好大是这个的。哎，你来啊！아버님의아미범마이어페리에있는아버님의세조스레가운데보르게아

रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्वत 2083 साल असोज 13 गते मंगलबार आश्विन कृष्ण तृतीया 29 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuits।
3: सरकारको छ महिना सुशासनमा आशा, कार्यशैलीमा प्रश्नै प्रश्न। रासोपामा नबोल्ने भद्र सहमति, पालिका गाभ्न मापदण्ड तयार, सहकारी ठगेर विदेशमा बिन्दास र चीनतर्फका तीनवटै नाका अवरूद्ध लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको केराले मूल्य पाउँदा किसान उत्साहित शीर्षकको शुभ समाचार।
0: चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन्। राप्ती गाउँपालिका सात सिसहनिया निवासी रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म 9 लाख रूपियाँको केरा बिक्री गरेको बताउनुभयो। सिसहनिया लगायत देवखुरी क्षेत्रमा 35 बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका सुवेदीले एक महिनामा 9 लाख रूपियाँ बराबरको केरा बेचेको बताउनुभयो। जन्माष्टमीका बेला मात्रै 5 लाख रूपियाँको केरा बेचेका सुवेदीले तीजको अवसरमा हालसम्म करिब 4 लाख रूपियाँ बराबरको मालभोग केरा बेचेको बताउनुभयो। उहाँका अनुसार गएको फागुनमा आएको हावाहुरीका कारण 12,000 बोट ढल्दा उत्पादनमा कमी आएको छ। राप्ती केरा प्रवर्धन समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले केराको राम्रो मूल्य पाएका छन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: हेल्दी हो।

0: मसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड।
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन

0: दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारको 6 महिना सुशासनमा आशा, कार्यशैलीमाथि प्रश्न शीर्षकमा खबर छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको मंगलबार 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न आम निर्वाचनमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा 182 सीट सहित स्पष्ट बहुमत हासिल गरेपछि बालेन्द्र देशको प्रधानमन्त्री बन्नु भएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार, सुशासन र नागरिक राहत केन्द्रमा राखेर 100 प्रमुख कार्यसूची सार्वजनिक समेत गरेको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी अनुगमनलाई आफ्नो प्राथमिक कार्यक्षेत्र घोषणा गरेको थियो। त्यसलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट रूपरेखा तयार पार्न सरकारले 7 हप्ता, 1 महिना, 45 दिन, 3 महिना, 6 महिना, 1 वर्ष, 2 वर्ष हुँदै 10 वर्षसम्मको अल्पकालीन तथा दीर्घकालीन कार्यसूची समेत तय गरेको थियो। तर शुरूआती दिनमा देखिएको उत्साह र सुधारका प्रयासहरू 6 महिना पुग्दा अपेक्षाकृत रूपमा अघि बढ़न नसकेको र विभिन्न समस्याहरू झन बल्झिँदै गएको विश्लेषण हुन थालेको छ। सरकार संचालनको शुरूआती चरणमा सुशासन र प्रशासनिक सुधारका क्षेत्रमा केही सकारात्मक र उत्साहजनक लक्षणहरू देखिएका थिए। सार्वजनिक सेवा प्रवाहलाई छरितो बनाउने, आम जनतालाई सरकारका तर्फबाट तत्काल राहत उपलब्ध गराउने, भ्रष्टाचार नियन्त्रण गर्ने र राज्यको प्रशासनिक खर्च कटौती गर्ने जस्ता सकारात्मक पहलहरू भएका थिए। खास गरी फजुल खर्च नियन्त्रण र प्रशासनिक संरचनाको सागुरोकरणमा सरकारले साहसिक कदम चाल्यो। वर्षौंदेखि राज्यको ढुकुटीमा बोझ बनिरहेका अनावश्यक बोर्ड, समिति र निकायहरू खारेज गरिए। पूर्ववर्ती सरकारहरूले बढ़ाएर 22 पुर्याएको संघीय मन्त्रालयको संख्या घटाएर 18 सीमित गरियो। निजामती प्रशासन र संस्थानहरूमा दलीय प्रभाव अन्त्य गर्न दलगत ट्रेड युनियनहरू खारेज गरियो भने विभिन्न निकायमा अघिल्ला सरकारहरूले गरेका करिब 1500 राजनीतिक नियुक्तहरू समेत रद्द गरिए। त्यस्तै ताली पाएका र गाली पाएका कार्यहरूमा केही सूचीमा खबर छापिएको छ। प्रशासनिक फजुल खर्च कटौती, मन्त्रालयको संख्या कटौती, राजनीतिक नियुक्ति र दलगत ट्रेड युनियन खारेजी, पूर्व विशिष्टको सम्पत्ति छानबिन आयोग गठन, 100 शासकीय सुधारका कार्यसूची सार्वजनिक, सार्वजनिक सेवा प्रभाव र राहतमा शुरूआती सक्रियता लगायतका मुद्दाहरूमा ताली पाएका केही कार्यहरू भनी छापिएको छ। त्यस्तै गाली पाएका केही कार्यहरूमा सल्लाहकारको हालीमुहाली र कर्मचारी अविश्वास, राजनीतिक प्रतिशोध र बिना पूर्जी गिरफ्तारी, संसद संविधान र संवैधानिक निकायको उपेक्षा, मेरिटोक्रेसीको उल्लंघन र मर्यादाक्रम मिचिएको नियुक्ति, वैकल्पिक व्यवस्था विहीन सुकुम्बासी विस्थापन, अर्थतन्त्र कर वृद्धि र कूटनीतिक अपरिपक्वता लगायतका कार्यलाई गाली पाएका कार्यको सूचीमा राखिएको छ। सरकारको 6 महिना सुशासनमा आशा, कार्यशैलीमाथि प्रश्न शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
3: सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रण लिएर छाड़िएको विषय उठ्यो। प्रष्ट कारण र आधार बेगर नियन्त्रणमा लिएर छाड़िएको बारे विपक्षी दलका सांसदहरूले सरकारसँग जवाफ मागे। जबरालाई प्रहरीले शनिबार राति घरबाट नियन्त्रणमा लिएको थियो। यो विषयमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भने पूरै चुप रहे। कतिपय सांसदले यो विषयमा पार्टीभित्र आन्तरिक रूपमा प्रश्न उठाएका थिए। केही सांसदले सामाजिक सञ्जाल मार्फत आफ्ना असहमति राखे। संसदमा भने राष्ट्रपाका एकजना सांसदले पनि यो विषय उठाएनन्। न सरकारको कदममा समर्थन जनाए, न विरोध। राष्ट्रपाका एक नेताले भने हामी यस्तो विषय जबरालाई नियन्त्रणमा लिएर छाड़िएको विषयको पक्षमा छैनौं, तर संसदमा बोलेनौं। केही विषयमा नबोल्दा सरकार सच्चिन्छ भने सच्चियोस् भन्ने हाम्रो भद्र सहमति शीर्ष तहमा भयो। यस अनुसार निर्देशित भयौं। राष्ट्रपाका नेताहरूका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह पक्षधर नेताहरूले सरकारी काममा प्रश्न नगर्ने नै भए। चोलेन्द्र शमशेर प्रकरणमा बोल्दा सभापति रवि लामी छानेलाई अप्ठ्यारो पर्न सक्ने भए उनी पक्षधरमा पनि अप्ठ्यारो पर्न सक्ने भय कुनै पक्षधरमा पनि रहयो। परिणाममा सांसदहरू संसदमा चुपचाप रहेका हुन्। तथापि केही सांसदहरूले आन्तरिक प्रश्न गरेका छन्। राष्ट्रपतिकी सांसद रंजु दर्शनाले फेसबुक मार्फत कसुर देखिए पक्राउ गर्न पाइने भए पनि पक्राउ गर्ने क्रममा कानूनी प्रक्रिया र प्रमाणको आधार महत्वपूर्ण हुने बताएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानूनमै व्यवस्था छ, तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नै पर्छ। कसुर अदृश्य भए पनि कानूनले प्रमाण माग्छ। यो खबरसँगै सर्वोच्चले भन्यो स्वेच्छाचारिता शीर्षकमा खबर छ। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगिएको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अदालतका सह रजिस्ट्रार एवं प्रवक्ता अर्जुन प्रसाद कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणार्थ प्रचलित कानूनले उचित प्रक्रिया अपनाएर मात्र नियन्त्रणमा सकिने प्रत्याभूति गरेको उल्लेख गरेका छन्। चोलेन्द्र प्रकरण रासोपामा नबोल्ने भद्र सहमति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: सहकारी ठगेर विदेशमा बिन्दास शीर्षकमा खबर छ। सहकारी ठगीमा इन्टरपोलको रेड नोटिस जारी गरिएका जीवी राई, भरत महर्सन, भूपेन्द्र राई, छेला नेपाली, थानबहादुर बुढा, बालगोपाल श्रेष्ठ, सागर केसी, ज्योति गुरूङ र देवेन्द्र बाबु राई फरार छन्। करोड़ौं ठगेका उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकार चुकेको छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएसँगै सहकारी पीड़ितलाई रकम फिर्ता गराउने विश्वास दिइयो। विशेष गरी सहकारीको रकम हिनामिना गर्ने संचालक तथा ऋणीहरूको सम्पत्ति जफत र लिलामी गरेर भए पनि पीड़ितको बचत फिर्ता गर्ने योजना अघि सारियो। तर बचतकर्ताले रकम फिर्ता त पाएका छैनन् नै, सहकारीको करोड़ौं रकम अपचलन गरेर फरार भएकालाई कार्यवाहीको दायरामा ल्याउने काम समेत भएको छैन। सहकारीको करोड़ौं रकम अपचलन गरेर फरार रहेका मध्ये एक मुख्य व्यक्ति हुन् गितेन्द्र बाबु अर्थात जीवी राई। एक दर्जन भन्दा बढ़ी निजी व्यवसायमा सहकारीकै रकम ल्याएर लगानी गरेका उनी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा आएसँगै फरार छन्। जीवी विरूद्ध कास्की, रूपन्देही, चितुवन, पर्सा र काठमाण्डुमा समेत गरेर छवटा सहकारीको रकम अपचलनको अभियोग छ। संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा समेत मुद्दा चलाएर इन्टरपोलको रेड नोटिस जारी भए पनि उनलाई पक्राउ गर्न सकिएको छैन। जीवी विरूद्ध 2080 माघ 25 गते इन्टरपोलमा रेड नोटिस समेत जारी भएको थियो। रेड नोटिसको रेकर्ड अनुसार 2080 चैत 6 गते जीवीले मलेसियामा म्यासेज रिसिभ गरेको देखिएको थियो। त्यसैता इन्टरपोलको कुनै पनि सदस्य राष्ट्रले उनीबारे जानकारी दिने र पक्राउ गर्न सहयोग गर्ने कार्य समेत गरेको छैन। जीवीलाई खोज्न मलेसियामा गएको नेपाल प्रहरीको टोलीले त्यहाँ कुनै सहयोग प्राप्त नभएको गुनासो गरेको थियो। यता नेपालमा उनले अवैध रूपमा सहकारीको रकम ल्याएर लगानी गरेको सबै व्यवसाय र सम्पत्ति समेत रोक्का राखिएको छ। कास्कीको सूर्य दर्शन सहकारीमा 1.86 करोड़, रूपन्देहीको सुप्रिम सहकारीमा 55.52 करोड़, चितवनमा सहारा बहुद्देश्य सहकारीमा 37 करोड़ बिगो दावी गरिएको मुद्दा लागेका जीवीलाई फिर्ता ल्याउन सरकारलाई ठूलो सकस भएको छ। जीवीले सहकारीकै रकम लगानी गरेर स्थापना गरेका व्यवसाय लिलामी तथा बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया समेत शुरू भएको छैन। त्यसै गरी नेपालमा सहकारीको पैसा अपचलन गरेर इन्टरपोल मार्फत खोजी भइरहेका अर्का व्यक्ति हुन् सुमेरू सहकारीको पैसा दुरूपयोग गर्ने भरत महर्सन। सुमेरूको 7 अर्ब भन्दा बढ़ी रकम दुरूपयोग गरेको आरोप लागेका उनी विरूद्ध 2080 पुस 17 गते इन्टरपोल मार्फत रेड नोटिस जारी भएको थियो। 2080 माघ 19 गते उनी बेलायतमा रहेको इन्टरपोलको रेकर्डमा देखिन्छ, तर उनलाई स्वदेश ल्याएर बचतकर्ताको रकम फिर्ता गराउन सकिएको छैन। सरकारी ठगीमा इन्टरपोलको रेड नोटिस जारी गरिएका जीवी राई, भरत महर्जन, भूपेन्द्र राई, छेला नेपाली, थानबहादुर बुढा, बालगोपाल श्रेष्ठ, सागर केसी, ज्योति गुरूङ र देवेन्द्र बाबु राई लगायत फरार छन्। करोड़ौं ठगेका उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकार चुकेको छ। सहकारी ठगेर विदेशमा बिन्दा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
3: जनजीवन सामान्य बनाउन सरकार अग्रसर शीर्षकमा गोर्खापत्र खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षा रोकिए पनि त्यसले सिर्जना गर्ने विपदको खतरा नटरेको र जोखिम कायमै रहेकाले आम नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ। अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मरमत गरी जनजीवन सामान्य बनाउनेतर्फ सरकार तदारूकताका साथ लागि परेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गत असोज 8 गतेदेखि वर्षासँगै आएको बाढ़ी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर 27 जनाले ज्यान गुमाएका छन्। अधिकांश राजमार्ग सञ्चालन उपशीर्षकमा यससँगै खबर छ। चार दिनको अविरल वर्षाका कारण आएको बाढ़ी, पहिरो तथा लेदो खस्ने समस्याले देशभरका प्रमुख राजमार्ग र सड़क खण्ड प्रभावित भएका छन्। वर्षाले अवरूद्ध राजमार्ग र सड़क खण्डको अवरोध हटाउने काम तीव्र रूपमा भइरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढ़ी, पहिरो, लेदो खस्ने र सड़क भाँसिने समस्याका कारण मुख्य राजमार्ग र सड़क अवरूद्ध भएको जानकारी दिनुभयो। सोमबारदेखि वर्षा रोकिएसँगै अवरूद्ध अधिकांश राजमार्ग र सड़क सञ्चालनमा आइसकेका छन्।
2: सरकारले आवश्यकता अनुसार पालिकाहरूलाई एक आपसमा गाभ्न र सिमाना फेरबदल गर्न सक्ने गरी मापदण्ड बनाएको छ। आगामी स्थानीय तह निर्वाचन लगत्तै यो काम अघि बढ़ाउने गरी गृह कार्य भइरहेको छ। एक आपसमा गाभिदा पालिकाको संख्या केही कटौती हुन सक्छ। सरकारले बनाएको मापदण्ड अनुसार बहेक वित्तीय संस्था, विद्यालयहरू जस्तै पालिकाहरू पनि एक आपसमा गाभिन सक्नेछन्। सरकारले गाउँपालिका तथा नगरपालिका र वड़ाको संख्या तथा सिमाना हेरफेर, एक आपसमा गाभिन र नगरपालिका वर्गीकरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 समेत बनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका गृह सचिव प्रकाश दाहालले पालिकाहरूलाई अब एक आपसमा गाभ्न तथा सिमाना फेरबदल गर्न सक्ने गरी सरकारले बनाएको मापदण्डलाई 77 जिल्ला समन्वय समिति, प्रदेश सरकार र स्थानीय तहमा पठाइएको बताएका छन्। सरकारले बनाएको मापदण्ड अनुसार बैंक, वित्तीय संस्था, विद्यालय जस्तै पालिकाहरू पनि आपसमा गाभिन सक्नेछन्। यो काम स्थानीय तहको आगामी निर्वाचनपछि अघि बढ़ाउने गरी गृह कार्य भइरहेको छ।
3: चाडबाड़को मुखमा चीनसँग जोड़िएका प्रमुख व्यापारिक नाका अवरूद्ध भएका छन्। दशैं तिहारको मुखमा बाढ़ी र पहिरोले चीनसँग जोड़िएका प्रमुख तीनवटै नाकाहरू अवरूद्ध भएका हुन्। गत भदौ 10 गतेको भोटेकोशी बाढ़ीले संघीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने रसुवागढ़ी नाका ध्वस्त भएको थियो। चीनसँग जोड़िएका प्रमुख तीनवटै नाका अवरूद्ध, यो वर्षको दशैं तिहार निकै महँगो बन्ने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।